0: सम्म देश परदेश खबर 8:15 बाट 9 बजेसम्म कार्यक्रम ज्योतिष विज्ञान, 9 बजेबाट 9:15 सम्म नेपाल खबर, 9:15 बाट 10 बजेसम्म लोकगीत र विज्ञापन, 10 बजेबाट 11 बजेसम्म फिल्मी गीत र विज्ञापन, 11 बजेबाट 12 बजेसम्म पप गीत र विज्ञापन, 12 बजेबाट 12:15 सम्म नेपाल खबर, 12:15 बाट 1 बजेसम्म हिन्दी गीत र विज्ञापन, 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टिफिन टाइम, 2 बजेबाट 3 बजेसम्म आधुनिक गीत र विज्ञापन, 3 बजेबाट 3:15 सम्म नेपाल खबर, 3:15 बाट 4 बजेसम्म कौडा गीत र विज्ञापन, 4 बजेबाट 4:15 सम्म विज्ञापन, 4:15 बाट 5 बजेसम्म कार्यक्रम लोक चौतारी, 5 बजेबाट 5:30 सम्म बाल गीत र विज्ञापन, 5:30 बाट 6 बजेसम्म भाषा भाषी गीत अनि विज्ञापन, 6 बजेबाट 6:30 सम्म नेपाल दर्पण, 6:30 बाट 8 बजेसम्म पुराना लोकगीत र विज्ञापन,
1: 8 बजेबाट 8:30 सम्म कार्यक्रम बदलिदो नेपाल, 8:30 बाट 8:45 सम्म विज्ञापन, 8:45 बाट 9 बजेसम्म बीबीसी नेपाली सेवा,
0: 9 बजेबाट 10 बजेसम्म आधुनिक गीत र विज्ञापन र 10 बजेबाट 11 बजेसम्म फिल्मी गीत सुन्न सक्नुहुन्छ। र आजको प्रसारण सेवा सबै हाम्रो यही नै बन्द रहनेछ।

रोल्पा जिल्लामा सञ्चालनमा आएका संचार माध्यमका नम्बरको जानकारी पछि अब हामी लाग्दछौ अन्तिममा एम्बुलेन्सका नम्बरको जानकारी गराउनतर्फ। जिल्ला अस्पताल रोल्पा 98 4 78 51 187, गजुल स्वास्थ्य चौकी 98 4 34 4 55, थबाङ स्वास्थ्य चौकी 98 2 29 47 4 12, होलेरी प्राथमिक स्वास्थ्य केन्द्र 97 4 22 51 705, सुलिचोर प्राथमिक स्वास्थ्य केन्द्र 98 4 35 38 644, सुलिचोर सहकारी 98 6 68 30 440, लिबाङ सनिस्टारी उभा क्लब 98 4 78 89 721, रेड क्रस एम्बुलेन्स 98 6 86 02 728, सामुदायिक सेवा केन्द्र लिबाङ 100, माडी जलजला युवा क्लब 98 6 69 35 110, र अन्तिममा घरती गाउँ स्मृति अस्पताल 98 0 62 26 580 रहेको छ।

0: हजुर समादरणीय श्रोता मित्रहरू, आज पनि तपाईँहरूका माझमा रहेर हामीले कार्यक्रमको रूपरेखाको जानकारी, रोल्पा जिल्लामा सञ्चालनमा आएका संचार माध्यमका नम्बरको जानकारी, एम्बुलेन्सका नम्बरको जानकारी पनि हामीले तपाईँहरूका माझमा हरेक दिन गराइराखेका हुन्छौ र आज पनि गराइसकेका छौ। कार्यक्रम सुन्दैनहुन्छ भने अवश्य पनि जानकारी पाइसक्नु भएको छ। हवस् त आदरणीय श्रोता मित्रहरू, अब पनि हामी कार्यक्रम सुनौलो बिहानी बाटो भने विदा भएर जाने बेला भइसकेको छ। यतिन्जेलसम्म सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। र सुन्दै गर्दा कस्तो लाग्यो त? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9846789888 र 9855758578 लाइनबाट आएर चाहिँ सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिनुहोला भन्न चाहन्छु। कृपया जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव चाहिँ दिनुहोला। तपाईँको सल्लाह सुझाव अनुसार नै हामी अघि बढ्ने प्रयास गर्नेछौ भन्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। यतिन्जेलसम्म म बोलेको आवाजलाई तपाईँको घर घरमा झुण्डिएको रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुर्याएर साथ दिनुभयो प्राविधिक मित्रलाई पनि विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रम।
1: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन

0: प्रतिक्रिया दिनको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9846789888 र 9857585 लाइनबाट आएर चाहिँ सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिनुहोला भन्न चाहन्छु। कृपया जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव चाहिँ दिनुहोला। तपाईँको सल्लाह सुझाव अनुसार नै हामी अघि बढ्ने प्रयास गर्नेछौ भन्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। यतिन्जेलसम्म म बोलीका आवाजलाई तपाईँको घर घरमा झुन्डिएको रेडियो सेट इन्टरनेट अनलाइन सम्म पुर्याएर साथ दिनुभयो प्राविधिक मित्रलाई पनि विशेष विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रम।
1: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
3: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
4: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
2: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
6: इन्डोस्कोपी सेवा
2: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
7: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
5: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
8: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
11: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082-563-218।
12: सितैमा लौ सितैमा सितैमा सितैमा लौ सितैमा सितैमा
13: ए ठुल्दाई, के को सितैमा सितैमा हो?
14: सित्तैमा त भने ठोली सस्तोमा चाहिँ हो। होलेरी बजारमा रहेको कोइलाबा सस्तो पसलमा जाने हो भने हरेक सामान सस्तोमा किन्न पाइन्छ, बुझ्यौ?
13: हाम्रा सेवाहरू खाद्यान्न सामग्रीहरू जस्तै नुन, तेल, दाल, चामल, पिठो, किरानाका सामानहरू, कस्मेटिक सामानहरू, भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइनुका साथै गल्ला, जडीबुटी, लसुन खरिद तथा बिक्री पनि गरिन्छ। प्रोप्राइटर अजहर फारूकी, सम्पर्क मोबाइल नम्बर 9847-97485 र 9812-46-41। कोइलाबासी सस्तो पसल रुन्जीगढी गाउँपालिका वडा नम्बर 5 होलेरी बजार, रेडियो होलेरी कोट।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 6 AM।
2: अहिले बिहानको ठीक 6 बजेको छ।
3: प्रसारण भइरहेको छ।
4: आज 2083 साल भदौ 29 गते सोमबार, सन् 2026 सेप्टेम्बर 14 तारीक भदौ शुक्ल पक्षको तृतीया उपरान्त चतुर्थी तिथि, आज तीज पर्व।
5: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, चारै ढोका खुला, विपदका कारण यस वर्ष तीजको उत्साह कम।
3: अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रोसुवागढ़ी नै बनाउने गरी गृह कार्य।
4: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक, आकस्मिक अवस्थापछि मनोबल बढ़ाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
7: कहिले नसोचेको त्यो बाढ़ीको संसारले फेस नगर्ने बाढ़ी हाम्रो देशले फेस गर्नु पर्यो। मतलब यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले, सबैले सिक्नुपर्छ।
3: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनीतिक बैठक स्थगित, मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
4: र एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
8: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
9: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
8: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
9: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
8: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
9: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-3333, 493-555।

0: वाह
1: क्या दामी
2: हो र थ्याङ्क यू
1: तिमीलाई होइन तिमीले लगाएको गहना पो वाह क्या दामी भनेको
2: हो र म त मलाई पो भनेको होला भनेको
1: तिमी पनि त्यत्तिकै राम्रो छौ तर तिमीले लगाएको गहना त छनै दामी साँच्चै कहाँबाट बनाएको हो तिमीले
2: यो त रोल्पाको होलेरी बजारमा रहेको अनुराधा सुनचादी पसलबाट हो नि
1: हजुर हामी कहाँ ग्राहकको डिजाइन अनुसार गरगहना बिक्री मरमत सुपथ मूल्यमा गरिन्छ पुरानो गहनासँग नयाँ गरगहना सटही गरिन्छ साथमा तिलहरी फुली मुन्द्री मारवाड़ी झुम्का सिक्री औठी लगायत नयाँ तथा पुराना डिजाइनको गहनाहरू स्थानीय दक्ष कारीगरबाट सस्तो मूल्यमा निर्माण तथा

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई विदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न र नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
3: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका 4 वटै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 वटा दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्कको उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बाँसुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन भने जयबागेश्वरीबाट देब्रेतर्फको मार्ग, दथु टोल, पाँचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघरको 1 नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल, प्रहरी पहरागणको सानो ढोकाबाट 2 लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने, त्यसै गरी तेस्रो तिलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै 4 शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन, उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी, सिफलचौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक परिप्रवाहको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई परिप्रवाहमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
2: २०७२ सालको भूकम्पले थिलो थिलो बनाएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेशको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 खर्ब 23 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति र आवश्यक मूल्यांकन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण भौतिक सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढ़ीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1.90 खर्ब रूपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4.73 करोड़ रूपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण झण्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1.3 अर्ब 54 करोड़ 99 लाख रूपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोशी बाढ़ीले क्षति र पुनर्निर्माणका लागि 7.25 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: भोटेकोशी बाढ़ीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढ़ी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढ़ीदेखि स्याफ्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सड़क निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश लागेका छन्। चीन सरकारको अनुदानमा झण्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढ़ी सड़कको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढ़ीले बगाएको हो। 6.5 अर्ब रूपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढ़ी नाकादेखि स्याफ्रुबेसीसम्म सड़क निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढ़ी केरूङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढ़ीले रसुवागढ़ीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढ़ी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
2: काया कैरनमा आघात जन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, बाढ़ीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम, अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढ़ीपछिको पुननिर्माणमा 7.75 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृहकार्य लगायत खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। भोटेकोशी त्रिशुली बाढ़ीमा घर, सड़क र पुलको क्षति अभिलेख हुँदैछ, तर विस्थापनसँगै टुटेको सामाजिक सम्बन्ध, थाथल्लो सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुननिर्माणको सफलता कति सड़क बने, कति पुल जोड़िए र कति घर ठडिए भन्नेबाट मात्रै नापिँदैन, बाढ़ीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढ़ाई र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्वपूर्ण हुने विज्ञको भनाई छ। अन्नपूर्ण पोस्टमा खबर छ।
6: भोटेकोशी बाढ़ीको झण्डै 3 हप्ता हुनै लाग्यो। बाढ़ीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपदपछि देखिने डर, त्रास, बेचैनी, निराशा, निन्द्रामा समस्या, झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन्। तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद वासु आचार्यलाई सोध्नु भएको छ।
8: कोही न कोही यो ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढ़ी जन्ने आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर उसको विषयहरू हेरेर, उसका कुराहरू सुनेर, आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिंक गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनले यसलाई पीएफए भनेर नामाकरण गरेको छ। मनको पीड़ा त छामेर थाहा हुँदैन, मनको पीड़ाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो उसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेशन आन्सर, र क्वेशन आन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर, उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म थेग्न सकिने यो पीड़ा, अथवा मलाई झझल्कोहरू धेरै आए, अब जम्मैको हकमा, अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने मतलब त्यो अपराधबोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त।
1: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
8: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन,
1: यो आघातजन्य अवस्थामा सुझाव दिनै पाइँदैन,
8: दिनै पाइँदैन, सुन्नियो धेरै सुन्यो नि, आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरे छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ, होइन त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राखेर हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने, मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई त ट्रमै लागेन भन्नु, चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा या आमा मध्ये एकजनाको डेथ फेस गर्नुभएछ, र चौथो फेस गर्नुभएछ, चारवटा फेस गर्दा मलाई त अब यो जिन्दगी त यो त केही प्रब्लमै लागेन सर। उत्तर गएको माझगाउँ भन्ने कामको कुरा हो, कहाँ कहाँलाई के हेल्प गरौँ, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु,
1: कस्तो राम्रो,
8: कस्तो राम्रो।
1: कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिराख्नु पर्छ।
8: पीएफए चाहिँ दुई चार दिन, पाँच दिन, दस दिन, एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त हिजो लिङ्क गरिएका, अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ, अनि त्यो चाहिँ असेसमेन्ट गर्ने,
1: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
8: दिनै पर्छ। यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरले नै सिक्नुपर्छ, ट्रेनिङ जनपथले नै सिक्नुपर्छ, अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त, किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने रहेछ थाहा नै भएन, हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो, मतलब यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले, सबैले सिक्नुपर्छ। र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पीएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे, त्यसरी सिक्नुपर्छ उहाँहरूले। र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुनेछ।
6: उहाँ हुनुहुन्थ्यो मनोविद वासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: कृषि मन्त्र नार्कसँग
10: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम,
1: डिस होम खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विभत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यले निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झण्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यस्तै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यो सँगै मध्य पूर्वमा जलमार्ग सञ्चालनबारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाड़ी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
5: अब केही खेल खबर। एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गैराती काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसएससी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपाल एसिया कपका लागि पनि छनौट भएको छ। खेलका अर्को प्रसंगमा भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। यी दुई टोलीबीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
4: अब केही खबर संक्षेपमा। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 देखि शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय कांग्रेसले गरेको हो।
5: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती देशका धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा तनहुँमा सबैभन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
4: भोटे कोशी बाढ़ीबाट घरबार विहीन पीड़ितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीमा 7,770 घर क्षतिग्रस्त छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढ़ी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 का दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
4: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सड़कको परीक्षण गरिएको हो। काया कैरनमा अब पालो उखानको
5: तीजका कुरा गरे खाए जस्तो हुन्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, चारै ढोका खुल्ला। विपदका कारण यस वर्ष तीजको उत्साह कम।
4: अर्थतन्त्रमा एकपछि अर्को धक्का। भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य।
5: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक। आकस्मिक अवस्थापछि मनोबल बढ़ाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
4: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनैतिक बैठक स्थगित। मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
5: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो। श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
4: र अन्त्यमा आजको कार्टुन। फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौं। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरीझुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई तीजको दर खाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो
2: गाई जात्रामा कराउने भैँसीको दुधमा घिउ त हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल
3: हना यो डङ्गाली भाडा पसल यहीँनिर भा जस्तो लाग्थ्यो यो भन्दा पहिले यहाँबाट चाहिँ मैले एउटा टाउलो किनेर लगेको देख्दैन त मैले
4: बाजे के सोचिरहेको उभिएर
3: यो कता हो यो डङ्गाली भाडा पसल
4: ए बाजेलाई यो कुरो थाहै रहेनछ यहाँको पसल त प्रहरी चेक पोस्टको ठिक अगाडि सरेको छ जिजे किन्न मन लाग्छ त्यही गरेर किन्नुहोस् बाजे
3: हाना हो र बाबु ओहो लौ थ्याङ्क्यु है थ्याङ्क्यु
5: हाम्रा सेवाहरू
6: सम्पूर्ण तामा पित्तल फलाम आल्मुनियम तथा प्लास्टिकका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइनुको साथै सुतली थोक तथा फुटकरमा पाइन्छ
5: नोट जडीबुटीहरू खरिद र बिक्री पनि गरिन्छ
6: प्रोपराइटर मोहम्मद खालिक सम्पर्क नम्बर 9867001073 9875063 र 9865046495
5: नयाँ व्यवस्थापनको साथमा दङ्गाली भाँडा पसल अब होलेरी प्रहरी चेक पोस्टको ठिक अगाडि

0: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा।
1: घर बनाउने सपना छाया दुर्गा हार्डवेयर।
0: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, प्लम्बिङका सम्पूर्ण सामान, निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्री जया दुर्गा हार्डवेयर प्रोप्राइटर रामकृष्ण खड्का, घोराही 14 दाङ, लखन पार्कदेखि उत्तर तर्फ पुरानो घोराई हस्पिटलको अगाडि। सम्पर्क मोबाइल नम्बर 9857726405 र 9869726405।
0: गुणस्तरीय सामान, उचित मूल्य, निर्माणको भरोसा, घर बनाउने तपाईँको सपनाको भरपर्दो साथी श्री जय दुर्गा हार्डवेयर।

0: ग्यालरी त्यसैले नो यता उता
1: झ्याम्बै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान धान निर्माण व्यवसाय संघको प्राङ्गणमा जीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क मोबाइल नम्बर 98578301 98478333 र 98686 37244
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्
5: ल घरमा सबै सामान सकेको छ यी बुढालाई गाउँ डुल्न ठिक्क हुन्छ घरको कुनै वास्तै छैन
6: के सकिया छ घरमा तिमी आफै गएर लिए भएन र
5: सबै सामान सकिया छ छोरीलाई कपडा दुई चारवटा भाँडा पनि थप्नु छ चामल पनि सकिया छ यति मात्रै कहाँ हो र बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ यी सबै काम म कहाँ गर्न सक्छु र
6: या यो बुढी पनि त्यत्तिकै चिन्ता गर्छे यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि
5: ए हो र यी सबै कामहरू
6: हो हामी कहाँ सम्पूर्ण फेन्सी कपडा दैनिक उपभोग्य सामानहरू भाडाको
7: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज
8: एनसीए ग्रुटेकको उत्पादन
9: आहा राजा च्याउ त साच्चीकै च्याउको राजै रहेछ नि

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क
2: खरो विषयमा चरो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चौचौ
5: ग्लोबल आईडी ब्याङ्क सबैका लागि ब्याङ्क
6: इस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नेकपा एमालेका प्रभावशाली नेता पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रदीप गेवालीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: धन्यवाद किमजी।
6: अब आज हरितालिका तीज, महिलाहरूले भातृत्व मातृत्व सँगै उल्लासमय तरिकाले मनाउने तीज, तैपनि नेपाल यतिखेर विपदमा छ, समस्यामा छ। भोटेको सीमा बाढ़ी जाँदाखेरि धेरै नेपालीहरूले चाहिँ ज्यान गुमाउनु परेको छ, सरकारसँग एकिन तथ्याङ्क छैन। अब आजको दिनमा तपाईँ नेपाली महिलाहरूलाई र समग्र नेपालीहरूलाई चाहिँ के शुभकामना सन्देश दिन चाहनुहुन्छ? शुरूमा
7: यहाँले भन्नुभयो जस्तै यस वर्षको तीज लगायतका धेरै चाडबाडहरू शोकको छायामा परेका छन्। बाढ़ीबाट भोटेपछि बाढ़ीबाट बेपत्ता भएका 5,000 भन्दा बढ़ी नागरिकको कुनै अत्तोपत्तो छैन। अब 1200-1300 भन्दा बढ़ीको ज्यान गइसकेको स्थिति छ। तीमध्ये पनि कैयौंको सब पहिचान हुन नसकेको अवस्था छ। नानीहरूको स्कूल छुटेको छ, मान्छेहरूको आर्थिक जीवन अस्तव्यस्त छ। अब यस्तो पीड़ामा वास्तवमा कुनै चाडबाडहरूले धेरै हर्ष दिन सक्ने कुरा त भएन। तर पनि म सबै नेपाली दिदीबहिनी आमाहरूलाई छोरीहरूलाई उहाँहरूको ती चाहिँ उहाँहरूको एउटा महत्वपूर्ण चाड हो। माइतीहरूसँग पुनर्मिलन गर्ने, मनका पीड़ाहरू पोख्ने, वर्षौं छुटेका साथी संगीहरूसँग चाहिँ फेरि भेटघाट गर्ने, पीड़ा बिसाउने र नयाँ भविष्यको निम्ति एउटा आशावादी हुने, त्यही हिसाबले एउटा पारिवारिक रूपमा उहाँहरूले चाड मनाउन सक्नुहोस् र तीजले चाहिँ उहाँहरूलाई जो पीड़ामा हुनुहुन्छ ती पीड़ाबाट बाहिर आउनको निम्ति मदत गरोस् र जो टाढा हुनुहुन्छ उहाँहरूले त्यो पीड़ालाई चाहिँ नजिकबाट अनुभूत गरेर एउटा चाहिँ सम अनुभूतिको हामी सबै पीड़ामा एकै ठाउँ छौ भन्ने कुराको चाहिँ भाव जगाउन सकोस्, एक खालको राष्ट्रिय एकता सामाजिक सद्भाव निर्माण गर्न सकोस् र महिलाहरूलाई चाहिँ यसले सशक्तिकरणको दिशामा अगाडि बढ़ाउन सकोस्, शुभकामना व्यक्त गर्न चाहन्छु।
6: यसपल्ला नेकपा एमाले पनि तीजलाई अर्थात हरितालिका तीजलाई उल्लासमय रंगले चाहिँ चेलीबेटीहरूलाई बोलाएर दर्खाउने औपचारिक कार्यक्रम गरेन, होइन?
7: अब पार्टीले पनि गरेन, कहिलेकाहीँ हामीले पार्टीका नेताहरूले त्यस्तो आयोजना गर्नुहुन्थ्यो, त्यस्तो हामीले गरेनौँ यसचोटि। किनभने राष्ट्रिय शोकमै भएको हुनाले हामीले चाहिँ बरु यो अवस्थालाई चाहिँ अहिले हाम्रा थुप्रै स्वयंसेवकहरूले रसुवा नुवाकोट र दार्जिलिङका बाढ़ी पीड़ितहरूलाई सहयोग गर्नका निम्ति स्वयंसेवी भूमिका खेलिरहनु भएको छ। चाडलाई पनि त्यो ढंगले एक खालको स्वयंसेवामा हामीले रूपान्तरण गरेका छौं।
6: प्रदीप गेवालीजी, अब छिमेकी मुलुक भारतमा ब्रिक्स सम्मेलन भयो, नेपालको चाहिँ खासै उपस्थिति पनि रहेन, यसभन्दा अगाडि चाहिँ नेपालको उपस्थिति त्यहाँ रहने गर्थ्यो, यसलाई ब्रिक्सको शक्ति प्रदर्शन र सार्क मृत्यु सयमा जाँदै गर्दाखेरि हामीले कूटनीतिक रूपमा परराष्ट्रको हिसाबले छिमेकी देशले चाहिँ निमन्त्रणा नै नगर्ने परिस्थितिलाई चाहिँ आज कसरी हेर्न सकिन्छ? यसलाई चाहिँ सामान्य तौरले मात्र हेर्ने कि यसलाई अलिकति कूटनीतिक हिसाबले हेर्ने?
7: होइन, अलिकति गम्भीर रूपले नै हेर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरा, चाहे ब्रिक्स भनौं चाहे सांघाई कोअपरेशन अर्गनाइजेशन भनौं, अहिले पछिल्लो केही दशक यतापट्टि विकसित हुँदै गरेका नयाँ संरचनाहरू हुन् जसले झण्डै 200 वर्ष पुरानो अमेरिका युरोप केन्द्रित जुन विश्व प्रणाली छ त्यसलाई नयाँ ढंगले चुनौती दिँदै गरेको अवस्था छ। एक खालको वैकल्पिक विश्व अर्थव्यवस्था र वैकल्पिक एउटा विश्व राजनीतिक शक्ति सन्तुलनको रूपमा चाहिँ यी संस्थाहरू उदाउँदै गरेका छन्। संयुक्त के छ भन्दाखेरि दुवै संगठनहरूमा, सांघाई कोअपरेशन अर्गनाइजेशनमा पनि र ब्रिक्समा पनि, हाम्रा दुवै छिमेकीहरू जसले विश्व जनसंख्याको चाहिँ झन्डै 40-45% हिस्सा उगर्छन्, ती दुईटा शक्तिशाली देशहरू विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन र पाँचौं ठूलो अर्थतन्त्र भारत जोड़िएका यी दुईटा संस्थाहरू हुन्। त्यसो भएको हुनाले नेपालले यी दुवै संस्थाको समग्र ट्रेन्डलाई विश्लेषण गर्ने र त्यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ भन्ने बारेमा चाहिँ मसिनो गरी विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ। अब ब्रिक्सको नेपाल सदस्य होइन, त्यस अर्थमा सामान्य हिसाबले गैर सदस्यलाई आमन्त्रित गरेन भनेर गुनासो गर्ने कुरा चाहिँ कतिपय सन्दर्भमा उपयुक्त नहुनु पनि सक्ला। केही साथीहरूले त्यस्तो तर्क गरेको पनि मैले देखेको छु। तर विगतको अभ्यास कस्तो छ भन्दाखेरि चाहिँ योभन्दा अगाडि पनि भारतमा ब्रिक्स सम्मेलन हुँदा उहाँहरूले चाहिँ एउटा आउटरिच जस्तो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाएर उहाँहरूले चाहिँ अनौपचारिक बैठकहरू राख्नु भएको थियो। गुवाहामा त्यस्तो खालको बैठक आयोजना भएको थियो र यसै वर्ष पनि बंगलादेशका प्रधानमन्त्री चाहिँ आमन्त्रित हुनुहुन्थ्यो। भाग लिनु नलिनु उहाँहरूको कुरा भयो होइन, यसको अर्थ चाहिँ गैर सदस्यहरूलाई पनि एकदम नजिकको मित्रहरूलाई चाहिँ आयोजकहरूले सहभागी गराउने यो परम्परा रहँदै आएको छ। अब भारतले नेबरहुड फर्स्ट भन्छ, नेपाल सबैभन्दा नजिकको मित्र जसको खुल्ला सिमाना समेत पनि छ, त्यहाँ चाहिँ जस्तो कसैलाई नबोलाएको भए पनि सायद हामी त्यति धेरै हाम्रो तर्फबाट कहीँ कमी रह्यो कि भनेर समीक्षा गर्नु।
6: अहिले कतिपयले के भन्छन् भने नेपालमा एक निकै विपत्ति आएको छ, भारतले गर्न सक्ने सहयोग गरिरहेको छ, चीनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ, त्यही बोलाएको भए पनि के हुन्थ्यो र नेपाललाई भन्ने खालका पनि विश्लेषण सुनिन्छ।
7: त्यस्तो होइन, त्यो होइन, किनकि त्यो त कुनै विपत्तिको सम्मेलन होइन नि त, त्यो त बेग्लै सम्मेलन हो। त्यसो भएर त्यो विपत्तिमा गरेको सहयोग र यो दुईटा कुरालाई जोड्नु मिल्दैन। मैले चाहिँ खास गरी कहाँनिर जोड्न खोजेको छु भन्दाखेरि बंगलादेश आमन्त्रित हुनु र नेपाल आमन्त्रित नहुनुको बीचमा चाहिँ हामीले यो यसको संकेतलाई हामीले बुझ्नुपर्छ। कूटनीतिमा कति चिजहरू भनेर गरिन्छन्, कति चिजहरू नभनेर गरिन्छन्, कति लाइन्समा लेखिएका हुन्छन्, कति बिट्विन द लाइन्स पढ्न सक्नुपर्छ नभनिएका कुराहरूलाई। यसको अर्थ कहीँ न कहीँ अब नेपालको बारेमा हाम्रा छिमेकीहरूको बीचमा चाहिँ कहीँ न कहीँ दुविधा नेपाल कथातिर अगाडि बढ्न खोजेको हो, नेपालको परराष्ट्र नीति के हो भन्ने बारेमा चाहिँ एउटा दुविधा भएको, नेपालप्रति विश्वास अलिकति कमजोर भएको, नेपाललाई पूर्ण रूपले भरोसा गर्न नसकेको संकेतको रूपमा पनि हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। अर्कोतिर अब केही समय अगाडि चाहिँ किर्गिस्तानको बिस्केकमा सांघाई कोअपरेशन अर्गनाइजेसनको पनि यस्तै शिखर सम्मेलन भएको थियो। त्यो अर्गनाइजेसनको त नेपाल डायलग पार्टनर हो होइन, कुनै न कुनै हिसाबले त्यसको सहभागी राष्ट्र हो, जहाँ अब अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेजिङमा भाग लिएर मतलब चीनमा भाग लिएर चाहिँ फर्किनु भएको थियो भन्दाखेरि चाहिँ यी दुईटै ठूला शक्ति मतलब यो क्षेत्रीय संगठनहरू जुन ढंगले एकदम प्रभावशाली बन्दै आएका छन् तिनीहरूमा नेपाल चाहिँ आइसोलेसनमा बस्नु हुँदैन। अब आइसोलेसन हाम्रा कारणले पर्यो कि अब उहाँहरूको कारणले पर्यो त्यो समीक्षा हुँदै जाला, तर नेपालले चाहिँ छिमेकमा भएका ठुल्ठुला चाहिँ गतिविधिहरूमा नेपाल कहीँ न कहीँ नजोडिनु भनेको चाहिँ नेपालको कूटनीति।
6: यहाँलाई त अब अलिकति अनुभव अनुभव पनि छ होइन, परराष्ट्र क्षेत्रका विषयमा यहाँले काम पनि गर्नुभएको छ, परराष्ट्र मन्त्रीका हैसियतले चाहिँ नेपाल लगायतका अन्य देशहरूसँगको सम्बन्ध समन्वयका कुराहरूमा पनि यहाँले काम गर्नुभएको छ। आज हामी कूटनीतिक हिसाबले, परराष्ट्र नीतिका हिसाबले र परराष्ट्रको सम्बन्धका हिसाबले कहाँनिर छौं?
7: अब खास गरी गत वर्ष भदौ 23-24 पछि जे घटनाहरू घटे, 23-24 जे घटना घटे त्यसपछि नेपालको राष्ट्रिय राजनीति जुन दिशातिर अगाडि बढ्यो, अनि त्यस पछाडि गएको फागुन 21 गते चुनाव भयो र चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा भारी बहुमतका साथ आयो, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो, त्यस पछाडि चाहिँको एक वर्ष हेर्दाखेरि कूटनीतिक मामलामा म तीनटा समस्या देख्छु। एउटा दुविधा, जान कहाँ खोजेको हो, कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्न खोजिएको हो, हाम्रो छिमेक नीति के हो भन्ने बारेमा नै एउटा दुविधा देख्छु। दोस्रो अलिकति चाहिँ विचलन देख्छु, विचलन इन द सेन्स कि नजानिँदो गरी छिमेकका आधारभूत हितहरूलाई व्यवस्था गरिएको, छिमेकका संवेदनशीलताहरूलाई व्यवस्था गरिएको, छिमेकलाई कम महत्व दिएको पनि देखिन्छ। मैले दुईटा उदाहरण भन्छु यस सम्बन्धमा। प्रधानमन्त्रीलाई भारतले परम्परा नै रहँदै आएको छ, नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमण गराउन चाहेको प्रष्ट देखिन्थ्यो, त्यसैका निम्ति भारतले औपचारिक निमन्त्रणा पनि गरिसकेको थियो, दुईचोटि निमन्त्रणा गरिसकेको, तर प्रधानमन्त्रीले भारत भ्रमणलाई कुनै प्राथमिकतामा राख्नु भएको छैन। अब भारत भ्रमण नगरी हुँदैन भन्ने होइन, यो विगतमा कतिपय परम्परा चाहिँ मानौ यहाँ प्रधानमन्त्री हुने बित्तिकै भारतमा गएर भारत नजाँदासम्म त त्यो वैधानिक प्रधानमन्त्री नै भएन कि भने जस्तो खालको त्यो हीनताबोध पाल्नु जरूरी छैन। तर एउटा सत्य के हो भने जुन देशसँग हाम्रो 60% भन्दा बढी व्यापार छ, यो नेपालको पर्यटनको सबभन्दा ठूलो स्रोत हो, लगानीको पनि एउटा ठूलो स्रोत हो, खुला सिमाना छ, थुप्रै बसेर सल्टाउनु पर्ने समस्याहरू पनि छन् र सहकार्य गर्नुपर्ने अनगिन्ती क्षेत्रहरू छन्, एकदम प्रचुर सम्भावनाहरू पनि छन्। त्यो देशसँग उच्च तहमा तपाईँ इन्गेज नभइकन हाम्रो बाह्य सम्बन्ध कसरी अगाडि बढ्छ? तर अहिलेसम्म नयाँ सरकार बनेको छ, बित्न लाग्दा समेत भारतसँग उच्च तहमा संवाद भइरहेको छैन। चीन त झनै एक खालको सशंकित देखिन्छ, पछिल्लो समय जुन ढंगका फ्री टिकटसँग जोडिने गतिविधिहरू जुन ढंगले आए गत वर्षको त्यो विध्वंसमा टीओबी लगायतका संदिग्ध समूहहरूको जस्तो खालको गतिविधिहरू देखियो, सरकार आफै संलग्न भएर चीनका संवेदनशीलताहरूलाई उपेक्षा गर्दै जे जस्ता केही गतिविधिहरू यहाँ भए त्यसले चीनको मनमा संशय छ नै, भारतको मनमा पनि संशय पैदा भएको देखिन्छ। झन् प्रधानमन्त्रीले रोस्टममाटै उभिएर भारतको जमिन समेत हामीले मिचेका छौं भन्दाखेरि त स्वाभाविक छ त्यसले एउटा चिसोपन त आउने नै भइहाल्यो। यी सबै कुराहरूले गर्दाखेरि दोस्रो चाहिँ विचलन छ र तेस्रो चाहिँ भनेको एउटा आत्मविश्वासको पनि म कमी देख्छु, होइन? यी समस्याहरूलाई राखेर कुराकानी गर्ने, वार्ताबाट समस्याको समाधान गर्ने मामलामा त्यसले गर्दाखेरि नयाँ सरकार कुटनीति मामलामा चाहिँ कता कता चुक्दै गइरहेको देखिन्छ। अब यस्तो मामलामा सरकार चुक्दा सरकार मात्रै चुक्दैन, सिङ्गो देश नै चुकिरहेको हुन्छ, किनभने कूटनीति भनेको, बाह्य सम्बन्ध भनेको, परराष्ट्र नीति भनेको सरकार एक्लैको कुरा होइन, त्यो त सिङ्गो राष्ट्रसँग जोडिएको विषय हो, होइन? त्यसले गर्दाखेरि चाहिँ यो उच्च तहको संवादहरू नहुने स्थितिलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ। बल्ल बल्ल धेरै जोडपछि प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको 81 महासभामा जाने हुनुभएको छ, त्यो राम्रो कुरा हो। तर उहाँले उच्चस्तरीय त्यो संवादमा हाई लेभल डिबेट भन्छ त्यहाँ सम्बोधन मात्रै गर्नुहुन्छ कि अरू साइड लाइन भेटघाटहरू को कोसँग हुन्छ, के विषयहरूमा कुराकानी हुन्छ, अब त्यो अहिलेसम्म परराष्ट्र मन्त्रालयले जानकारी गराएको छैन। यी कयौं विषयहरू चाहिँ प्रधानमन्त्रीकै तहबाट कूटनीतिक संवादलाई अगाडि नबढाउने हो, राजनीतिक उच्च तहको सम्पर्कहरू नजोड्ने हो भने
6: अहिलेको अवस्थामा चाहिँ नेपाल सरकारका प्रधानमन्त्रीको त अब अहिले ब्रिक्स सम्मेलनमा पनि नेपाललाई भारतले निम्तो नगर्ने कुरा, अब अमेरिकाका विदेश मन्त्रीले सिधै राष्ट्रको कूटनीतिका हिसाबले चाहिँ सरकारलाई कन्सर्न राख्नुपर्नेमा चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई फोन गर्ने कुरा, र हरेक कुराले चाहिँ हाम्रो सरकार, हाम्रो मेन्टालिटी, हाम्रो मोडालिटी, जुन तरिकाले कूटनीति हुनुपर्ने हो त्यसमा त अलिकति समस्या आएको त देखिया छ नि त केवलजी।
7: अलिकति मात्रै होइन, मैले यसलाई गम्भीरै समस्या देख्छु, किनभने यदि यत्रो ठूलो विपत्तिमा चाहिँ विदेशी सरकार प्रमुखहरू अथवा चाहिँ हाई लेभल डिप्लोमेट्सहरूले चाहिँ प्रधानमन्त्री या परराष्ट्र मन्त्रीलाई संवाद गर्दैनन्, उनीहरू पार्टीको अरू डिग्निटरीहरू खोज्छन्, अरू चाहिँ व्यक्तित्वहरू खोज्छन् भनेदेखि चाहिँ त्यसलाई हामीले बुझ्नु पर्यो कि सरकारप्रति केही न केही चाहिँ विश्वासको संकट छ, यो चाहिँ राम्रो कुरा होइन, यो कुनै पनि अर्थमा राम्रो कुरा होइन। सरकारप्रति देशभित्र हाम्रो असहमति, थुप्रै कुराहरूमा असहमति छ, तर आखिर कूटनीति सञ्चालन गर्ने भनेको सरकारले नै हो, पार्टीले सञ्चालन गरेर पनि हुँदैन, हामीले अपोजिसनले सञ्चालन गरेर पनि हुँदैन, राष्ट्रिय हितको संरक्षणको मुख्य फ्रन्ट लाइनमा त सरकार नै हुन्छ। अब यदि सरकार यही ढंगले अलमलिने हो, अलिकति विचलित हुने हो, यसले गलत डिरेक्सन लिने हो भनेदेखि चाहिँ आगामी दिन नेपालका निम्ति झन् समस्याग्रस्त हुने देख्छु। जस्तो अहिलेकै विपत्तिको कुरा गरौं, अब झण्डै झण्डै $6 अरब जति हामीलाई पुनर्निर्माणका निम्ति चाहिन्छ। अब भूकम्पको बेलामा चाहिँ नेपाल एकदमै लाइमलाइटमा थियो, त्यति बेला एकदमै चर्चामा थियो, र विश्वमा अहिले जस्तो धेरै क्षेत्रीय द्वन्द्वहरू पनि तुलनात्मक कम थिए, विश्व अलिक शान्त अवस्थामा थियो, त्यस्तो बेलामा पनि निकै एउटा अन्तर्राष्ट्रिय हामीले सहयोग सम्मेलन नै यहाँ आयोजना गर्यौं, होइन? त्यसो गर्दाखेरि पनि मुस्किलले $3.5 अरब जस्तो, $4 अरब भन्दा कम मात्रै त्यति बेला जुट्न सक्यो, होइन? अब अहिले अब कति प्राथमिकतामा पर्छ थाहा छैन, यदि हामीले चाहिँ पुनर्निर्माणका निम्ति बाह्य सहयोग जुटाउन सकेनौँ भने हाम्रो अर्थतन्त्र झन्झन संकटमा पर्दै जानेछ। यो बाह्य सहयोग जुटाउने भनेको खालि पैसाको कुरा मात्रै होइन, त्यससँग विश्वास जोडिएर आउँछ। त्यो विश्वास जोड्नको निम्ति हामी आफैले आफ्नो तर्फबाट चाहिँ पहल गर्नुपर्छ, हाम्रा नीतिहरू पारदर्शी हुनुपर्छ, जुन कुरामा चाहिँ मैले समस्या देख्छु।
6: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो हामीले अन्तर्वार्ता गर्दै गर्दाखेरि यो बिहानी पखमा लाखौं श्रोताले चाहिँ हामीलाई सुनिराखेका छन्, देशभरका 350 रेडियोबाट प्रत्यक्ष रूपमा प्रसारण पनि भइराखेको छ। तपाईँ र मेरो अण्डरस्ट्यान्डिङमा चाहिँ सकेसम्म पार्टीका कुराहरूमा धेरै बहस नगरौला भन्ने त भाज्यो, तैपनि अब यो बहसको अलिकति अधुरोपन र धेरै मलाई यहाँ अडियन्सहरूले पनि सोधिराख्नु भएको छ, पार्टी के हुन्छ, अब कसरी नेकपा एमाले अगाडि बढ्छ भन्ने एउटा प्रश्न छ, यसलाई के भन्नुहुन्छ जाँदा जाँदै?
7: एकदम छोटो तरिकमा भन्दा अहिले अब कार्यदलको बैठक बसिरहेको छ, आवश्यक रूपमा अस्तिदेखि साथीहरू बसिरहनु भएको छ।
6: तपाईँले प्रतिवेदन फेरि लेख्दै हुनुहुन्छ, सच्याउँदै हुनुहुन्छ होइन?
7: प्रतिवेदन मैले त लेख्दै छैन, म यो प्रक्रियामा छैन, मेरो बेकारमा के भन्ने भ्रम कसैलाई पनि नरहोस्। मैले बाहिरबाट गर्नुपर्ने सहयोगहरू गरिरहेको छु अहिले पार्टीको समस्या समाधानका लागि र कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा चाहिँ मेरो आफ्नो निश्चित दृष्टिकोणहरू छन्, म साथीहरूसँग निरन्तर संवादमा छु। म यति कुरा भन्न चाहन्छु, डिटेलमा जानु परेन, यो दुईटा प्रतिवेदनका आवश्यक अंशहरूलाई जोडेर एउटा प्रतिवेदन बन्छ र असोज 5-6-7 बस्ने केन्द्रीय कमिटिको बैठकमा हामीले चाहिँ अब चाहिँ हामी कसरी अगाडि जान्छौ भनौ न, नेकपा एमाले राष्ट्रिय राजनीतिमा चाहिँ कसरी अगाडि जान्छ, विगतमा कहाँ कहाँ कमी रहे, ती कमीहरूलाई दोहोरिन नदिनका निम्ति हामीले एउटा नयाँ संकल्प गर्छौं र त्यो संकल्पका साथ अगाडि बढ्छौं।
6: र अब पार्टी अध्यक्षलाई चाहिँ कहाँ थाप्नुपर्ने ठाउँमा तपाईँ हुनुहुन्छ यतिखेर चाहिँ होइन, अध्यक्षलाई जोगाउनुपर्छ, बचाउनुपर्छ पार्टीलाई भन्ने लाइनमा त तपाईँ क्लियर
7: हुनुहुन्छ। प्रश्न म कुरा गर्दैछु समग्र आन्दोलन, तपाईँ चाहिँ एकदम त्यो हाइलाइट गर्नका निम्ति सानो क्लिपलाई भाइरल
6: गर्नका निम्ति
7: चिप खालको भयो। मैले भन्दैछु पहिलो कुरा त यहाँले बुझ्नु पर्यो, कसैलाई बचाउने र कसैलाई चाहिँ गलत्याउने प्रश्न नै होइन। आज सिङ्गो राष्ट्र नै संकटमा छ, भर्खरै हामीले कूटनीतिको बारेमा यत्रो कुराकानीहरू गर्यौं। भदौ 23-24 र त्यसपछि फागुन 21 घटनाक्रममा चाहिँ खालि नेकपा एमाले मात्रै, जस्तो तपाईँले भने जस्तो यदि केपी ओली मात्रै सम्पूर्ण रूपले दोषी हुने हो भनेदेखि त केपी ओली नभएका पार्टीहरू त गजबले फस्टाउनु पर्ने होइन र नेपाली कांग्रेस त दन्दनाएर अगाडि बढ्नु पर्थ्यो, किन उहाँहरूले त नयाँ नेतृत्व विकास गरेर जानुभएको थियो, कंग्रेसले पनि राम्रो रिजल्ट ल्याउन सकेन, माओवादीले त पुरानो माओवादी भन्ने ट्याग नै छोडेर अनि 10-12 समूह मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएर गएको थियो, गजब हुनु पर्थ्यो। सरकारमा भएको कारणले एमाले दण्डित भएको कि भन्ने भने प्रतिपक्षमा भएका मधेसी दलहरू, प्रतिपक्षमा भएको तत्कालीन माओवादी, कहिल्यै सरकारमा नभएको नेमकिपा, सरकारको राजनीतिबाट बाहिर रहेको चाहिँ राष्ट्रिय जनमोर्चा, उहाँहरूले राम्रो गर्नुपर्ने होइन र त्यसबाट पहिलो कुरा संकट भदौ 23-24 विकसित भएको संकट र चुनावसम्म आइपुग्दाको यो विषय नै बेग्लै हो, त्यसलाई तपाईँले व्यक्तिकरण गरेर बुझ्नुभयो भने तपाईँ कहीँ निष्कर्षमै पुग्नुहुन्न। एउटा भनाइ पनि छ, विद्वान मान्छेहरू चाहिँ प्रवृत्तिको विश्लेषण गर्छन्, विचारको विश्लेषण गर्छन्, अब औसत मान्छेहरू घटनाको बारेमा चर्चा गर्छन् र बिलो देन एभरेज चाहिँ मान्छेहरू व्यक्तिको कुरा गर्छन् भन्छन्। हामी व्यक्तिको कुरा नगरौँ, हामी चाहिँ एउटा विचारको कुरा गरौँ, यो ट्रेन्डको कुरा गरौँ, त्यस हिसाबले हेर्नुपर्छ भन्ने म ठान्छु। पार्टी एकताबद्ध भएर अगाडि बढ्छ। साथमा
6: यहाँको महत्वपूर्ण समय र सुझाव सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रदीप गिवालीजी उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रभावशाली नेता, पूर्व परराष्ट्र मन्त्री प्रदीप गिवाली। आधारित सोध नेपाली बसमा छोटो विश्राम लिन चाहन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
8: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बस्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने
2: झुलभित्र मात्र सुत्ने
3: घरको छ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
2: लामखुट्टेको टोकाईबाट बस्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
2: खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा

0: को एकमात्र डीटीएच सेवा डिस्को
1: डिसो खुशीको कनेक्सन
2: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
3: पुरा बाहुला भएका लुगा लगाउने
2: झुलभित्र मात्र सुत्ने
3: घरको छ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
2: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने
3: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
2: खाल्डाखुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
3: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने
2: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने
3: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने
2: डेंगी रोगबारे सचेत बनाऊ
0: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हरो विषयमा चारो बहस नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
2: इस होम इन्टरनेट। यतिखेर हाम्रो देशमा वरिष्ठ संस्कृतिविद नेपालको कला संस्कृति धर्म विज्ञानसँग सँगै जोडेर अध्ययन अनुसन्धान गर्दै आउनुभएका प्राध्यापक डाक्टर रामचन्द्र गौतम यतिखेर हुनुहुन्छ। गुरुदेव, म यहाँलाई प्रणाम गर्न चाहन्छु, नमस्कार गर्न चाहन्छु, नेपाली बहसबाट स्वागत छ यहाँलाई।
3: हजुर हजुर, यहाँलाई धेरै धेरै धन्यवाद।
2: कस्तो छ यहाँको स्वास्थ्य अवस्था अहिले? सन्चो हुनुहुन्छ? ठिक छ,
3: ठिक छ, ठिक छ।
2: अब यो हरितालिका तीज होइन, यो आज व्रत बस्छन् महिलाहरू, निराहार व्रत बस्छन्। अब बजारतिर मनाइने हरितालिका र गाउँतिर मनाइने हरितालिकामा त अलिकति फरक छ भन्छन् दर खाने प्रचलनको बारेमा, तर यसको खास महत्व चाहिँ के हो यो तीजको चाहिँ?
3: अब यो तीजको महत्व अवर्णनीय छ बाबु। अब यो तीज भनेको यो भाद्र शुक्ल तृतीया हो आज, र यसलाई तीज पनि भनेर भनिन्छ। यो तीन दिन मनाइने भएको हुनाले तीज भने, अब तीज चाहिँ नेपाली शब्द हो। यो यो तृतीया, चौथी र पञ्चमी, यो तीन दिन मनाउनु पर्ने भएर तीज भने हो। तर अब यसपालि चाहिँ दुई दिन मात्रै मनाउनु पर्ने छ क्या, यो तिथिको गडबडले गर्दाखेरिमा तपाईँको आज तृतीया र चौथी एकै दिन परेको छ क्या। अब तृतीयाको दिनमा आज चाहिँ तपाईँको शिवजीको उपासना गर्ने है, शिवजीबाट चाहिँ आशीर्वाद प्राप्त गर्ने, आफ्नो र आफ्नो परिवारको कल्याणको लागि र सार्थक जीवनको लागि चाहिँ यो व्रत बस्ने चलन आएको हो। र अब यो आज चाहिँ यो शिवजीको उपासना गर्नुको साथै गणेशको पनि, शिवजीको छोरा गणेश, गणेशको पनि उपासना गर्नुपर्ने छ क्या। यो यो शास्त्र अनुसार चाहिँ
4: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल।

0: सभ्य तथा सुरक्षित समाजका लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9854-75-223 9806-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
4: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
5: वास्तुशास्त्र सम्बन्धी परामर्श,
4: घर घडेरीको माटो परीक्षण,
5: विदेश यात्राको समस्याको समाधान,
4: वैवाहिक समस्याको निराकरण,
5: व्यापार व्यवसायमा भएका बाधा,
4: निसन्तान सम्बन्धीका समस्याहरू,
5: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
4: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
5: पितृ उद्धार,
4: ग्रह अनुसार रत्न र कवच धारण,
5: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
4: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9854-75-223 र 9806-75-223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
6: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
7: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 7 AM।
2: अहिले बिहानको ठीक 7 बजेको छ।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छ कामना एफएम 102.4 MHz इच्छ कामना कुरिनटार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

0: 2083 साल भदौ महिनाको आज 29 गते तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 14 तारिक शक संवत्सर 1948 नेपाल सम्बत 1146 रोद्र नामक संवत्सर दक्षिणायन वर्ष ऋतु आज सोमबार रहेको छ। भाद्र शुक्ल पक्ष तिथि रहेको छ। आज तृतीया तिथि रहेको छ, विशेष गरी 7:21 तदुपरान्त चतुर्थी रहनेछ। नक्षत्रमा रहेको छ चित्रा नक्षत्र, योगमा रहेको छ ब्रह्म योग, करणमा रहेको छ ग्रह करण रहेको छ। चन्द्रमा तुला राशिमा श्री सूर्यनारायण चाहिँ सिंह राशिमा, आनन्दादि योगमा आज मुद्गर योग रहेको छ। आज बिहान सूर्योदय विशेष गरी 5:49 भयो भने सदा सूर्यास्त 6:08 हुनेछ र आजको दिन मान घडी 12:19 बेला रहनेछ। आज दिन विशेष रहेको छ। आज हरितालिका तीज, आज विशेष गरी हरितालिका तीजको व्रत पनि रहेको छ मनवादी। आज गणेश चतुर्थी व्रत पनि रहेको छ। चन्द्र दर्शन तथा बाल दिवस, राष्ट्रिय धर्मसभा दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज विशेष गरी आज हरितालिका तीजको व्रत पनि हो, आज गणेश चतुर्थीको व्रत पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष गरी गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको लागि विशेष गरी कालबेलाको समय रहेको छ, यानि कि अशुभ समय रहेको छ। बिहानको 7:21:14 बिहानको 8:53:53 आज कालबेला रहनेछ। आजको लाभ बेला रहेको छ दिउँसोको 3:04:30 विशेष गरी साँझको 4:37:09 आज लाभ बेला। यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 8:53:54 बिहानको 10:26:32 विशेष गरी लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष जानकारी। आज विशेष गरी आज रहेको छ सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा, मंगल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति भने कर्कट राशिमा, यस्तै गरेर शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। चित्रा नक्षत्रको तेस्रो चरण, नाम आउँछ रविन अथवा रविना, नाम आउँछ आद्यनाडी मध्य नाडी राक्षसी गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र आज विशेष गरी एउटा जानकारी तपाईँलाई गराइहालौं। आज विशेष गरी हामीले आज महिला दिदीबहिनीहरूले विशेष गरी आज पानी पनि नखाइकन व्रत बस्ने रहेको छ, श्रीमानको लामो आयु होस् भनेर चाहिँ व्रत बस्ने गरिन्छ र बेलुका चाहिँ पानी पिउने गरिन्छ, साँझ बत्ती बालेर पूजा आजा गरेर पानी पिउने गरिन्छ। यसको समय सधैँ राम्रो समय भने रहेको छ, विशेष गरी यसको समय रहेको छ विशेष गरी बेलुकाको ठिक छ बजे तपाईँले जल पिउनु भयो भने अमृत समान जल हुन्छ, त्यो बेलामा अमृत योग रहेको छ ठिक छ बजे। र तपाईँको स्वास्थ्यमा समस्याहरू छन्, औषधि सेवन गरिराख्नु भएको छ भने, व्रत त बस्न मन लागेको छ भने फलफुलहरू, दुध फलफुल जलहरू लिएर तपाईँहरू व्रत बस्नुहोला। र धेरै नै बिरामी हुनुहुन्छ भने तपाईँले शुद्ध भोजन पनि गर्न सकिन्छ, विशेष गरी दुध फलफुल लिएर पनि भोजन गर्न पनि सकिन्छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिन्छ। बेलुकाको ठिक 6 बजे तपाईँले जल सेवन गर्नुहोस्, जलपान गर्नुहोस्, यो समयमा अमृत बेला रहेको छ ठिक 6 बजे है, तपाईँले यो चाहिँ नबिर्सिनुहोला। ठिक 6 बजे बेलुकाको, अनि तपाईँले अरू पनि दिदीबहिनीहरूलाई जानकारी, साथीहरूलाई जानकारी पनि गराउनुहोला भनेर मैले तपाईँलाई विशेष रूपमा जानकारी भने गराएँ। र पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादी 12 राशिफल। मेष राशि उनीहरूका लागि आजको दिन मन मिल्ने साथी भेट्नुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। कामको चापबाट फुर्सद पाइन्छ। व्यापार व्यवसायले मनका आमदामी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हात लागि हुनेछ। शुभ चिन्तकले काममा सहयोग जुटाउनेछन्। रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। नयाँ व्यापार व्यवसायमा काम थाल्ने समय रहेको छ। घरमा प्रियजनसँगको आगमन हुन सक्छ। योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन मेहनतीका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। मेहनतले प्रतिद्वन्दी परास्त हुँदै जाँदैछन्। आर्थिक लाभ हुने विशेष काम शुभारम्भ गर्ने समय रहेको छ। विगतका कम कर्मको उचित प्रतिफल समेत प्राप्त हुने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रयत्न गरेकामा सजिलै सम्पादन हुँदै जाँदैछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिन्छ। भौतिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सफल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ दिलाउनेछन्। सन्तान वा अनुयायीहरूको साथले हिम्मत दिलाउनेछन्। फाइदाको स्रोत पहिचान गर्न पनि सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रिन सक्छ। मेहनतले समस्या सुल्झाउनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। कृषि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभ चिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। महत्वाकांक्षी योजना प्रारम्भ हुने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुकूल हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफको काम गर्दै धन आर्जन गर्न सकिन्छ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। विशेष गरी थोरै लगनीबाट पनि नाफा कमाउन सकिन्छ। व्यापारमा फाइदा हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन शेयर तथा लगनीबाट लाभ मिल्नेछ। भौतिक कार्यबाट पनि दिगो फाइदा उठाउन सकिन्छ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जाँदैछ। व्यापार व्यवसायमा मनगत धनलाभ हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुनेछ। तारिफको कामले प्रशंसा एवं ख्याति बढ्नेछ। सफलताको अनुभवले थप उत्साहित भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले हौसला जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै पछिको लागि योजना बनाउने समय रहेको छ। नयाँ पहिरनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घर खर्च बढ्नुको साथै अर्थ अभावले सताउने हुँदा अलि होसियारका साथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनु पर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नामधाम इनामका लागि आज गरेको खर्च व्यर्थ हुने हुँदा सजग रहनु पर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्स जगाउँदैछन्। मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरे कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनका फाइदा पनि उठाउन सकिने योग राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन कर्मका प्रेरक र सहयोगी बन्नाले कर्म साधना सिद्ध हुँदै जाँदैछन्। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा होला। नामधाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित नतिजाले उत्साह जगाउँदैछ। चुनौतीहरू पन्छाउँदै चिता काममा सफल भइनेछ। रोकिया काम सम्पादन हुँदै जानेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाई गर्न सकिन्छ। महत्वपूर्ण कामको जग बसाउने समय रहेको छ। समाजमा तारिफको काम गर्दै उपलब्धि हात लागि हुन सकिन्छ। लगनशीलताले सम्मान स्थान समेत दिलाउने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिर्नाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै ध्यान पुर्याउनु होला। सानातिना काममा अल्झनु पर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनहरूको भर पर्दा धोका पाइला। खर्च बन्नाले अर्थभाव महसुस हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। अलि सजग रहेर अगाडि बढ्दा राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
6: यो आवाज हो सर्वर रेडियो।

0: सम्म चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने तपाईँहरूलाई गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। र सम्पूर्ण देश अनि विदेशमा रहनुभएका सम्पूर्ण चेलीहरूलाई, आमाहरूलाई हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना। सम्पूर्ण दिदीबहिनीहरूलाई सम्पूर्णलाई हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना मैले तपाईँलाई टक्र्याउन चाहन्छु। तपाईँले स्वीकार गर्नुहोला, तपाईँको उन्नति प्रगति स्वास्थ्यदेखि लिएर हरेक कुरामा राम्रो सफलता मिलोस्। श्रीमान श्रीमतीको दाम्पत्य एक असाध्यै सुमधुर सम्बन्ध रहोस् भन्ने कामना श्री भगवान पशुपतिनाथसँग प्रार्थना गर्दै कार्यक्रमलाई हामीले अगाडि बढाउनु पर्ने हुन्छ। यस्तै गरेर तपाईँहरू मांगलिक हुनुहुन्छ भने आज पनि तपाईँले श्री गणेशजीको व्रत बस्न सक्नुहुन्छ, गणेश चतुर्थी व्रत। र आज हरितालिका तीजको व्रत पनि रहेको छ, गणेश चतुर्थी व्रत पनि रहेको छ। विशेष गरी तपाईँहरूले पञ्चमी पूजामा आउँदै हुनुहुन्छ भने पहिला पहिला एक दिन ग्याप हुन्थ्यो भने अहिले ग्याप छैन। आज चाहिँ तपाईँको चाहिँ हरितालिका तीज, त्यस्तै गरी चतुर्थी व्रत र भोलि पञ्चमी पूजा पनि हो। त्यही भएर पूजा भोलि अलिक छिट्टै लगाउनु होला। तपाईँहरू बिहान छिट्टै उठेर दतिनीहरू गर्नुपर्ने हुन्छ। यसको विधिहरू तपाईँलाई थाहा छँदैछ, मैले भनिराख्नु पनि परेन। कसैलाई थाहा छैन भने तपाईँले मलाई फोन पनि गर्न सक्नुहुन्छ कार्यक्रम सकिएपछि। र भोलि बिहान छिट्टै पूजा गरेर अनि चोखो भोजन गर्नु, शुद्ध भोजन गर्नुहोस् है। भोजन गर्नुभन्दा पहिला ब्राह्मणलाई सिधा गर्नुहोस्, सिधा दान गर्नुहोस्। अथवा भान्जा भान्जी ज्वाइँ चेला हुनुहुन्छ भने पहिला उहाँलाई भोजन गराउनुहोस्, त्यसपछि मात्रै तपाईँले भोजन गर्नुहोला। जस्तै गरी एउटा कुरो भन्न मन लागिहाल्नु, जस्तै गरी भान्जा भान्जीहरूलाई, ज्वाइँ चेलीहरूलाई, दिदी बहिनीहरूलाई तपाईँले घरमा बोलाउनुहुन्छ नि भोजन गर्नको लागि, विशेष गरी पूजामा, श्राद्धमा, कुनै तिथि कुनै मितिको दिन बोलाउनुहुन्छ नि भोजन गर्नको लागि भने, विशेष गरी खाना खाना बोलाउनुहुन्छ नि। हो, यसमा के विधि हुन्छ यसको भन्दा, त्यस्तो समयमा चाहिँ तपाईँले खानासाना खुवाइसक्नुहोस्। खानासाना उहाँहरूले, दिदीबहिनीहरूले, चेलीबेटीहरूले, भान्जा भान्जी, ज्वाइँ चेलाले खाइसकेपछि, तपाईँले खाना खाइसकेपछि चाहिँ यसो टिका लगाएर 10, 5, 100, 50, 1000, 2000 कति दिन सक्नुहुन्छ तपाईँको आफ्नो गक्ष अनुसारको, तपाईँले टिको लगाएर दक्षिणा गर्नुभयो भने त्यो भोजन पूर्ण हुन्छ। भोजन गराएको फल तपाईँले मात्रै पाउनुहुन्छ क्या, बुझ्नुभयो नि। त्यो भएर दक्षिणा चाहिँ भोजनपछि दक्षिणा गर्नु। जस्तै घरमा श्राद्ध गर्न बोलाउनुहुन्छ पण्डितजीलाई भने, त्यो पण्डितजीले घरमा भोजन नगरिकन जानुभयो भने तपाईँको श्राद्ध अधुरो हुन्छ, बुझ्नुभयो नि। त्यो भएर भोजन गराइसकेपछि, अब भोजन गराइसकेपछि तपाईँले दक्षिणा गर्नै पर्छ। कति न कति होस्, 1 रुपियाँ होस्, 5 रुपियाँ होस्, 10 रुपियाँ होस्, 20 रुपियाँ होस्, 50 हो, 100 होस्, 1000 होस्, 500 हो, कति हुन्छ तपाईँले आफ्नो गक्ष अनुसारको दान तपाईँले गर्नुहोला भोजन गरिसकेपछि। यो कहिले पनि नबिर्सनु, तपाईँले पूजामा होस्, व्रतबन्धमा होस्, विवाहमा होस्, पासनीमा होस्, जेमा पनि भोजन गराइसकेपछि तपाईँले गर्नुहोला। सकिन्छ भने माछा मासु खानु हुँदैन यस्तो दिन, जस्तै पासनीको दिन माछा मासु खानु हुँदैन। छोराछोरीको पासनी गर्दै हुनुहुन्छ भने माछा मासु खाने होइन त्यो दिन, छोराछोरीलाई पनि त्यो दिन माछा मासु खुवाउने होइन पासनीको दिन चाहिँ, होइन। शास्त्रको आधारमा तपाईँ चल्नुहुन्छ भने चाहिँ, जस्तै बर्थडे आयो नि, जन्मदिन होइन, हो त जन्मदिनको दिन पनि तपाईँले माछा मासु खाने होइन, त्यो गलत हो त्यो चाहिँ, है। जन्मदिनको दिन तपाईँले दियो निभाउने होइन, दियो बाल्ने हो, बुझ्नुभयो। हो, यसमा तपाईँले विशेष ख्याल गर्नुहोस् है। त्यस्तै गरी विवाहमा, व्रतबन्धमा तपाईँले चाहिँ भोजन अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ। ब्राह्मणले अथवा भान्जा भान्जीले भोजन गरिसकेपछि तपाईँले दक्षिणा गर्नुहोला, अथवा भोजन अघि पनि दक्षिणा गर्न सक्नुहुन्छ, आफ्नो मर्जीले गर्नुहोस्। तर भोजनपछि अनिवार्य छ, यो शास्त्रले भनेको भोजनान्ते दक्षिणा भन्छ होइन। त्यो भएर यो चाहिँ तपाईँले अनिवार्य गर्नुहोला। जस्तै घरमा पूजा आउनुभयो नि, सत्यनारायणको पूजा, रुद्री पूजा, होम हाल्नु हाल्नुभयो, ग्रहको गृह वास्तु गर्नुभयो, ग्रह शान्ति गर्नुभयो भने तपाईँले जगिसकेपछि तपाईँले के गर्नुहुन्छ भन्दा, सकिने बेलामा एउटा भुरसी भने यसो दुनामा पैसा, खुजुरा पैसा हालेर पूजा गर्नुहुन्छ हो कि होइन। हो, त्यो खुजुरा पैसा तपाईँले चाहिँ राखिराख्नुहोस्, भोजनहरू गराउनुहोस्। भोजन गराइसकेपछि तपाईँले दक्षिणा गर्नुहोस्, यज्ञ पूर्ण हुन्छ। र भोजन गरिसकेपछि फेरि के हुन्छ भन्दा, ब्राह्मण त्यो घरमा धेरै बस्नु हुँदैन, भार लाग्छ यजमानलाई। श्राद्ध गरेपछि त झन् धेरै बस्नै हुँदैन, श्राद्ध गर्ने बित्तिकै भोजन गराउने, भोजन गराउने बित्तिकै ब्राह्मणले उता भोजन गर्न थाल्नुहुन्छ। तपाईँले यता सिधाहरू दुनियाँ परिका धान चामलहरू सबै उठाइदिनुहोस्, पूजा छन् भने श्राद्ध छ भने चामलहरू उठाइदिनुहोस् होइन, ठिक्क पारिदिनुहोस्, भोजन गरिसक्ने बित्तिकै ब्राह्मणलाई टिको लगाएर दक्षिणा गर्नुहोस् अनि त्यसपछि ब्राह्मणलाई बिदा गरिहाल्नुहोस्। ब्राह्मण त्यहाँ बस्नु हुँदैन, धेरै बेर भार पर्छ भनेको छ शास्त्रले, किनकि अब स्वर श्राद्ध पनि आउँदैछ। त्यो भएर मैले तपाईँलाई यो कुरा जानकारी गराइराखेको, तपाईँले जानकारी पाउनुभयो, अब अरू अरूलाई पनि जानकारी गराउनुहोस् तपाईँहरूले चाहिँ है, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहे मैले। 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: हेलो गुरु, नमस्ते।
0: नमस्ते, काठमाडौँको बोल्दै हुनुहुन्छ।
1: म रुल्पादेखि प्रकाश खड्गा।
0: प्रकाश खड्गा रोल्पा जिल्लाबाट, शुभ नाम तपाईँको?
1: प्रकाश खड्गा।
0: हजुर हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा हेराउन चाहन्छु गुरु।
0: आफ्नै बारेमा, जन्मविधि भन्नुहोस् त कति हो?
1: 2065
0: 7/19 सातको महिना 19 गते, समय पनि भन्नु
1: 9:30
0: 9:30 हो?
1: हजुर गुरु,
0: 9:30 बिहान कि बेलुका?
1: बिहान।
0: बिहान हो पक्का?
1: हजुर गुरु।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर,
0: श्री गणेश आयुर्मा श्रीमती रामानुज आयुर्मा 2065 साल कार्तिक शुक्ल पक्षको मंगलबारको दिन जन्म, षष्ठी तिथिमा धनु राशि पर्व तपाईँको, उत्तर साढाको प्रथम चरण, नाम आउँछ भेष कुमार, भेषराज नाम आउँछ है।
1: हजुर गुरु,
0: अन्तरी नरगण परेको छ, घातक तिथिहरू परेका छन् तपाईँको लागि। नराम्रा तिथि भनेकै घातक भनेकै नराम्रा तिथिहरू तृतीया अष्टमी त्रयोदशी पर्छ, शुक्रबार पनि तपाईँलाई घातक हुन्छ। नम्बरमा 9 घातक, राशिमा कर्कट भन्ने राशि पनि घातक छ। काल सर्पयोग, माङ्गलिक योग, सूर्य निजो भएर बसेको छ, अलिकति स्वास्थ्यमा हेल्थमा अलिकति असर गर्ने, प्रेम असफल हुने ग्रहहरू पनि पर्छ। विवाहमा दाम्पत्यमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। काल सर्पयोग परेको भएर तपाईँको पढ़ाईमा अलिकति रोकावट आउने, मन अलिक कम जाने, तर दिमाग असाध्य राम्रो भएको व्यक्तित्व तपाईँ पढ्नुभयो भने, 1 घण्टा पढ्नुभयो भने असाध्य राम्रो दिमाग भएको मान्छे, धेरै समय घोकेको गर्नु पर्दैन, स्मरण शक्ति राम्रो र बलवान भएको व्यक्तित्व। आइतबारको दिन नुन नखानुहोस्, मंगलबारको दिन चोखनित गर्नुहोस्, शुद्ध भोजन गर्नुहोस्, नाग दोष पूजा गर्नुहोस्, काल सर्पयोगको रत्न कवच, माङ्गलिकको रत्न कवच धारण गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ, समस्या हुँदैन है।
1: हजुर गुरु, गुरु यो विदेशतिरको यात्रा के कस्तो हुन्छ?
0: एकदम राम्रो छ, विदेशमा तपाईँ चिन्ता गर्नै पर्दैन, ठिक छ नि?
1: ठिक छ होइन गुरु,
0: एकदम राम्रो छ। विदेश एप्लाई गर्नुभएको छ?
1: हजुर, अब 12 इक्जाम दिएको हो।
0: हजुर,
1: अब अप्लाई गर्ने भन्दा हो यसो खलामङ्गु
0: एप्लाई गर्नुभन्दा पहिला कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग।
1: हजुर
0: हो, त्यो कालो सर्पयोगको रत्न कवच लाएर एप्लाई गर्नुहोस्। 1 नम्बरमा सुरुमै नाम निक्लिन्छ, विदेशको लागि भिसा लाग्छ।
1: हजुर,
0: कालो सर्पयोगको रत्न कवच लाउनु भएन भने पहिलो पटक दोस्रो पटकमा नहुन सक्छ, त्यसको चाहिँ तपाईँको आफ्नै कुरा हो है।
1: हजुर गुरु,
0: काल सर्पयोगले चाहिँ के गर्छ भन्दा रोकावटहरू आउँछ,
1: हुन
0: आँट्यो काम बिगार्छ।
1: हजुर, मनहरू डुलिरहन्छ कि बेला बेला,
0: त्यही हो काल सर्पयोगले गर्दा त्यस्तो भएको। आइतबारको दिन नुन नखानु, मंगलबारको दिन चोखो खानु है। शुद्ध भोजन भनेको माछा मासु लसुन प्याज मुसुरुको दालहरू नखाने क्या।
1: हजुर गुरु, यो वैवाहिक जीवनहरू के कस्तो?
0: वैवाहिक जीवन त मैले भने त अघि नै, माङ्गलिक हुनुहुन्छ, विवाहमा विशेष ख्याल गर्नुहोस्, विवाहमा दाम्पत्यमा बाधा आउँछ, प्रेममा बाधा आउँछ। माङ्गलिक हुनुहुन्छ तपाईँ, माङ्गलिकले माङ्गलिकसँग नै विवाह गर्नुपर्छ, अरूसँग विवाह गर्न पाइँदैन, यसले समस्या गराउँछ भनिरहेको छु त मैले।
1: गुरु, यो कलाकारी क्षेत्रतिर कस्तो हुन्छ त्यो पनि भनिदिनु।
0: कलाकारी क्षेत्रतिर तपाईँलाई मध्यम छ, ठिकै छ, त्यस्तो नराम्रो छैन। अहिले विदेशतिर यो गर्नु न, पढ्न जानुहोस्।
1: हजुर,
0: पढ्नुहोस्, विदेशमा बस्नुहोस्, कमाउनुहोस्, नेपालमा पैसा लिएर आउनुहोस्, नेपालमा केही लगानी गरेर यहीँ केही गर्नुहोस्, 2-4 जना 8-10 जनालाई रोजगारी दिनुहोस्, यही ठुलो कुरो हो नि, हो कि होइन? नातिनुहोस्, जीवन राम्रो छ, तर कालो सर्पयोग परेको भएर चाहिँ अलिकति हुँदा हुँदै गर्दा गर्दै काममा रोकावट आएर अलिक पछि पर्ने ग्रह छ। त्यस्तो परेको महसुस भयो भने रत्नको बस तुरन्तै मगाएर लाउनुहोस्, राम्रो भइहाल्छ है त।
1: हजुर गुरु,
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला।
1: हजुर गुरु,
0: उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि फोन गर्न सक्नुहुन्छ 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? सल्यान जिल्लाबाट। शुभ नाम तपाईँको भन्नुहोस् त।
2: शेरबहादुर घरती।
0: शेरबहादुर घरती, अस्ति पनि फोन गर्नुभएको थियो?
2: हजुर, फोन पर्दो छ।
0: हजुर, पहिला पहिला कस कसो हेराउनु भयो यसमा?
2: एकछिन हेरेको छु सर।
0: हेराउनु भएको छैन?
2: हजुर सर, फुलै लाग्दैन तपाईँ गएर खुल्दै।
0: हजुर, आज कसको बारेमा हेराउनुहुन्छ त?
2: छोराको बारेमा सर।
0: छोराको बारेमा, जन्ममिति भन्नुहोस् त, कति हो बाबुको?
2: 2064 सर।
0: 2064,
2: 2 महिना 21 गते।
0: हजुर, जेठको 21 गते। के बार पर्छ?
2: शुक्रबार पर्दैछ। आफ्नो हेर, 21 गते हो।
0: 2064 साल जेठको 21 गते पक्का हो?
2: हजुर पक्का हो सर।
0: हजुर, समय भन्नुहोस् त कति हो?
2: बिहान 8 बजे।
0: बिहानको 8 बजे हो?
2: हजुर सर।
0: जन्म कुन जिल्ला भएको बाबुको?
2: जन्म सल्यान जिल्ला नै हो।
0: ल, छोराको चिन्ह बनाएर राखिदिनुहोस् है एउटा।
2: चिन्ह बनाउनु सर?
0: बनाउनु पर्छ नि, नभए त चिन्ह नबनाए त अहिले बार बिर्सिनुभयो, अलिक पछि फेरि गते बिर्सिनुहुन्छ, अलिक पछि समय बिर्सिनुहुन्छ, अनि समस्यामा छोरालाई है।
2: त्यो जन्मदाता सर,
0: जन्मदातामा त कहाँ हुन्छ त नि, समय हुँदैन नि जन्मदातामा। अस्पतालको कार्डमा होला बरु जन्म समय चाहिँ।
2: समय आमालाई उसलाई थाहा छ, त्यो बिहान 8 बजेतिर हो।
0: जे भए पनि एउटा चिन्ह बनाइदिनुहोस्, धेरै पैसा लाग्दैन चिन्ह बनाउन। ज्योतिषीहरू हुनुहुन्छ भने भन्नुहोस् उहाँहरूलाई, उहाँले बनाइदिनुहुन्छ। अथवा त्यतापट्टि हुनुहुन्न भने, टाढा हुनुहुन्छ, अप्ठ्यारो छ भने मलाई दिउँसो फोन गरेर जन्ममिति र जन्म समय भन्नु, म बनाएर पठाइदिन्छु, घरै आइपुग्छ है।
2: हुन्छ सर।
0: ल, 2064 साल जेठ कृष्ण पक्षको सोमबार हो, अहिले शुक्रबार भन्नुभएको थियो नि, सोमबार हो है।
2: सोमबार हो, सोमबार आमल भन्छ। हजुर,
0: चौथी विधिमा जन्म धनु राशि पर्छ, ढाकाराम भन्ने नाम आउँछ।
2: हजुर,
0: ढाकाराम भन्ने नाम आउँछ। हजुर, तृतीय अष्टमी त्रयोदशी तपाईँको घातक तिथि, शुक्रबार हो घातक। नम्बरमा 9 नम्बर घातक बाबुलाई, राशिमा कर्कट राशि घातक हुन्छ। ठिक छ त, ग्रह राम्रा छन् त ग्रहहरू। सरकारी जागिर झ्याप्प खाने ग्रह छ, दाजुभाइ चाहिँ अलिकति नफाप्ने ग्रह छ। विवाहमा अलिकति विशेष ख्याल गर्नुपर्छ, विवाह हेराएर जुराएर विवाह गर्नुपर्छ होइन। ग्रह राम्रा छन् त ग्रह, छोराको के नराम्रो छ त नि?
2: भविष्य घरको समस्या सबै
0: राम्रो छ। ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ, एकपल्ट ग्रह शान्ति गराउनुहोस्। रत्न कवच केही पनि लाउनु पर्ने देखिएन होइन। राम्रो छ छोराग्रह, अब राम्रोलाई त राम्रो भन्ने हो, अब राम्रो बनाउने कि नराम्रो बनाउने कि छोराको हातमा पनि हुने कुरा हुन् होइन। आफूले पनि कोसिस गर्नुपर्छ। भाग्य छ भन्दैमा डोकामा दुध दोर्यो, चालोमा दुध दोर्यो अडिँदैन, बाल्टिनमै दुनुपर्छ, ढुङ्गामै दुनुपर्छ है। मेहनत गर्न भन्नुहोस्, ग्रह राम्रा छन्, अलिकति छिटो रिसाउने बानी छ, त्यो कमी कमजोरी ती कुराहरू। नभए सरकारी जागिर खाने ग्रह राम्रो परेको छ, आर्मी पुलिसमा भर्ती गराइदिनु भयो भने राम्रो हुन्छ, पढाइ लेखाइमा राम्रो छ, मन अलि नलाग्ने ग्रह चाहिँ बिग्रिएको हो है।
2: अहिले झन्किने
0: मैले भनिसकेँ, तपाईँले रिसाउने बानी छ, त्यो छ, रत्न कवच लाउनु पर्दैन, सम्झाइ बुझ। बाबु त्यही छ?
2: बाबु भर्ती भएको छ उसमा, पुलिसमा।
0: ठिक छ त, अनि आर्य पुलिसमा राम्रो हुन्छ भने त मैले अहिले नै अघि नै राम्रो छ नातिनु। ठिक छ, उसको स्वभाव त्यस्तै हो, तपाईँ पनि त रिसाउनुहुन्छ नि, कोही धेरै कोही थोरै हो नि होइन।
2: रिसाउनु पाएन थियो, त्यो गरेर खाने के गर्नुपर्छ भनेर सुन्दै होइन,
0: केही अहिले र केही गर्नु पर्दैन नातिनु।
2: हुन्छ सर,
0: पुरा भएर 22 वर्ष लागेपछि गर शान्ति गर्नुपर्छ, अहिले नगर्नु पर्दैन है। ठिक छ, एकदम राम्रो छ कुण्डली नातिनु है।
2: ए ल सर, ल हुन्छ
0: उहाँले फोन गर्नुभएको त सल्यानबाट छोराको असाध्यै राम्रो कुण्डली हेर्नु है, असाध्यै राम्रो, यस्ता राम्रा पनि हुन्छन् कसैको कुण्डली फेरि है। कोही छिटो रिसाउने, कोही ढिलो रिसाउने, आफ्नो आफ्नो स्वभाव हुन्छ, कोही झुटो बोल्ने बानी हुन्छ होइन, एकपटक झुटो बोलेपछि त्यो झुटो लुकाउनलाई अझ 100 झुटो बोल्नुपर्छ, त्यही भएर झुट नबोल्नु होला, विशेष गरी आफन्तसँग मन दुख्छ, बुझ्नुभयो नि। श्रीमानले श्रीमतीसँग झुटो बोल्नु हुँदैन, श्रीमतीले श्रीमानसँग झुटो बोल्नु हुँदैन होइन, आफ्नो माता पितासँग, दाजुभाइसँग, दिदीबहिनीसँग झुटो बोल्नु हुँदैन, जे हो त्यही कुरा बिस्तारै नरम भावले भन्ने हो क्या, अनि बुझिन्छ, बुझ्छन् मान्छेहरूले हो कि होइन। अब झुटेको बोलेको बोले गर्नुहुन्छ, एउटा झुट लुकाउनलाई अर्को झुट बोल्नुहुन्छ, अर्को झुट लुकाउनु अर्को बोल्नुहुन्छ, बोल्दा बोल्दै 100 झुट हुन्छ, अनि तपाईँको के हुन्छ भन्दा यो मान्छे यस्तै रहेछ, यसको बानी झुट बोल्ने बानी रहेछ, योसँग सङ्गत गरेर फाइदा छैन भन्ने मान्छेको मनमा हुन्छ, त्यही भएर झुट नबोल्नु, इमान्दार हुनुहोस्। तपाईँहरू इमान्दार हुनुभयो भने तपाईँलाई धेरै कुरामा फाइदा भइहाल्छ, समस्याहरू आउँदैन है। गल्ती गर्नु ठुलो कुरो होइन, गल्ती स्वीकार गरेर अगाडि बढ्नु ठुलो कुरो हो। जसले गल्ती स्वीकार गर्छ नि त्यो व्यक्तिले कहिले पनि त्यो गल्ती गर्दैन फेरि है। त्यही भएर तपाईँले विशेष ख्याल गर्नु होला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते। काठमाडौँको बोल्दै हुनुहुन्छ, ओखलढुङ्गा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? ओखलढुङ्गाको माने भन्ज्याङबाट, माने भन्ज्याङ भन्ने ठाउँबाट कस्तो विषयमा हेराउन चाहनुहुन्छ? हेराउनुहुन्छ रेडियोबाट अलिक टाढा जानु न तपाईँ थोरै।
3: मैले छोराको बारेबाट, छोराको बारेमा हेर्नु होला हजुर।
0: छोराको जन्मति भन्नुहोस् त कति हो?
3: 59 साल।
0: 59 साल
3: चैतको नौ गते आइतबार बिहान 4:30 हजुर।
0: बिहान 4:30
3: हजुर।
0: उज्यालो भएको 9 गते होइन?
3: हजुर, उज्यालो भएको बिहान 4:00
0: 9 गते है। ल सुन्नु ध्यान दिएर है। श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2059 साल चैत्र कृष्ण पक्षको शनिबारको राति उज्यालो भएको आइतबार है। वृश्चिक राशि बाबुको नाम आउँछ निराजन भन्ने नाम आउँछ। मध्यनाडी देवगण परेको छ बाबुको, घातकमा परेको छ तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि भन्ने राशि घातक हुन्छ है। यो बाबुको पूर्णेको व्रत बस्नुपर्छ बाबुले, पूर्णिमाको व्रत बस्यो भने राम्रो। एउटा चाँदीको सिक्री ब्रासलेटहरू केही बनाएर लगाइदिनुहोस्, राम्रो गराउँछ यसले, उन्नति प्रगति राम्रो। विवाहमा दाम्पत्यमा अलिकति बाधा छ है, यसको लागि चाहिँ रत्न कवच नै लाउनुपर्छ, धारण गर्नुपर्छ बाबुको लागि चाहिँ। पूर्णिमाको व्रत बस्ने, चन्द्रमाको पूजा गर्ने, रत्न कवच धारण गर्ने राम्रो छ चिन्ह, त्यसपछि बल्ल राम्रो हुन्छ।
3: अनि त्यसले सरकारी जगत खानु सकेन हजुर, बाहिर जान्छु भन्दैछ, कस्तो के होला?
0: विदेश यात्रामा अलिकति त्यति धेरै राम्रो छैन, बरु सरकारी जागै राम्रो थियो नि। उमेर सकियो सरकारी जागी खाने? उमेर सके छैन, अरू लोकसेवा आयोगतिर भिड्न पाइहालिन्छ नि, फलाम सम्बन्धी ठिकै छ, त्यस्तो नराम्रो छैन। अझै एकपटक कोसिस गर्नु भन्नु न, उमेर सब पुग्छ भने सरकारीमा, विदेशमा पनि धेरै राम्रो हुँदैन के,
3: बाहिर जानको लागि गर्नुपर्छ कि हजुर?
0: होइन, विदेश जाने नै हो भने त किनकि उपाय त गरौँला होइन, नभए सकभर विदेशभन्दा सरकारी जागिर नै राम्रो बाबुलाई।
3: अब पढाइ नै छोडेर अहिले गाडी चलाउनु थाल्यो
0: राम्रो थियो, अब त्यतिकै हावा ताना पढाइ छोडेर हो, नपढेर अल्छी लागेर होइन,
3: पढाइ त राम्रो
0: थियो, अब पढ्दै नपढी मैले भन्ने त, भाग्य छ भने सबै थोक पाइँदैन, कर्म आफूले गर्नै पर्छ है, कर्म नगरिकन हुँदैन। बाबुको ग्रह राम्रा छन्, भाग्य राम्रो हो बाबुको, सरकारी जागिर असाध्यै राम्रो परेको छ बाबुलाई, सरकारी जागिर राम्रो पनि हुने ग्रह पनि छ। विदेश यात्रामा त्यति धेरै राम्रो हुँदैन, विदेश जाने नै हो भने रत्न कवच लाउने, चाँदीको सिक्रीहरू लाउने, होइन पूर्णिमाको व्रतहरू बस्ने त्यो उपायहरू गरौँला त्यसको लागि चाहिँ है
3: नभए
0: सकभर विदेश पनि नगएको राम्रो हुन्छ बाबुले चाहिँ
3: ड्राइभर नै जान्छु भनेर राखेको छु अनि त्यही गरेर हजुरलाई सोध्नु पर्यो भनेर
0: होइन गएर मात्रै भएन नि त माताजी गएर मात्रै भएन उहाँ गएर पैसा कमाउनु राम्रो पर्यो ठाउँ राम्रो पर्नु पर्यो स्वास्थ्य राम्रो हुनुभयो पर्यो चोटपटक लाग्नु भएन उहाँ गएर मन आत्तिनु भएन उहाँ गएर दुःख हुनु भएन उहाँ गएर होइन
3: त्यही
0: भएर यी कुरामा ध्यान दिनु विदेश जानै नसक्ने भिसै नलाग्ने त होइन नि लागिहाल्छ तर उहाँ गएर फाप्नु पर्यो सुट गर्नु पर्यो फाइदा हुनु पर्यो भन्न खोजेँ मैले चाहिँ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो ओखलढुङ्गाबाट आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्नुहोला भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुराट गौरीगंज हेल्प पोस्टकै अगाडि पनि आएर भेट्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौं काठमाडौँ को बोल्दै हुनुहुन्छ हजुर नमस्ते हेलो हजुर हजुर राधेश्याम काठमाडौँ को बोल्दै हुनुहुन्छ ल उहाँले चाहिँ फोन उठेको पनि थाहै पाउनु भएको छैन है उहाँले फोन उठेको थाहा पाउनु भएको छैन होल्ड गर्नु पो फोन राखिदिनु भयो बिचरा थाहा नपाएर नजानेर होला 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस् आफ्नो र आफन्तको बारेमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी तपाईँले हामीलाई गराउनुहोस् साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन सकिन आँटेको भनेर जानकारी भने मलाई हाम्रा प्राविधिक मित्रहरूले गरिराख्नु भएको छ विशेष गरी तपाईँले फोन गर्न चाहनुहुन्छ भने तब हामीले मोबाइल नम्बर 9845175223 र अर्को एनडिसीको नम्बर अर्को एनसिएलको नम्बर पनि छ 9856575223 नम्बरमा तपाईँले हामीलाई निर्धक्क भएर फोन गर्न सक्नुहुन्छ कुनै पनि बेला फोन गरेर केही केही जानकारी लिन सक्नुहुन्छ ग्रहदशा र भाग्यकै बारेमा हेर्नको लागि चाहिँ दिउँसोको लागि पनि मिल्छ तर टिकट काटेर पालोमा बस्नुपर्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारीका साथसाथै भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथी म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन
4: एकान्छी कता हो चिरुच्याट परेर
5: म त पानी कान्छाको बिहे खान जान्ला छु दिदी
6: राम राम कान्छी त यसै राम्री तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा छै देखिएको छ हाई हाई
5: हुँदैन त श्री विजय सुनसारी पसलमा बनाएपछि कम्ता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू
6: कहाँनिर छ यो पसल भन भन कान्छी म पनि गइहाल्नु पर्यो
5: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि
7: हाम्रा सेवाहरू मंगलसूत्र हार औठी चन्द्रहार चन्द्रमा जन्तर तिलहरी नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कालीगढद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ नोट पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ प्रोप्राइटर विजय स्वर्णकार सम्पर्क मोबाइल नम्बर 9847090507 9895992791 9578032312 साथै हाम्रो शाखा डाङ तुलसीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुनजाति पसल रहेको पनि सहर्ष जानकारी गराउँदछौ
8: श्री विजय सुनजाति पसल होलेरी बजार रोल्पा।

0: हजुर, हामी कहाँ कम्पाउण्ड जाली, मेन गेट, बारदली, फलामका झ्यालढोका, च्यानल सटर लगायत सम्पूर्ण फलाम सम्बन्धी काम गरिन्छ। साथै ढुवानी र जेन्डरको सुविधा पनि रहेको छ। प्रोपराइटर तारा डाँगी।
1: सम्पर्क मोबाइल नम्बर 97422 51756।
0: डाँगी ग्रिल उद्योग, स्वर्गद्वारी जाने बाटो नेर, भोलेरी बजार, रोल्पा।

0: अध्यक्षज्यू नमस्कार, सन्चै हुनुहुन्छ?
1: सन्चै छ। अनि कहाँबाट आउनुभयो नि हतार हतारमा?
0: अध्यक्षज्यू, मेरो बोरिङको पम्पले पानी नतानेको दुई दिन जति भइसक्यो। प्राविधिकले नयाँ पम्प खरिद गर्नुपर्छ भन्या छन्, त्यसैले तपाईँ कहाँ सल्लाह लिन आएको।
1: हेर्नुहोस् नानी, बोरिङको पम्प जस्तो कुरा पटक पटक खरिद गर्न सकिँदैन। डिलर भन्दा बाहिर खरिद गरेकोमा पहिलो कुरा त पम्प महँगो हुन्छ, त्यस्तै नराम्रो हुन सक्छ, अनि साथसाथमा वारेन्टी पनि त नहुन सक्छ नि। त्यसैले हाम्रै घोराहीको न्यू रोडमा भएको केएसबी पम्पको डिलर गोर्खा हार्डवेयरमा जानुहोस्, सबै कुराको ढुक्क हुन्छ। फोन नम्बर टिप्नुहोस् त बरु, 98478-64-444।
0: ल, धेरै धेरै धन्यवाद है अध्यक्षज्यू।
2: यो समय इन्फर्मेसन टेक्नोलोजीको विशेष समय बनिसकेको छ। आज भोलिको समय नेट, इन्टरनेट, ल्यापटप, कम्प्युटर लगायतका सामान घर घरमा भइसकेको छ र नभएको ठाउँमा भित्रिँदैछ। यी कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा लगायत सामग्री तपाईँ हामी कहाँ सर्वसुलभ गुणस्तरीय रूपमा पुर्याइरहेको छ खोराई मेन रोड सहित गेट जस अघिल्लोतिर रहेको गुगल ट्रेडर्सले।
3: हामी कहाँ कम्प्युटर, ब्रान्डेड कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसी क्यामेरा, हाजिरी मेसिन, विद्यालयको लागि स्मार्ट बोर्ड, सर्भर र सफ्टवेयर, साथै विभिन्न विद्युतीय तथा आईटी का सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क नम्बर 082-5-63-911, प्रुफ राइटर युवराज पोखरेल, सम्पर्क नम्बर 98-5-11-42-911 र 98-13-87-09-83।
3: गुगल ट्रेडर्स, गोराही पन्द्रदाङ साइड गेटको दक्षिण तर्फ।
2: यो समय इन्फर्मेसन टेक्नोलोजीको विशेष समय बनिसकेको छ। आज भोलिको समय नेट, इन्टरनेट, ल्यापटप, कम्प्युटर लगायतका सामान घर घरमा भइसकेको छ र नभएको ठाउँमा भित्रिँदैछ। यी कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा लगायत सामग्री तपाईँ हामी कहाँ सर्वसुलभ गुणस्तरीय रूपमा पुर्याइरहेको छ खोराई मेन रोड सहित गेट जस अघिल्लोतिर रहेको गुगल ट्रेडर्सले।
3: हामी कहाँ कम्प्युटर, ब्रान्डेड कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसी क्यामेरा, हाजिरी मेसिन, विद्यालयको लागि स्मार्ट बोर्ड, सर्भर र सफ्टवेयर, साथै विभिन्न विद्युतीय तथा आईटी का सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क नम्बर 082-5-63-911, प्रुफ राइटर युवराज पोखरेल, सम्पर्क नम्बर 98-5-11-42-911 र 98-13-87-09-83।
3: गुगल ट्रेडर्स, गोराही पन्ध्रदाङ साइड गेटको दक्षिण तर्फ।

0: दाई के को सित्तैमा सित्तैमा हो
1: सित्तैमा त भने ठोली सस्तोमा चाहिँ हो होलेरी बजारमा रहेको कोइलाबा सस्तो पसलमा जाने हो भने हरेक सामान सस्तोमा किन्न पाइन्छ बुझ्यौ
0: हाम्रा सेवाहरू खाद्यान्न सामग्रीहरू जस्तै नुन तेल दाल चामल पिठो किरानाका सामानहरू कस्मेटिक सामानहरू खाँदा कुराहरू सुपथ मूल्यमा पाइनुका साथै गल्ला जडी

0: तिमीलाई के को सित्तैमा सित्तैमा हो
1: सित्तैमा त भने टोली सस्तोमा चाहिँ हो होलेरी बजारमा रहेको कोइलाबा सस्तो पसलमा जाने हो भने हरेक सामान सस्तोमा किन्न पाइन्छ बुझ्यौ
0: हाम्रा सेवाहरू खाद्यान्न सामग्रीहरू जस्तै नुन तेल दाल चामल पिठो किरानाका सामानहरू कस्मेटिक सामानहरू खाँडा कुराहरू सुपथ मूल्यमा पाइनुका साथै गल्ला जडीबुटी लसुन खरिद तथा बिक्री पनि गरिन्छ प्रोप्राइटर अजहर फारूकी सम्पर्क मोबाइल नम्बर 9847497485 र 9812861 कोइलाबासी सस्तो पसल रुन्डीगढी गाउँपालिका वडा नम्बर 5 होलेरी बजार रेडियो होलेरीको ठिक अगाडि होलेरी बजार रोल्पा

0: हजुर, हामी कहाँ काँचो कपडा, फेन्सी, सिरक डसना सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर अब्दुल कलाम सिद्दिकी, भित्री बजार आफ्नै भवनमा, भाग्यश्वरी एग्रोभेट सँगै सटेको। सम्पर्क मोबाइल नम्बर 9898443400, 9652888404। न्यू कोइलाबा सस्तो कपडा पसल, होलेरी बजार, रोल्पा।
1: ए साइला, घर त गजबकै बनाएछस् त, तर के हो, खाली घर ठुलो मात्रै बनाउने हो कि यसो घरलाई अलिक सुहाउँदो पनि बनाउने होस्?
2: बनाउने हो दाई, हजुरले चिन्ता नगर्नु न। चिन्ता त मलाई पो छ त, राम्रो ग्रिलको पसल नपाएर सबै काम रोकिएर हैरान भएको छ दाई।
1: तैले पनि त्यसको चिन्ता नगर, होलेरी बजारमा फुल ग्रिल उद्योग छ, त्यहाँ गएर चिट्टीको घर बनाउनको लागि चाहिने सम्पूर्ण सामग्रीहरू लिएर आइज न।
0: हामी कहाँ ग्रिल, सटर, रेलिङ, च्यानल गेट, मेन गेट, पर्खाल गेट, फेन्सी गेट, पर्खाल जाली, जाली बुन्ने मेसिन पाइनुका साथै ट्रस रेलिङ लगायत फलाम सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
2: पुन ग्रिल उद्योग, रुटीगढी गाउँपालिका छ, डुब्रिङ जाने बाटो, होलेरी, रोल्पा।
0: प्रोप्राइटर गिरबहादुर बिक, सम्पर्क मोबाइल नम्बर 9848692262, 9895877882।

इमेल oleriafmnews@gmail.com रेडियो ओलेरिया एफएम 102.5 मेगाहर्जमा हरेक दिन बिहान ठीक 8 बजे र साँझ 6 बजे हरेक पलका खबर खबरहरूको सङ्गालो देश प्रदेश खबर अब जोड्छ सारा नेपाललाई।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। इट्स 8 AM।
2: अहिले बिहानको ठीक 8 बजेको छ।
3: स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रिय खबरहरूको संगालो देश प्रदेश खबर। तपाईको गाउँठाउँमा भएको सभा सम्मेलन गोष्ठी समारोह घटना वा विकास निर्माणका प्रत्यक्ष जानकारी हामीलाई दिनुहोस्। हामी दिनेछौ समाचारको रूप दिएर।
4: जसका लागि उठाउनुहोस् फोन, गर्नुहोस् डायल
5: 9146789888।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा चलिआएको हिन्दू नारीहरूको महान पर्व आज हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै खबरहरू शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। आज हरितालिका तीज महादेवको पूजा आराधना गरी मनाइँदै गुल्मीमा तीज मनाउन माइत जाने हिरिकी महिलालाई खोलाले बगायो अवस्था अज्ञात। तुलसीपुरमा सैलुन पसलबाट लागौषधको कारोबार चारजना पक्राउ। बागलुङ जंगलमा भरुवा बन्दुक भेटियो लागू पदार्थ सहित एक महिला पक्राउ। 14 महाधिवेशनबाट निर्वाचित सदस्यलाई 15 महाधिवेशनमा समेट्ने कंग्रेसको निर्णय। खेल खबरमा श्रीलंकालाई हराउँदै महिला टी20 एशिया कपको उपाधि भारतले जित्यो र विदेश खबरमा मध्यपूर्वमा तनाव नबढ़ाउन ईरान इराक र टर्कीको आह्वान।

0: यो डङ्गाली भाडा पसल यहीँनिर भा जस्तो लाग्थ्यो। यो भन्दा पहिले यहाँबाट चाहिँ मैले एउटा टाउरो किनेर लगेको देख्दिन त मैले।
1: बाजे के सोचिरहेको उभिएर,
0: यो कता हो यो डङ्गाली भाडा पसल?
1: ए बाजेले यो कुरो थाहै रहेनछ, यहाँको पसल त परि चेक पोस्टको ठिक अगाडि सरेको छ। जिजे किन्न मन लाग्छ त्यही गरेर किन्नुहोस् बाजे।
0: हन हो र बाबु, ओहो लौ थ्याङ्क्यु थ्याङ्क्यु है थ्याङ्क्यु।
2: हाम्रा सेवाहरू सम्पूर्ण तामा पित्तल फलाम आल्मुनियम तथा प्लास्टिकका भाँडाकुँडाहरू सुफत मूल्यमा पाइनुको साथै सुतली थोक तथा फुटकरमा पाइन्छ।
3: नोट जडीबुटीहरू खरिद र बिक्री पनि गरिन्छ।
2: प्रोप्राइटर मोहम्मद खालिक, सम्पर्क नम्बर 9867001073, 9805063013 र 9865046495।
3: नयाँ व्यवस्थापनको साथमा डङ्गाली भाडा पसल अब होलेरी प्रहरी चेक पोस्टको ठिक अगाडि।
2: अब खबर विस्तारमा। भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीज आज महादेवको विशेष पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन तीजको व्रत बस्ने परम्परा छ। यस दिन विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्छन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। संस्कृत भाषामा हरित र आलिका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिकाको शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकोले आजको दिन व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। हरितालिका तीजको व्रत निराहार जलहार वा फलाहार बस्न सकिन्छ। शास्त्रमा सर्वत आत्मान गोपा एत अर्थात जसरी भए पनि आफ्नो शरीर र स्वास्थ्यको रक्षा गर्नुपर्छ भनिएको छ। स्कन्द पुराणमा उल्लेख भए अनुसार औषधि सेवन गर्दा व्रत भंग हुँदैन। एकादशी र तीजको व्रतमा अन्न भोजन गर्न हुँदैन, तर फल मूल दूध र जल भने ग्रहण गर्न मिल्छ। रोल्पामा मोतीबिन्दु तथा अन्य आँखाका बिरामीहरूको शल्यक्रिया गरिएको छ। नेपाल आँखा कार्यक्रम, तेलगंगा आँखा प्रतिष्ठान, तेलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय, द फ्रेज हलोज फाउण्डेशनको आर्थिक सहयोगमा शनिबार र हिजो शल्यक्रिया शिविर सम्पन्न भएको हो। लिबाङमा आयोजना गरिएको निशुल्क शल्यक्रिया शिविरमा मोतीबिन्दुका 900 जना बिरामीहरूको सफल शल्यक्रिया गरिएको छ, जसमध्ये 80 जनाको आधुनिक मेसिन फेको प्रविधिबाट र 19 जनाको हातले शल्यक्रिया गरिएको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाका कार्यालय प्रमुख खड्क भाटले जानकारी दिनुभएको छ। तुलसीपुरको उरहरी स्थित सैलुन पसलबाट 16 ग्राम भरी लागु औषध ब्राउन सुगर बरामद गरिएको छ। त्यसपछि सैलुन पसल संचालक चारजनालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका 11 उरहरीमा 19 वर्षीय दीपक विकले संचालन गर्दै आएको सैलुन पसलबाट 16 ग्राम 417 मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएसँगै प्रहरीले चारजनालाई शनिबार पक्राउ गरेको हो। गुल्मीमा निसी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। मुसीकोट नगरपालिका 5 इन्द्रगौड़ा घर भएकी अन्दाजी 28-29 वर्षीय कल्पना फुन हिजो साँझ माइती घरमा तीज मनाउने क्रममा जाने क्रममा खोलाले बगाउँदा बेपत्ता भएको समाचारमा उल्लेख छ। प्रहरीका अनुसार उनी मुसीकोट 5 स्थित घरबाट इस्मा गाउँपालिका 4 हुलामा रहेको माइतीघर जाने क्रममा हिजो साँझ करिब 7 बजे निसी खोला तर्दै थिइन्। सोही क्रममा खोलाले उनले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाबारे स्थानीय मार्फत जानकारी पाएपछि प्रहरी चौकी इस्माबाट प्रहरी सहायक निरीक्षक सुमन रावतको कमाण्डमा चारजनाको टोली घटनास्थलतर्फ खटिएको छ। यस्तै रूकुम पश्चिममा हिजो बिहान जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। सानोभेरी गाउँपालिका वडा नम्बर 6 भएको जीव दुर्घटनामा 2 जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख डीएसपी वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा चालक त्रिवेणी गाउँपालिकाको रुघाका सुन्दर खड्का मगर र सानोबेरी छके अन्दाजी 15-16 वर्षीय प्रेमकला पुनको मृत्यु भएको हो। दुर्घटनामा अरू 3 गम्भीर घाइते भएका छन्। यस्तै 8 मध्यमदेखि सामान्य घाइते भएका छन्। सानोभेरी गाउँपालिका वडा नम्बर 6 कोट गाउँबाट सानोभेरीकै सिम्नीतर्फ आइरहेको लु 160-29 नम्बरको जीव देउता खोलामा दुर्घटनामा परेको हो। जीव सड़कबाट 50 मिटर तल खसेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बड़ीघाट गाउँपालिका 5 दाग स्थित थानापत्ती सामुदायिक वनबाट 3 भरुवा बन्दुक भेटाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले उक्त जंगलबाट 1 बरुवा बन्दुक भेटाएको हो। यसैगरी बुर्तिबाङबाट लागु औषध बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा धोरपाट नगरपालिका 1 बुर्तिबाङ रिभर हेड स्थित मीना होटल एण्ड रेस्टुरेन्टमा छापा मारेर होटल संचालक म्याग्दीको धौलागिरी गाउँपालिका 2 लुलाङ्की रामकुमारी थापालाई पक्राउ गरिएको जानकारी प्राप्त भएको छ। प्रहरीले 1,500 ग्राम गाजा र 380 ग्राम चरे समेत बरामद गरेको सूचना अधिकारी तुवातीले जानकारी दिनुभएको छ। छापा माध्यम बचाउ सुझाव कार्यदलले लोक कल्याणकारी विज्ञापन बाफत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। कार्यदलका प्रतिनिधिले हिजो एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीलाई भेटी छापा संचार माध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोक कल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गरेका हुन्। छापा माध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोक कल्याणकारी विज्ञापनको रकम कटौती हुँदा संचार माध्यमको नियमित प्रकाशन तथा पत्रकारको रोजगारीको प्रत्यक्ष असर पर्ने कार्यदलले जनाएको छ। कार्यदलले छापा माध्यमको संरक्षण र प्रवर्धनको लागि राज्यबाट उपलब्ध हुँदा आएको लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिन तथा यसको रकम कटौती नगर्न सरकारको ध्यान आकर्षण गराएको हो। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटिका तर्फबाट गठन गरिएको कार्यदलका संयोजक दामोदर दवादी र प्रतिनिधिले छापा माध्यमको वर्तमान अवस्था आर्थिक संकट तथा संचार क्षेत्रको दिगोपनको लागि आवश्यक नीतिगत व्यवस्थाका विषयमा पनि अध्यक्ष ओलीसँग छलफल गरेका थिए। अध्यक्ष ओलीले आफूहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं लोक कल्याणकारीका पक्षमा रहेको स्पष्ट पार्नुभएको छ। नेपाली कंग्रेसले पार्टीको 14 महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आगामी 15 महाधिवेशनमा समेट्ने निर्णय गरेको छ। पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीभित्र वृहत एकता र सबैको अपनत्व स्थापित गर्न उक्त निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसले बताउनुभयो। निर्णय अनुसार विशेष केन्द्रीय महाधिवेशन पूर्व शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका तथा विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सदस्यकै हैसियतमा सहभागी गराउन विधान बमोजिम आवश्यक प्रबन्ध गरिने भएको छ। पार्टीमा कुनै पनि असन्तुष्ट बाँकी नरहोस् भन्ने उद्देश्यले सबै पक्षलाई समेटेर अगाडि बढ़न लागि कंग्रेसले स्पष्ट पारेको छ। बैठकलाई आगामी असोज 16 19 गतेसम्म ऐतिहासिक खुल्ला मञ्चमा 15 महाधिवेशन सम्पन्न गर्ने गरी भदौ 3-4 गते वडा अधिवेशन शुरू गर्ने निर्णय समेत गरेको छ। यसअघि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोरेला समूहले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए। अब मौसम खबर। आज देशभर साधारणतया बादल लाग्नेछ। देशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग, बागमती गण्डकी लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा र मध्य प्रदेश तथा कोशी प्रदेशका तराईका भूभागका थोरै ठाउँमा पनि मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब खेल खबर। भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जित्न सफल भएको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाउन सफल भएको थियो। भारतका लागि शेफाली वर्माले 39 बलमा 68 रन तथा स्मृति मन्दनाले 50 बलमा 59 रनको योगदान दिएकी थिइन्। 184 रनको लक्ष्य पछ्याएको श्रीलंकाले शुरूआतदेखि नै भारतीय बलरको दबावमा सामना गर्नु परेको थियो। श्रीलंकाको टोली 18 ओभरमा 4 बलमा 111 रनमै अल आउट भएको थियो। र विदेश खबरमा, इरान, इराक र टर्कीले मध्य पूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अरघासीले हिजो टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टा टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्लो क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चिनिया संचार समाचार संस्था सिन्हुवाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनैतिक प्रयासलाई अगाडि बढ़ाउने विषयमा पनि उहाँहरूबीच सहमति भएको छ। हामी देश परदेश खबरको अन्त्यमा छौं, तर विदा हुनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक। आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै गुल्मीमा तीज मनाउन माइत जान हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अज्ञात। तुलसीपुरमा सेलुन पसलबाट लागू औषधको कारोबार, चारजना पक्राउ। बागलुङ जंगलमा भरुवा बन्दुक भेटियो, लागू पदार्थ सहित एक महिला पक्राउ। 14 महाधिवेशनबाट निर्वाचित सदस्यलाई 15 महाधिवेशनमा समेट्ने कंग्रेसको निर्णय। खेल खबरमा, श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो। र विदेश खबरमा, मध्य पूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान। हवस्त, बिहान 8 बजेको देश परदेश खबर सकिएको छ। प्रविधिमा साथ दिने प्राविधिक मित्र केशवराज चन्दलाई विशेष विशेष धन्यवाद दिँदै म मनोज पुन पनि विदा माग्छु। रेडियो होलेरीबाट फ्रिक्वेन्सीमा 102.5 मेगाहर्ज, रेडियो जन्मभूमि र इन्टरनेट अनलाइनमा www.radiohaleri.com.np हाम्रो पात्रो तथा विभिन्न मोबाइल एप्सबाट संसारभरकै साथ सुन्न सकिने रेडियो होलेरी एफएम सुन्दै गर्नुहोला। नमस्कार।
4: टाइम बताउनुस् यहाँले।
5: 2034 साल 8 महिना 12 गते।
4: 2034 साल मंसिरको 12 गते भन्नुहुन्छ?
5: हजुर।
4: कति बजेतिर जन्मिनु भयो तपाईँ?
5: जन्मिने यही 9 बजे करिब करिब हो सर।
4: बिहान हो कि साँझ 9 बजे जन्मिनु भएको?
5: हजुर हजुर, बिहान सर।
4: त्यसो भए आइतबारको जन्मदिन हेर्नुहुन्छ होला होइन?
5: ए, आइतबारको हुन्छ र सर?
4: हुन्छ, होइन आइतबार नै छ है त।
5: हजुर।
4: तपाईँको वृष राशि हुन्छ, अहिलेसम्म वृष राशि नै हेर्नुहुन्छ। वृषना नाम हुन्न, बोध कुमारी नाम हुन्छ तपाईँको है त? बोधा कुमारी, बोध कुमारी नाम हुन्छ। वृष राशि हुन्छ, आइतबारको जन्मदिन परिरहेको छ है त। अनि के छ जिज्ञासा सोध्नुपर्ने, जान्नुपर्ने कुराहरू के के सोध्नुहुन्छ यहाँले?
5: अनि यताले के हुन्छ अहिले बर दशा, अनि फलामहरू सुप्छ सुक्दैन के हुन्छ भनेर सोध्नु।
4: फलाम सुप्छ सुक्दैन, ग्रहहरू कस्तो छ भनेर सोध्नु भएको छ होइन?
5: हजुर, छोराछोरीमा अनि आफ्नो बुढोसँग कस्तो हुन्छ भनेर।
4: ठिक छ, ल म केही कुरा सोध्छु, तपाईँले जे छ त्यही भन्नुहोस् है त।
5: हजुर सर।
4: तपाईँलाई ढाड पाटिने समस्या छ?
5: के भन्नु सर?
4: ढाडहरू पाटिने समस्या छ तपाईँलाई?
5: हजुर सर।
4: छैन भने छैन भन्नु होला। कहिले काहीँ हात खुट्टाहरू दुख्ने, ढाडहरू पाट्ने यस्तो समस्या भएको छ कि छैन? हुन्छ, भइरहेछ होइन। अब यहाँनिर के बुझ्नुहोस् भने, तपाईँलाई आजभोलि शनि ग्रह चल्या छ। शनिले हेर्ने भनेको तपाईँको नशा सम्बन्धी कुराहरू हेर्छ, ढाडको प्रब्लमहरू हेर्छ, पेटसँग सम्बन्धी समस्याहरू हेर्छ। स्वास्थ्यमा ख्याल गर्नु पर्यो, पहिलो काम त्यो गर्नु पर्यो। दोस्रो कुरा, जहाँसम्म तपाईँले फलाम शुभ हुन्छ कि हुँदैन भनेर भन्नुभएको छ, शनिले हेर्ने भनेको फलाम नै हो। त्यसैले तपाईँलाई फलाम गाडीहरूतिर चासो बनायो, तपाईँको नाममा राख्दा हुन्छ कि हुँदैन भन्ने सोच गर्नुभयो, राम्रो कुरा हो। किनभने आजको मितिले 92 सालसम्म शनि ग्रह चल्या छ, शनिले हेर्ने भनेको फलाम हो। आज मितिले 92 सालसम्म शनिले फलामतिरै चासो दिन्छ, तपाईँलाई फलाम राम्रो हुन्छ, तपाईँको नाममा गाडीहरू फलामहरू निकाल्न सक्नुहुन्छ है त। राम्रो छ, तर एउटा काम चाहिँ गर्नुपर्छ। तपाईँको शनि ग्रह 92 सम्म भयो, अर्को 86 सालसम्म तपाईँको भ्रामरी दशा चलिरहेको छ। शनि र भ्रामरीसँगै ग्रह चल्यो भने के हुन्छ? फाइदाभन्दा घाटा बढी हुन्छ। राम्रोभन्दा नराम्रोतिर बढी लिन्छ, किनभने यसले स्वास्थ्य बाधा, धनहानि, चटपटक बनाउने ग्रह पनि हो। शनि भनेको के हो? मानसिक चिन्ता, शरीरमा आलस्यता, कार्यमा बाधा, धनहानि, खर्च वृद्धि, आफन्तमा विवाद बनाउने, चोटपटक मुद्दा मामिला बनाउने ग्रह हो। त्यसैले शनि ग्रह र भ्रामरीको शान्ति चाहिँ गर्नु पर्यो। त्यसरी अगाडि बढ्नुहोस्, तपाईँलाई राम्रो हुन्छ है। यदि काम गर्नुभयो भने राम्रो। अरू के सोध्नुहुन्छ यहाँले?
5: अरू छोरा छोरीसँग कस्तो मिलन, कस्तो राम्रो हुन्छ कि हुँदैन भनेर यस्तै
4: हो। छोराछोरीसँग त तपाईँको ग्रह जुदी राखेको छ। आजुमितिले 86 सालसम्म राम्रो हुँदैन। छोराछोरीको सोच फरक, तपाईँको सोच फरक, कुरो नमिल्ने हुन्छ। वैवाहिक जीवन र सन्तानमा अलिकति ख्याल गर्नु पर्यो। अहिले राम्रो हुन्न, मध्यम छ है। हुन्छ, कार्यक्रममा आउनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ। रेडियो माडिया आवाज सुन्दै गर्नुहोला। उहाँ हुनुहुन्थ्यो हामीसँग, आउनुभयो बिर्सिनाजी आउनुभएको थियो। र जहाँ घरती गाउँमा यति बेला रेडियो माडिया आवाजकै चर्चा छ र घाम लागिरहेको छ, घमाइलो बजिरहेको छ ज्योतिष कार्यक्रम रेडियो माडिया आवाजमा, धेरै छ रमाइलो। र उसै आज झन् तीजको भाकाहरू सुन्न पाइन्छ होइन? आज तीज हो, विशेष गरेर तीजमा झनै नाच हेर्न पाइएला, राम्रै होला। यति बेला हामी कार्यक्रम ज्योतिष विज्ञानमा छौं र आजको दिन कस्तो छ त, ताजा राशिफल मेषदेखि मीन राशि 12 राशिको हामीले चर्चा गर्नुपर्ने हुन्छ। त्यसैले यहाँहरूको माझमा हामी राख्ने बेला भएको छ होइन? आजको राशिफल सुनौ कस्तो रहेको छ त है।

0: मेष राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन तपाईँको कार्यमा सफलता प्राप्त गर्ने सुखद राम्रो अवस्था रहेको छ। तपाईँको व्यापार व्यवसाय नोकरी क्षेत्रमा राम्रै प्रगति गर्न सक्ने समय रहेको छ। वैवाहिक जीवन प्रेम सम्बन्ध सकारात्मक रहनेछ। घर परिवार आफन्तसँगको सम्बन्ध राम्रो, मिठो मिठो चीज खान सक्नुहुन्छ। कला साहित्य मनोरञ्जन क्षेत्रमा तपाईँको आजको दिन बित्नेछ। आज पहेँलो रंग राम्रो रहेको छ, रातो रंग राम्रो रहेको छ। दुई अंक मेष राशिको लागि सुखद र राम्रो अवस्था देखिन्छ। वृष राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, शत्रुलाई सजिलै हराउन सक्ने समय रहेको छ। मुद्दा मामिला आदि क्षेत्रमा जित हासिल रहनेछ। स्वास्थ्यमा सुधार रहनेछ। विभिन्न प्रतियोगितामा सफलता प्राप्त गर्न सक्ने समय रहेको छ। व्यापार व्यवसाय क्षेत्रमा राम्रो रहेको छ। रोकिएका काम दोहोऱ्याएर प्रयास गर्दा बन्न सक्ने अवस्था रहेको छ। आजको दिन वृष राशि हुने व्यक्तिहरूको लागि तीन अंक राम्रो र निलो रंग सुखद र राम्रो अवस्था देखिन्छ। मिथुन राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, बल होइन बुद्धिको प्रयोग गरेर अगाडि बढ़ने प्रयास गर्नुहोला। आफूभित्र रहेको शिव क्षमता प्रयोग गरेर अगाडि बढ़न सक्नुहुन्छ। पढ़ाईमा राम्रो रहेको छ, अध्ययन क्षेत्रमा राम्रो रहेको छ। विद्यार्थी भाइ बहिनीहरूको लागि धेरै राम्रो रहेको छ। अन्य व्यक्तिले पनि आज नयाँ समाचार सुन्ने, नयाँ ज्ञानहरू प्राप्त गर्ने, आफूभित्र रहेको शिव क्षमता प्रदर्शन गरेर दुनियाँलाई चकित बनाउने, कला साहित्य क्षेत्रमा मनोरञ्जन क्षेत्रमा आज दिनहरू बित्ने, सेतो रंग राम्रो, रातो रंग राम्रो। आजको दिनमा चार अंक मिथुन राशिलाई राम्रो देखिन्छ। कर्कट राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन तपाईँको घरेसी कार्यमा समय बित्ने अवस्था देखिन्छ। घर परिवार आफन्त सबैको साथ र सहयोगले कार्यमा सफलता लिन सक्ने समय रहेको छ। कृषि क्षेत्रमा राम्रो रहेको छ र आजको दिनमा तपाईँलाई अप्ठ्यारो पर्दा आफन्तको सहयोग लिन सक्नुहुन्छ। रोकिएको काम दोहोऱ्याएर प्रयास गर्दा राम्रो हुनेछ। दैनिक गरिरहेको कार्यमा सफलता, नयाँ काम गर्दा एक दिन प्रतीक्षा गर्नुहोला, राम्रो हुनेछ। आजको दिन पाँच अंक कर्कट राशि राम्रो, रातो रंग तपाईँको लागि सुखद र राम्रै खालको अवस्था देखिन्छ। सिंह राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आत्मविश्वास बढ़नेछ र कार्यमा सफलता लिन सक्ने समय रहेको छ। दिदी बहिनीको सहयोग रहला, दाजुभाइ सबैको सहयोग तपाईँलाई रहनेछ। रोकिएका कामहरू बन्नेछन्। धन राम्रो कमाउन सक्ने समय रहेको छ। व्यापार राम्रो, नोकरी राम्रो रहेको छ। आत्मविश्वास राम्रो बढ़नेछ र आज लगानी लगाउनुहोस्, भोलि फाइदा हुनेछ। र आज कला मनोरञ्जन आदि क्षेत्रमा पनि तपाईँको मन जान्छ। हरियो रंग राम्रो र छ अंक आजको दिनमा सिंह राशिलाई राम्रो छ। कन्या राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिनमा सकारात्मक ऊर्जाहरू प्राप्त गर्ने सुखद र राम्रै खालको अवस्था देखिन्छ। आजको दिन कन्या राशि हुने व्यक्तिहरूको लागि विशेष गरेर बोलीको भरमा कामहरू बन्नेछन्। नाता कुटुम्ब आदि व्यक्तिको साथ र सहयोगले कार्यमा सफलता प्राप्त गर्न सक्ने समय रहेको छ। आज लगानी लगाउनुहोस्, भोलि फाइदा हुन्छ। हिजोको दिनमा केही लगानी थियो, आज फाइदा हुनेछ। र आज मिठो मिठो खाना पाउनुहुन्छ। आफन्तसँगको भेटघाटले मनमा खुशी रहनेछ। सहयोगीहरूले तपाईँलाई साथ दिनेछन् र भोलिको भरमा काम बन्दा मन सकारात्मक रहनेछ। सेतो रंग राम्रो र सात अंक कन्या राशिको लागि राम्रो देखिन्छ। तुला राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, आजको दिन सुखद र राम्रै खालको अवस्था देखिन्छ। मिठो मिठो चीजहरू खान सक्नुहुन्छ। मान सम्मान, नाम दाम, प्रतिष्ठा कमाउने युक्त समय रहेको छ। वैवाहिक जीवन राम्रो, प्रेम जीवन पनि राम्रो रहेको छ। व्यापार राम्रो, आजको दिनमा राम्रो पोसाकमा ठाटिएर दुनियाँलाई आकर्षित गर्ने तुला राशि राम्रो रहेको छ। र मुद्दा मामिला आदि क्षेत्रमा जित हासिल रहनेछ। सकारात्मक ऊर्जाहरू प्राप्त रहनेछ। र विगतमा रोकिएका कामहरू बन्ने, सहयोगीहरूले राम्रो साथ दिने, तीन अंक राम्रो, खैरो रंग तुला राशिको लागि राम्रो छ। वृश्चिक राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ, नोकरी पेसा व्यवसायमा राम्रो सफलता प्राप्त गर्न सक्ने सम्भावना छैन। आज शरीरमा आलस्यता र स्वास्थ्यमा बाधा हुन्छ। मनमा चिन्ता र भय तरास हुन्छ। नयाँ भन्दा गरिरहेको कामलाई अगाडि बढ़ाउनुहोस्। आजको दिनमा आफ्नो भन्दा अरूको लागि बढ़ी सेवा गर्नुपर्नेछ। र आज घरभित्रभन्दा बाहिरको कामहरू गर्नुपर्ने अवस्था छ। विदेशमा रहनेहरूको लागि राम्रो र आजको दिनमा तपाईहरूको लागि हतार गर्दा सामान हराउने, मोबाइलै हराउने डर पनि छ वृश्चिक राशि। त्यसैले आज गरिरहेको दैनिक कार्यमा राम्रो, नयाँ काम गर्दा पनि सतर्क रहेर अगाडि बढ्नुहोला। पहिलो रंग राम्रो, नौ अंक वृश्चिक राशिको लागि राम्रो छ। धनुराशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ आफ्नो कार्यक्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सक्ने समय रहेको छ। पेसा व्यवसाय आदि क्षेत्रमा लाभ प्राप्त गर्न सक्नुहुन्छ। आँटीका कामहरू बन्नेछन्। नयाँ कामको थालनी हुनेछ। स्वास्थ्यमा आज अनुकूल रहन सक्ने सम्भावना देखिन्छ। तपाईँको आमदानी बढ्नेछ। प्रेम जीवन राम्रो रहेको छ। कृषि क्षेत्र राम्रो रहेको छ। व्यापार व्यवसायको क्षेत्रमा राम्रो हुनेछ। धनुराशि हुने व्यक्ति हरियो रंग राम्रो र सात अंक आजको दिन तपाईँको लागि राम्रो छ। मकर राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ मेहनतले कार्यमा सफलता प्राप्त गर्ने दिन रहेको छ। नाम दाम इनाम र प्रतिष्ठाहरू कमाउन सक्नुहुन्छ र सकारात्मक ऊर्जाको साथमा अगाडि बढ्ने दिन रहेको छ। आजको दिनमा जति पनि तपाईँको मकर राशि हुनुहुन्छ नि तपाईँको लागि विशिष्ट व्यक्तिको सहयोग रहनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा राम्रो रहेको छ। आँटेका कामहरू बन्नेछन्। धैर्यताले सफलता लिन सक्नुहुन्छ र प्रतिस्पर्धामा जित हासिल हुनेछ। आजको रंग सेतो रंग राम्रो रहेको छ। छ अंक मकर राशिलाई राम्रो छ। कुम्भ राशि हुने व्यक्तिहरूको लागि आजको दिनमा रचनात्मक कामहरू गर्न सक्नुहुन्छ र आफ्नो कार्यमा तपाईँले राम्रो सफलता लिन सक्नुहुन्छ। विद्यार्थीवर्गहरूको लागि शिक्षा अर्थोपार्जन आजको दिन राम्रै अवस्था रहला। भाग्य र कर्मले साथ दिन्छ। समाजसेवा गर्नुहोस्। भोलि सम्मान मिल्नेछ। गुरूजन मानिजन अग्रज व्यक्तिको सहयोग रहनेछ। आजको दिनमा धार्मिक मठ मन्दिरहरूमा यात्रा हुनेछ। कला मनोरञ्जन क्षेत्रमा पनि राम्रो दिन रहेको छ। हरियो रंग राम्रो र पाँच अंक आजको दिन कुम्भ राशि राम्रै छ। मीन राशि हुने व्यक्तिहरूको लागि शरीरमा आलस्यता छ र गोप्य कुराहरू बाहिरिने सम्भावना रहेको छ। स्वास्थ्यमा पनि खानपिन हरेक कुरामा ख्याल गरेर अगाडि बढ्ने प्रयास गर्नुहोला। सहयोगीहरूले धोका दिन्छन्। अरूको भरमा बिल्कुल नपर्नुहोला। रोकिएको काम दोहोऱ्याएर प्रयास गर्नुहोस्। राम्रो हुनेछ। आजको दिनमा तपाईँहरूको लागि चाहिँ दैनिक पेसा व्यवसाय राम्रो। नयाँ काम गर्दा एक दुई दिन सोच्ने हो कि अलि नआत्तिकन अगाडि बढ्दा राम्रो होला। मीन राशि हुने व्यक्तिहरूको लागि हरियो रंग राम्रो। तीन अंक राम्रो। आजको दिन तपाईँको लागि सुखद र राम्रै खालको अवस्था मीन राशि देखिन्छ।
1: अब यो म बुढोलाई के समस्या आइलाग्यो? यही बेलामा नाति जन्मेछ। विदेशबाट कान्छो छोराले पनि अब गर दशा हेराइदिनु पर्यो। काम राम्रो परेन भने रहेछ। अब नातिको नाम पनि हेराउने होला। चिना पनि बनाइदिने होला नातिको। छोरीको बिहा छ। विवाह कुण्डली पनि हेराउनु छ। अब तनाव भयो। कहाँ पो जाने हो?
2: है तेरिका बाजे, यसको लागि पनि तपाईँले चिन्ता गर्नुपर्छ। तुलसीपुरको ग लाइन रौनियार मेडिकलको अगाडि ज्योति संचार परामर्श केन्द्र छ त। हजुर, हाम्रो यहाँ विगत केही समयदेखि ज्योतिष क्षेत्रमा क्रियाशील गुरुबाट तपाईँको अध्ययन, व्यापार, परिवार, विदेश यात्रा, रोजगार, प्रेम विवाह, लक्की नम्बर, बार, सन्तान, ग्रह दशा, रोग, मुद्दा, मामिला, वास्तु, भूत, वर्तमान, भविष्य सम्बन्धी समस्याको समाधान गरेर जीवन सुखी बनाउनुहोस्। सम्पर्क ज्योतिष संचार परामर्श केन्द्र तुलसीपुर 5 रौनियार मेडिकलको अगाडि ग लाइन तुलसीपुर दाङ।
3: सम्पर्क युवा ज्योतिष ठाकुर देवकोटा। मोबाइल नम्बर 9847844095 9805567।
4: बोरी लोई लोई म त लागे तुलसीपुर ज्योतिष परामर्श केन्द्रमा। तपाईँ पनि आउन नभुल्नु होला।

0: हजुर, यहाँहरू सबै सबैलाई एकैछिनको विश्राम पछि हार्दिक स्वागत गर्न चाहन्छौ। के छ सञ्जय हुनुहुन्छ? एकदम राम्रो हुनुहुन्छ, होइन? नाच्ने होइन त, नाच्ने हो, आज दिउँसो नाच्नुपर्छ है त। र अहिले भने पूजाआजा गर्नुपर्छ, हरितालिका तीज हो त, त्यसैले हरितालिका तीज हिन्दू धर्ममा एउटा विशेष धार्मिक सांस्कृतिक पर्वको रूपमा लिने गरिन्छ। आजको दिनमा भगवान शिव माता पार्वतीको पूजा अर्चना गर्ने हो, आज व्रत बस्ने हो, प्रार्थना गर्ने हो। पक्कै पनि हामीलाई चाहिँ धर्मले संस्कार सिकाउँछ, अनुशासनमा बस्न सिकाउँछ। जो मान्छे धर्म मान्छ नि, त्यो मान्छे जहिले पनि अनुशासनमा रहन्छ। धर्म त मान्नै पर्दो रहेछ। धर्मले के गर्दो रहेछ? हाम्रो समाज, हाम्रो घर सभ्य बनाउँछ। यो धर्म नमान्ने मान्छेहरूमा अलिकति के हुन्छ, नकारात्मक भावनाहरू आउँछ। जसले धर्म मान्छ, संस्कार मान्छ, उसले अरूको गाली गर्दैन, उसले अरूको जहिले पनि प्रशंसा गर्छ। हो, त्यसैले धर्म सबैलाई मान्न लगाउनु पर्छ। धर्मले के गर्छ भन्दा एउटा परिधिमा बाँध्ने काम गर्छ। जबसम्म मान्छे एउटा परिधिमा बाँध्दिन्न नि, एउटा अनुशासनमा रहँदैन नि, हो, अनुशासनमा मान्छे बसेन भने जीवनमा सफलता प्राप्त गर्न सक्दैन। त्यसैले आज म के भन्न चाहन्छु भने तीजमा गर्नुपर्ने कामहरू के हो, म टिप्स बताइहाल्छु, होइन? किनभने तपाईँहरू धेरै आत्तिनु भएको छ, कोही पूजा गर्न गइसक्नु भएको छ, कोही जाने तयारीमा हुनुहुन्छ, त्यसैले के गर्नुपर्छ कतिलाई त थाहै छैन, भर्खर उठ्दै हुनुहुन्छ होला कोही त, होइन, कोही काममा व्यस्त हुनुहुन्छ होला। आज तीजमा गर्नुपर्ने भनेको के हो भने हामीले स्नान गर्ने। स्नान भनेको बिहानको समयमा सबैले नुहाउनु पर्यो, आज शुद्ध रहनु पर्यो। त्यसैले भगवान शिव र माता पार्वतीको श्रद्धापूर्वक आज हामीले पूजा गर्ने हो। आज भगवान शिव र माताको पार्वतीको पूजा गर्ने हो। त्यसरी व्रत बस्ने भएपछि आफ्नो स्वास्थ्य र क्षमता अनुसार व्रत बस्ने हो। सक्नुहुन्छ व्रत बस्नुहोस्, पानी नखाएर बस्नुहुन्छ कतिपय मान्छे त, निर्जला भन्छ, हेर्नुहोस् है त, फल पनि नखाएर पानी पनि नखाएर निर्जला व्रत बस्नुहुन्छ तपाईँको, होइन? यस्ता मान्छेहरू पनि हुनुहुन्छ। त्यसैले आफ्नो स्वास्थ्य र क्षमतालाई ख्याल गर्नु पर्यो। र आजको दिनमा शिवलिङ्गममा जल चढाउनु पर्यो, दूध चढाउनु पर्यो, बेलपत्र चढाउनु पर्यो, फूल चढाउनु पर्यो। त्यसै गरी तीजको व्रत कथा, शिव पार्वतीको कथा सुन्ने काम गर्नु पर्यो, होइन? आज कथा सुन्ने, यो शिव भगवान कहाँबाट आउनुभएको छ, पार्वती कहाँबाट आउनुभएको छ, वास्तवमा हामीले यो कहानी सुन्नुपर्छ, के अरे कथाहरू सुन्नु पर्यो। र महिलाहरूले चाहिँ तीजका लागि आजका गीतहरू गाउनु पर्यो, है? तपाईँहरू गीत गाउनुहोस्, हामी सुन्न तयार छौँ। तीजका गीतहरू गाउनु पर्यो, नाच्नु पर्यो, सांस्कृतिक कार्यक्रमहरू राख्नु पर्यो, र एक आपसमा खुसी एक आपसमा तपाईँले खुसी साटासाट गर्नु पर्यो। तपाईँहरू महिलाको त आज दिन खोल्या छन्। तपाईँले सासु ससुरा घर परिवारले दिएको दुःख गीतको माध्यमबाट भन्ने दिन हो, अघिपछि भन्न पाउनुहुन्न, गीतको माध्यमबाट जे भने पनि भयो, होइन? त्यसैले तपाईँको चाहिँ कस्तो पीड़ा छ, महिलाहरूले चाहिँ आफ्नो पीड़ा व्यक्त गर्ने पनि गीत संगीतको माध्यमबाट यो एउटा सुनौलो अवसर पनि हो। त्यसैले उहिलेका गीतहरूमा अहिलेका गीतहरूमा धेरै फरक छ, तर केही केही गायकहरूले चाहिँ पुरानो भाकाहरूलाई चाहिँ टिपेर पुराना गाउँ परिवेशलाई बुझेर निकाल्नुहुन्छ, होइन? त्यसैले ती गीत संगीतहरू जो पुराना गीत छन् जसले महिलाको वेदना, महिलाको दुःख, होइन, त्यो चाहिँ बुझिराखेका हुन्छ। त्यसैले गीत संगीतले पनि हाम्रो गाउँ परिवेशको दुःख सुखलाई चाहिँ बुझाउने काम गरिरहेको हुन्छ। र आजको दिनमा आमा, त्यसै गरी दिदी बहिनी, परिवारका ज्येष्ठ सदस्यहरूबाट हामीले आशीर्वाद लिनुपर्ने हुन्छ। दान दक्षिणा र आवश्यक परेकोलाई हामीले सहयोग पनि गर्न सक्छौ। आजको दिनमा मन, वचन र कर्मले सकारात्मक रूपमा हामीले सोच्नु पर्यो। परिवारमा प्रेम र सद्भाव बढाउने खालको कामहरू गर्नु पर्यो। यस्ता कामहरू गर्यौं भने पक्कै पनि यो हरितालिका तीजको व्रत बसेको हामीलाई फाइदा हुन्छ। तर आजको दिनमा हामीले गर्न नहुने कामहरू के हुन् भन्ने कुरा म बताउँछु। देखासिखी गरेर आज व्रत बस्नुपर्छ भनेर देखासिखी गरेर आफ्नो स्वास्थ्यलाई ख्याल नराखेर तपाईँले कठोर व्रत बस्ने काम नगर्नुहोला। र व्रत बस्ने अनि त्यसपछि व्रत बसेर झगडा गर्ने, बुढाबुढी हानाहान घुस्सा लडालड हुने, अनि रिस हुने, क्रोध हुने, नराम्रो बोल्ने, यस्तो काम गर्नु भने तपाईँ व्रत बसेको केही फाइदा नै छैन। व्रत बस्ने धर्म मान्ने मान्छेहरू कहिले पनि रिसाउँदैन, यो बुझ्नुहोला तपाईँले। जसले धर्म मान्छ, जो संस्कार मान्छ नि, हो, त्यो मान्छे कहिले पनि रिसाउँदैन। र मादक पदार्थ, नशालु चिजहरू सेवन गर्नुहुँदैन। अहिले त के छ, दर खाने, बियर खाने गजब छ, अलि ख्याल गर्नुहोला, यस्तो कामहरू गर्नुहुँदैन। त्यसैले मादक पदार्थ, नशालु चीजहरू सेवन गर्न भएन। आज विशेष गरेर यो कुराहरू ख्याल गर्नु पर्यो। धार्मिक पर्वलाई अनावश्यक रूपमा तडक भडक गर्ने, फजुल खर्च गर्ने, एकदम तपाईँको चाहिँ दुई तोला तीन तोलाका सुनहरू लगाउने, आज सुन हराउँछ है, कतिजनाले फोन गर्नुहुन्छ, गुरु सुन हरायो भेटिन्छ नै भनेर। धेरै मान्छेका सुन चोरी हुन्छ, मैले आज रेडियोबाटै तपाईँलाई भन्दै, ख्याल गर्नुहोला, आफ्नै घरभित्र बाल बालिका अरूले पनि सुन उठाइदिन सक्छन्। अब त्यत्रो हुडबेल हुन्छ, आफ्नै मान्छेले सुन उठाइदिन्छन्, यहाँ त गाह्रो हुन्छ। त्यसैले आज सुन हराउने दिन हो, तपाईँका धेरैका सुन हराउँछन्, ख्याल गर्नुहोला। त्यसरी देखा सिकी नगर्नुहोस्। तपाईँलाई धेरै सुन लगाएर राम्रो गरे भनेर कसैले भन्नेवाला छैन। हेर्नुहोस्, ठिक्क लगाउनुहोस्, आनन्दले नाच्नुहोस्, सुरक्षित रहनुहोस् र सबभन्दा सावधानी रहनुहोस्। यो कुराहरू तपाईँलाई म बताइरहेको छु। र विशेष गरेर के छ भन्दाखेरि, आजको दिनमा तपाईँहरूले व्रत बसेका बेला शरीरमा अत्याधिक कमजोरी र चक्कर लाग्ने अवस्था आएमा व्रत बसी नराख्नुहोस् के। तपाईँले पानी पिउनुहोस्, फलफूल खानुहोस्, होइन, पूजा आजा गरेर छिटो तपाईँले भोजन गर्दा हुन्छ। यो कुराहरू विशेष ख्याल गर्नु पर्यो। र विशेष गरेर आजको दिनमा हिंसा, दुर्व्यवहार र परिवारमा अशान्ति हुने खालका कार्यक्रमहरू नगर्नुहोला है। नत्र भने यो हरितालीका तीजको व्रत बसेको कुनै फाइदा हुँदैन। व्रत बस्नु भनेको केवल खाना नखानु मात्र होइन, मन वचन र कर्मले तपाईँले चाहिँ शिव र पार्वतीप्रति श्रद्धा, प्रेम, सद्भाव र आत्मशुद्धिको भावना राख्नु हो। त्यसैले स्वास्थ्य कमजोर, गर्भवती महिला, वृद्ध र नियमित रूपमा औषधि सेवन गर्ने व्यक्तिहरूले यस्तो खालको व्रतहरू बस्दा सोचेर, डाक्टरको सल्लाह लिएर, सावधानी भएर मात्र व्रत बस्न यहाँहरू सबैलाई म अनुरोध गर्न चाहन्छु। यहाँहरू सबै सबैलाई हरितालीका तीजको हामी हार्दिक शुभकामना व्यक्त गर्छौं र राम्रो र भव्य यहाँहरूको आजको तीज रहोस्, हामी यही शुभकामना व्यक्त गरिरहेका छौं। र अब पनि हामी तपाईँसँग कुराकानी गर्छौं। हाम्रो नम्बर छ 9857776100 नम्बर। यो नम्बरमा तपाईँले सिधा हामीलाई फोन गर्नुपर्ने हुन्छ र तपाईँसँग मिठो कुराकानी हुन्छ, होइन। अब म व्यापारिक विश्राम राख्दैन, लगातार यहाँहरूसँग कुराकानी गर्छु, त्यसपछि कार्यक्रमबाट विदा लिने तयारी गरिरहेको छु। र कुनै सहभागी हाम्रो टेलिफोन संवादमा आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते।
1: हेलो हजुर, नमस्कार।
0: हजुर कहाँबाट को बोल्नुभयो?
1: म चाहिँ रुकुम बासगोर्दी कृष्ण रिजाल बोलेको।
0: कृष्ण रिजाल रुकुमबाट बोल्नुभयो?
1: हजुर।
0: अनि कृष्णजी, के छ रुकुमको ताजा अवस्था सुनाउनुहोस् हामीलाई।
1: केही नै घाम लागिरहेको छ
0: रुकुम, घाम लागिरहेको छ। कहाँनिर लागेको छ घाम अहिले रुकुममा?
1: बाँफीगढ गाउँपालिका।
0: ए बाँफीगढमा। अनि कुन रेडियो सुन्नुहुन्छ हामीलाई?
1: समावेशी आवाज।
0: रेडियो समावेशी आवाज सुन्नु भएको छ। कसको बारेमा जिज्ञासा लिएर आउनु भएको छ आज?
1: म चाहिँ मेरो भाइको बारेमा।
0: त्यसो भए जन्म मिति यहाँले बताउनुहोस् हामीलाई।
1: 2071।
0: 2071 साल। अनि कुन महिना जन्मिनु भएको छ?
1: 10 महिना 27 गतेका दिन।
0: 2071 साल 10 महिना 27 गते भन्दै हुनुहुन्छ।
1: हजुर।
0: अनि कति बजीतिर जन्मिनु भएको रहेछ?
1: 4:49
0: बिहानै जन्मिनु भयो कि साँझ जन्मिनु भयो?
1: साँझ।
0: भनेपछि 2071 साल माघको महिना 27 गते 4:49 साँझ लैनुगाई फर्किने बेला जन्मिनु भयो, होइन?
1: हजुर हजुर।
0: जन्मेको रुकुम हो कि अन्त कतै रहेछ?
1: इन्डियामा।
0: ए भारतमा रहेछ, होइन?
1: हजुर।
0: अनि मंगलबारको जन्मदिन हो कि होइन?
1: हजुर हजुर।
0: राशि तुला राशि हुन्छ, रुबाट नाम आउँछ। रूपेश, के नाम राख्नु भएको छ भाइको? अर्जुन नाम गलत छ, त्यो बोलाउने नाम हो। तुला राशि, रूपेश नाम, मंगलबारको जन्मदिन छ, है त? अनि भाइको बारेमा के सोध्नुहुन्छ जिज्ञासाहरू यहाँले सोध्नुहोस् हामीलाई।
1: गरदशा सब पढाइ लेखाइ, भविष्यमा के कस्तो हुन्छ सबै हेरिदिनुहोस्। शुभ अङ्क, शुभ रङ।
0: हामी सबै कुराहरू जोड्ने प्रयास गर्छौँ। रेडियो समावेशी सुन्दै गर्नुहोला। यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्छ कृष्णजी, आउनु भएको छ। भगवान नै हुनुहुन्छ कृष्ण, राधाजी कहाँ हुनुहुन्छ थाहा छैन, कृष्णजी भरि आउनुभयो। र रुकुमबाट हामीलाई कृष्णजीले रेडियो समावेशी सुन्नु भएको छ र आफ्नो भाइको बारेमा जिज्ञासा राख्नु भएको छ। 2071 साल माघको 27 गते 4:49 भारतमा जन्मिनु भएको छ। मंगलबारको जन्मदिन परिरहेका छन्। फाल्गुन कृष्ण पक्ष सप्तमी तिथि परिरहेको छ। तुला राशि हो, राशिको स्वामी शुक्र ग्रह, नाम अक्षर रूबाट रूपेश नाम राख्नुहोला। देवगण रहेको छ, नाडी अन्त्यनाडीको रूपमा रहनु भएको छ। अहिले राहु ग्रह चलिरहेका छन्। अलि जिद्दी स्वभावको तपाईँको भाइ हुनुहुन्छ। जे नगर बाबु भने त्यो गर्ने, यता आइज भन्दा उता जाने, मोबाइल भरि कोट्याउने हुन्छ। यो राहु ग्रह भयो भने इमेल, आइटी अनि टेक्निकल, मोबाइल, यस्तो इलेक्ट्रोनिक्स कुराहरूमा बढी चासो दिने ग्रह हो, त्यो ख्याल गर्नु पर्यो। र तपाईँको भाइको लागि कर्मस्थानको मंगल अष्टम भावमा गएर बस्यो, पञ्चममा शनि छ, यानि कि पढ़ाई क्षेत्र मेकानिकल इन्जिनियरिङ विषयहरू पढ़ाउनु पर्ने हुन्छ। अर्को इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आईटीसँग सम्बन्धित विषयहरू पढ़ाउनु पर्ने हुन्छ। यस्तो क्षेत्रबाट राम्रो रहनेछ। छिटै जागिरी प्राप्त गर्ने हो भने वन रक्षक र फोर्स लाइनबाट पनि राम्रो रहेको छ। अर्को कानून विषय, पत्रकारिता विषय पनि यहाँलाई राम्रो रहेको छ। राम्रोसँग मेहनत गर्दा जागिर प्राप्त गर्ने कुण्डली पनि हो, तर आजभोलि पढाइमा अल्छी हुनुहुन्छ र अलिकति जिद्दी स्वभावको रहनुभयो। त्यसैले यो राहु ग्रह 85 सालसम्म छ। पढाइमा धेरै गाह्रो भयो, स्वास्थ्यमा बाधा हुन थाले भने राहु ग्रहको शान्ति गरेर अगाडि बढ्न सकिन्छ। अरू कुरा ठिकठाक रहेको छ। विवाह गर्दा राशि मिलाएर गर्नुपर्छ, मांगलिक दोष छ, एक घरबारले पुग्ला जस्तो छैन। त्यसैले कुण्डली हेराएर बिहे गर्नुभयो भने दाम्पत्य जीवन सहज हुन्छ। पश्चिम दिशा राम्रो, शुक्रबार राम्रो रहेको छ, क्रिम रंग राम्रो, सेतो रंगहरू पनि राम्रो रहेको छ। कार्यक्रममा आउनुभयो कृष्णजीलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ। आगामी दिनमा रेडियो समावेशी सुन्नुहोला र हामीलाई फोन गर्दै गर्नुहोला। र अर्को सहभागी हाम्रो टेलिफोन संवादमा आउनु भएको छ, म उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते।
2: हजुर नमस्ते।
0: हजुर कहाँबाट को बोल्नु भयो?
2: जाजरकोटदेखि भावना खत्री।
0: भावना जी जाजरकोट कहाँनिर बस्नुहुन्छ?
2: जाजरकोट बारीकोट गाउँपालिका।
0: ए जाजरकोटको बारीकोटमा बस्नुहुन्छ?
2: हजुर।
0: हामीलाई कसरी सुन्नुहुन्छ जाजरकोटमा यहाँले?
2: रेडियो समावेशी आवाज।
0: समावेशी आवाज सुन्नु भएको छ। अनि के छ बारीकोटतिरको त्यहाँको चहलपहल, त्यहाँको वातावरण कस्तो छ अहिले?
2: अहिले घाम लागेछ, रमाइलो छ।
0: जस आज हरितालिका तीजको अवसरमा प्राय जिल्लाहरूमा घाम लागिराखेको रहेछ है त। हामीलाई कार्यक्रममा कसको बारेमा जान्न चाहनुहुन्छ?
2: म दाईको छोराको बारेमा।
0: जन्ममिति बताउन सक्नुहुन्छ?
2: 2083 साल साउनको 13 गते।
0: 2083 साल साउनको 13 गते।
2: हजुर।
0: कति बजेतिर जन्माउनु भएको छ?
2: बिहानको 6 बजे।
0: बिहान 6 बजे कहाँनिर जन्मिनु भएको रहेछ?
2: बारीकोट
0: घरमै अस्पताल जानु भएको रहेछ।
2: हजुर।
0: अनि पाँचजना मान्छे को को जानुभयो अस्पताल?
2: तीनजना
0: हुन्छ टोटल मान्छे, बच्चा जन्मिँदाखेरिसम्म 5 जना मान्छे हुन्छ क्या त्यहाँनिर है?
2: हजुर हजुर, त्यति बेला स्टाफहरू हुनुहुन्थ्यो।
0: स्टाफ सहित गरेर 5 जना हुन्छ। अनि तपाईँको दाईको छोराको जन्मीको बार चाहिँ बुधबार छ, कुन बार जन्मिनु भएको?
2: बुधबार।
0: राशि मकर राशि, जाबाट नाम हुन्छ जनक अथवा जागेश्वर, के नाम राख्नु भएको छ?
2: नाम राखेकै छैन।
0: जाबाट नाम राख्नु होला। पूर्णिमाको जन्मदिन परे रहेछ, बुधबारको जन्मदिन हो। मकर राशि, जागेश्वर, जनक, जयप्रकाश, यस्तो ज र जाबाट नाम राख्न सक्नुहुन्छ है त। अनि यहाँको लागि के गर्नु होला भन्दा सूर्य र संकटा छ, सानामा ज्वरो आउँछ। सूर्य ग्रह भनेको तातो ग्रह हो, जन्मेदेखि 85 साल बीचमा कहिलेकाहीँ ज्वरो र आगोले पोल्ने डर छ, तातो भात अलिक ख्याल गर्नु पर्यो। र सानामा झस्किने हुन्छ, बेला मौकामा नआत्तिने भन्नुहोला, कहिलेकाहीँ बरक बरक गर्ने झस्किने हुन्छ, त्यो कुराहरू ख्याल गर्ने। र भविष्य चाहिँ यहाँको सुन्दर देखिन्छ, आत्मविश्वास बढी हुने, जागिर नोकरी प्राप्त गर्ने राम्रो खालको चिना हो। फलाम पनि यहाँलाई शुभ नै राम्रो नै मानिन्छ, राम्रो योग पनि रहेकै छन्। र जहाँसम्म रह्यो यहाँको लागि पश्चिम दिशा राम्रो, शुक्रबारको दिन राम्रो हुन्छ, दक्षिण दिशा राम्रो रहेको छ। मनुष्यगण नाडी अन्त्य नाडीकै रूपमा रहनु भएको छ। मकर राशि जाबाट नाम हेर्नुहोला। र धेरै गाह्रो भइराख्यो भने सूर्य र संकटा भन्ने ग्रह हुन्छन्, त्यसको शान्ति गर्नुहोला, अरू चाहिँ राम्रो रहेको छ। तपाईँको दाईको छोराको बारेमा यति जोड छ, अरू केही छ भने सोध्नुहोस्, नत्र छुट्यौँ क्यारे है त।
2: अरू
0: गरौ भनिसके हवस्। यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो हामीसँग, भावनाजी आउनुभयो, बारीकोटबाट आउनुभयो, जाजरकोटबाट आउनु भएको छ। तर जहाँ रेडियो समावेशीकै चर्चा र परिचर्चा छ, कार्यक्रम सुनिराख्नु भएको छ। र अर्को सहभागी हाम्रो टेलिफोन संवादमा हुनुहुन्छ, म कुराकानी गर्छु, उहाँलाई स्वागत गरे। हजुर नमस्ते।
3: नमस्ते गुरु।
0: हजुर कहाँबाट को बोल्नुभयो? रोल्पाबाट तुलबहादुर बोल्नुभयो?
3: हजुर अँ, तुलबहादुर ओली।
0: रोल्पा कहाँनिर बस्नुहुन्छ?
3: म गंगादेव गाउँपालिका वडा नम्बर 7 देखि हजुर राँकबाट।
0: ए राँकबाट फोन गर्नुभयो?
3: हजुर गुरु।
0: हामीलाई कुन रेडियो सुन्नुहुन्छ त्यहाँ?
3: मैले माडी आवाज सुन्दैछु गुरु।
0: रेडियो माडी आवाज सुन्नु भएको छ, कसको बारेमा जिज्ञासा छ आज?
3: मेरो छोराको बारेमा।
0: तपाईँ लाउड स्पिकर अफ गर्नु न है।
3: हजुर।
0: तपाईँको छोरा कहिले जन्मिनु भएको रहेछ?
3: 2058 साल।
0: 2058 साल। अनि कुन महिना जन्माउनु भयो त्यो?
3: जेठको 8 गते।
0: 2058 जेठको 8 गते। कति बजी जन्माउनु भयो?
3: रातको 2 बजे। हजुर।
0: राति 2 बजे भनेपछि रोल्पामै हो जन्मेको?
3: हजुर रोल्पामा।
0: उज्यालो हुँदा सोमबार भयो कि मंगलबार भयो?
3: सोमबार भयो गुरु।
0: मेष राशि चोबाट नाम आउँछ छोराको, के नाम राख्नु भएको छ?
3: नाम चुडामणि छ, राशि त्यही मेष राशि छ।
0: चुडामणि हुन्न, चोबाट नाम आउँछ, चोपाराम चोक नारायण यस्तो नाम राख्नुपर्छ है त।
3: हजुर गुरु।
0: तपाईँ छोराको यो फोर्स लाइनमा राम्रो थियो, नत्र विदेश जाने आउने योग हो, के गर्नुहुन्छ छोराले?
3: हजुर अहिले विदेश गएर आयो, त्यो मलिसकेको थियो, अलिक ठिक भएन, कमाई भएन भनेर घरतिर आउँछ गुरु। अब फेरि अर्को ठाउँ जान्छु हुन्छ, के कस्तो हुन्छ र उसको यता गर्दा व्यवसाय के गर्दा राम्रो हुन्छ त्यो सबै मिलाएर हेर्दिन लाग्यो है।
0: अब यस्तो छ, तपाईँको छोराको अहिले सङ्कटा दशा चलिरहेका छन् 2085 सालसम्म। अर्को बाहिरी ग्रह शनि छन्। शनि र सङ्कटा भनेको ग्रह कस्तो भने भन्छन् नि गाउँमा, के सङ्कट आइलाग्यो कामै बनेन, सङ्कटाले समस्या बढी उत्पन्न गर्ने हुन्छ। त्यसैले जान त यहाँलाई फेरि नै विदेश नै पठाउनुपर्छ, तर शनि र सङ्कटाको ग्रह शान्ति गरेर विदेश जाँदा राम्रो हुन्छ। यदि विदेश जान मन लागेन, यही नेपालमै के गर्न मन लाग्यो भने पनि घर त छोड्नु पर्यो। सङ्कटा भनेको के हो? घर परिवार आफन्त छोड्ने अनि टाढा बस्ने कर्म गर्ने ग्रह हो। नेपालमा केही गर्ने हो भने यहाँलाई चाहिँ विशेष गरेर मेष राशिको स्वामी मंगल ग्रह हुन्छ। मंगल ग्रह भनेको कृषि हेर्ने हो, कृषिकै काम गर्नु पर्यो, कृषि उत्पादनका कुराहरू गर्नु पर्यो, त्यो राम्रो भयो। अर्को यहाँको लागि अश्विनी नक्षत्रको स्वामी केतु ग्रह, केतुले हेर्छ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिपमूलक कामहरू सिक्नु पर्यो, मोबाइल पसल राख्नु पर्यो, हाउस वायरिङहरू सिक्नु पर्यो, यस्तो गर्यो भने राम्रो हुन्छ। अर्को फ्यान्सी सम्बन्धी राम्रो, लग्नमा शुक्र ग्रह छ, शुक्र भनेको विलासिता, होटेलहरू चलाउने, फ्यान्सीहरू चलाउने, यस्तो कामहरू गर्यो भने राम्रो। सबभन्दा राम्रो त फेरि पनि विदेशै योग राम्रो छ तपाईँको छोराको, तर विदेश पठाउनुभन्दा अगाडि सङ्कटा दशा र शनि ग्रहको शान्ति गर्नुपर्छ, त्यसरी अगाडि बढ्दा राम्रो हुन्छ। आजभोलि तपाईँको छोराको ढाडहरू पाटिने ग्रह पनि आइराखेको छ, सूर्य ग्रह पनि छ, त्यसैले ख्याल गर्नु। ढाड र पेटको समस्या, कहिले ज्वरो समस्या पनि ल्याउँछ, 85 साल मंसिरभित्रमा ख्याल गर्नु पर्यो। पूर्व दिशा राम्रो, दक्षिण दिशा राम्रो, रातो रंग राम्रो, सुनौलो गुलाबी रंग राम्रो, देवगण नाडी आद्य नाडी पर्नु भएको छ। तपाईँ छोराको बारेमा यति बधाई, अरू के सोध्नुहुन्छ तुलबहादुरजी?
3: उसको श्रीमतीको बारेमा सम्बन्धमा कस्तो छ गुरु, र आमबाबुको सम्बन्धमा कस्तो छ त्यो पनि भनिदिनुहोस् गुरु।
0: श्रीमतीसँग राम्रो हुँदैन है, सङ्कटा दशा भयो भने घर परिवार श्रीमती अहिले राम्रो हुँदैन, यो 85 साल मंसिरसम्म मध्यम हुन्छ। अर्को तपाईँको छोराको नागदोष परिराखेका छन्, नागदोषको पनि शान्ति गर्नु पर्यो, शनि सङ्कटाको ग्रह जाप गर्नु पर्यो, अनि यसो गर्यो भने राम्रो हुन्छ, नत्र फेरि विदेश जाने भने जस्तो नआउने फर्केर आउने हुन्छ। नेपालमै गर्दा लगानी डुबाउने ग्रह हुन्छ, अलिक ख्याल गर्नु पर्यो है त। ल अरू केही छ भने सोध्नुहोस् न, तर छुट्यौँ गाडी।
3: आमबुवाको सम्बन्ध कस्तो छ गुरु?
0: राम्रो हुन्न, अहिले घर परिवारमा राम्रो हुन्न, 85 साल मंसिरसम्म है।
3: हजुर गुरु।
0: त्यसले राम्रो हुन्न भने के हो भने उसको ग्रहले तपाईँहरूलाई पनि कहिलेकाहीँ स्वास्थ्य बाधा, चोटपटक, धनहानी बनाउन सक्छ क्या, के कुरामा नराम्रो हुन्छ भन्ने कुरा हेर्ने हो क्या है त।
3: हजुर गुरु।
0: हवस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो तुलबहादुरजी, आउनुभयो, ठ्याक्कै आउनुभयो, रोल्पाबाट आउनुभयो, रेडियो माडी आवाज सुन्नुहुन्छ र कार्यक्रम ज्योतिष विज्ञान सुनेरै हामीलाई फोन गर्नुभएको छ तुलबहादुरजीले, र आफ्नो छोराको बारेमा जिज्ञासा राखेर गइसक्नु भएको छ। अर्को सहभागी हुनुहुन्छ है हाम्रो टेलिफोन संवादमा, को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हेलो। हजुर हजुर, कहाँबाट को बोल्नुभयो? उहाँको आवाज बुझिएन, मैले उहाँलाई विदा गर्दै अर्को सहभागी हाम्रो टेलिफोन संवादमा हुनुहुन्छ। हजुर नमस्ते। हेलो।
4: हेलो हजुर, नमस्कार गुरु।
0: नमस्ते, कहाँबाट को बोल्नु भयो?
4: हजुर म धर्मा गाउँपालिकादेखि उदय केसी।
0: ए, उदय केसी सल्यानबाट बोल्नु भयो?
4: हजुर गुरु।
0: अनि सल्यानमा कुन रेडियो सुन्नुहुन्छ यहाँले?
4: रेडियो समावेशी आवाज गुरु।
0: समावेशी आवाज सुन्नु भएको छ, कसको बारेमा जिज्ञासा छ आज?
4: श्रीमतीको बारेमा गुरु।
0: श्रीमतीको जन्ममिति बताउनुहोस् यहाँले।
4: 2047 साल।
0: 2047 साल, अनि कुन महिना होला?
4: 2 महिना 25 गते।
0: 2047 साल जेठको 25 गते, अनि कति बजीतिर होला? अलिक छिटो गर्नु होला, टाइम छैन हामीसँग। जस्तै बिहान कति बजे, 11 बजे हो कि 4 बजे भाले बास्ती मेला हो कि 7 बजे हो कि, अनुमानित भन्नुहोस् त।
4: 9 बजे।
0: 9 बजे बिहान। तपाईँले टाइम फिक्स गर्नु होला है, फेरि तपाईँले अनुमानले भन्नु हुँदैन, छैन थाहा छैन भने छैन। शुक्रबारको जन्मदिन हो कि उहाँको?
4: हजुर हो।
0: राशि वृश्चिक राशि, नोखा कुमारी नाम आउँछ, के नाम राख्नु भएको छ?
4: हजुर नाउँ त पवित्र।
0: पवित्र नाम छ
4: हजुर
0: पवित्र नाम हुँदैन है नोखा कुमारी नाम हुन्छ अनि के छ जिज्ञासा सोध्नुपर्ने कुराहरू सोध्नु त
4: यो गर्व दशाहरू के कस्तो छ गुरु अनि यताउता रोग प्यारहरू के के छ अनि
0: अनि टाउको कतिको दुख्छ तपाईँको श्रीमतीको टाउको दुख्ने आँखा दुख्ने समस्या भएको छ कि छैन टाउको दुखिरहेको छ त औषधि गर्नु पर्यो त होइन गरले रोग लगाउँछ टाउको सम्बन्धी समस्या छ ढाडको समस्या छ सपना बिग्रिने समस्या छ आँखाको समस्या छ ग्रह छ त अहिले है अलिक सावधानी भएर अगाडि बढ्नु पर्यो हुन्छ म सबै कुराहरू जोड्ने प्रयास गर्छु यहाँले हामीलाई रेडियो समावेशी सुन्नुहोला है त यति बेला हामीसँग उदयजी हुनुहुन्छ सल्यानको दार्मा गाउँपालिकाबाट फोन गर्नुभएको छ र आफ्नो श्रीमतीको बारेमा जिज्ञासा राख्नु भएको छ उदयजी रेडियो समावेशी सुन्नुहोला तपाईँको श्रीमतीको बारेमा सबै कुराहरू बताइरहेको छु ध्यान दिएर सुन्ने 2047 साल जेठको 25 गते बिहान 9 बजे जन्मेको ज्येष्ठ शुक्ल पक्ष पूर्णिमाको दिन जन्मदिन परिरहेका छन् शुक्रबारको जन्मदिन हो राशि वृश्चिक राशि हो राशिको स्वामी मंगल ग्रह ज्येष्ठ नक्षत्र नोखी कुमारी अथवा नोखा कुमारी नाम राख्ने गण राक्षसगण रहेको छ नाडी आदि नाडीको रूपमा रहनु भएको छ अहिलेको ग्रह भनेको शुक्र चलिरहेको छ शुक्र ग्रह अलिक कमजोर अवस्थामा भयो त्यसैले शुक्र ग्रहले हेर्ने भनेको तपाईँको यसले के हेर्छ भन्दाखेरि नशा सम्बन्धी समस्याहरू हेर्छ टाउको सम्बन्धी समस्याहरू हेर्ने खालको छ किन भन्दा यसले सूर्य जहाँ शुक्रको घरमा गएर बसिया छ यसले गर्दाखेरि सूर्यको पावर बढ़ी भइरहेको छ त्यसैले यहाँलाई चाहिँ कहिले टाउको दुख्नु कहिले आँखा समस्याहरू आउनु कहिले ढाडको प्रब्लम आउनु यी विविध समस्या हुन्छ कहिले काहीँ सपना बिगार्ने यो समस्याहरू पनि आउँछ र यहाँको फेरि के हुन्छ मनमा धेरै कुरा खेल्ने बानी हुन्छ ससानो कुरामा बढी चिन्ता लिने मनमा धेरै कुराहरू खेलाउने यस्तो बानी पनि हुन्छ त्यसैले मनलाई यहाँले कन्ट्रोल गर्नुपर्ने हुन्छ त्यसरी अगाडि बढ्ने र पेसा व्यवसाय वृश्चिक राशिको स्वामी भनेको मंगल हो कृषिभन्दा अरू विकल्पै हुँदैन यहाँले घर गृहस्थी बाख्रा पालन कृषि सम्बन्धी कामहरू त्योभन्दा अरू विकल्पै छैन गर्नु नै त्यही हो त्यसरी अगाडि बढ्नुपर्ने हुन्छ र यहाँको लागि चाहिँ सप्तम स्थानमा राहु गएर बसेका छ यदि जन्मेको टाइम सही दिनुभएको छ भने यो वैवाहिक जीवनमा पनि बेला मौकामा उताप चढाव बनाउने कुण्डली हो त्यसैले ख्याल गर्नु पर्यो एकपल्ट श्रीमान श्रीमतीको ग्रह दशा राशि वर्ग मिल्या छ कि छैन हेराउनुपर्छ त्यसरी अगाडि बढ्नुभयो भने राम्रो हुन्छ र यहाँको बारेमा म यति कुराहरू जोडिरहेको छु थप जिज्ञासा छ जानकारी लिनु पर्यो भने फेरि पनि यहाँले पर्सनल नम्बरमा फोन गर्नुहोला कार्यक्रममा आउनुभयो उदयजीलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ रेडियो समावेशी सुन्दै गर्नुहोला यति बेला हामी कार्यक्रम ज्योतिष विज्ञानमा छौं र कार्यक्रम ज्योतिष विज्ञानको अन्तिम चरणमा आइसकेका छौं र तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु प्रायः चाहिँ रूकुम रोल्पा सल्यान दाङका केही भागहरू धेरैजना 100 मा 90 जनाको नामहरू राशिहरू गलत छन् होइन लगभग 75% मान्छेहरूका राशि गलत छन् 100 मा 90 जना मान्छेहरूको तपाईँको नाम गलत रहेका छन् यो पहिला गाउँघरमा जैसीहरू अनि केही ब्राह्मणहरूले नाम हेर्दाखेरि हिसाब नगरिकन अनुमानको भरमा छिटछिटो उहाँहरूले हेरेर राखिदिनु भएको छ त्यसैले म के भन्न चाहन्छु भने तपाईँले सबैले एकपल्ट ग्रह दशा आफ्नो जन्ममितिबाट नामहरू राशिहरू सच्याउनुहोस् है 100 मा 90 जना भनेपछि आफै बुझ्नुहोस् कतिजनाको नाम गलत छ यो मेरो मूल्याङ्कन हो है मेरो अफिसमा प्रत्यक्ष आउनेहरूको पनि यस्तै ताल हुन्छ उहाँहरूले भन्नुहुन्छ मेरो जैसीले यो नाम राखिदिया तपाईँले यो भन्नुभयो मिलेन भन्नुहुन्छ तपाईँहरूको नमिल्या हो कि हामीसँग नमिल्या हो हामीसँग मिलेको हुन्छ त्यसैले हामीले हेरेको नाम गलत हुँदैन हाम्रो यो भनेको सफ्टवेयर पद्धतिबाट गलत नहुने हिसाबले वैज्ञानिक पद्धति अनुसार बनाएको सफ्टवेयरबाट हामी हेर्छौँ त्यसैले हामीले हेरेको नाम र राशि कुनै पनि ठाउँमा गलत हुँदैन भयो भने त्यसको हामीले जिम्मेवारी लिनुपर्ने हुन्छ है अब यसमा चाहिँ मिस्टेक नहुने हिसाबले बनाएको हुन्छ यो कम्प्युटर सिस्टम हुन्छ र यो अहिले विज्ञानको प्रविधिको युगमा एकैछिनमा तपाईँको सफ्टवेयरको माध्यमबाट राशि नामहरू सबै कुराहरू पत्ता लगाउन सकिन्छ त्यसैले यहाँहरूले के बुझ्नुहोस् भने हामीले भनेको नाम राशिहरू सही हो गाउँघरमा रहेको नाम र राशि हामीसँग मेल खाएन भने त्यो गाउँको गलत हो यो कुराहरू तपाईँले बुझ्नुपर्ने हुन्छ त्यसरी अगाडि बढ्नुहोला अब भने हामी कार्यक्रमबाट बिदा लिन्छौँ र हामीलाई प्रत्यक्ष भेट्न चाहनुहुन्छ भने हामी दाङमा बस्छौँ दाङको तुलसीपुर भन्ने ठाउँ सम्झिनु पर्यो र दाङको तुलसीपुर पूजा पसलसँगै हुन्छ हाम्रो अफिस पूजा पसलको दोस्रो फ्लाइटमा हामी बस्छौँ ग लाइन भन्ने सम्झिने दाङ तुलसीपुर ग लाइन पूजा पसलको दोस्रो फ्लाइटमा हामी हुन्छौँ हामीलाई भेट्नुहोला र धेरै टाढा हुनुहुन्छ फोनबाट ग्रह दशा हेराउन मन लाग्यो भने हामीलाई फोन गर्नुहोस् 98 4 78 44 0 95 98 4 78 44 0 95 98095607557 फोन गर्ने, यो नम्बर टिप्न गाह्रो भयो भने टिकटकमा जानुहोस्, ज्योतिष ठाकुर देवकोटा सर्च गर्नुहोस्, त्यहाँ नम्बर आउँछ। युट्युब च्यानलमा जानुहोस्, ज्योतिष ठाकुर देवकोटा सर्च गर्नुहोस्, त्यहाँ नम्बर आउँछ। 2083 साल असोज महिनाको राशिफल मैले राखिदिएको छु युट्युब च्यानलमा, ज्योतिष ठाकुर देवकोटा ज्योतिष टेलिभिजन, त्यहाँ गएर हेर्नुहोस् है त। आजको कार्यक्रममा रेडियो तुलसीपुरबाट बुद्धि विवसेरा, रेडियो सुन छहरी रोल्पाबाट नवराज राणा मगर र समीक्षा ज्याम, रेडियो माडिया आवाज घरतीगाउँ रोल्पाबाट बुद्धिमान ओली र मधुकर डाँगी, रेडियो मध्य पहाड़ सल्यानबाट लोकमान चन्द र गोरख ऋषि, रेडियो कपुरकोट सल्यानबाट शिवा डाँगी र प्राप्ति विषी, रेडियो चौरजारी रूकुमबाट राजेन्द्र विक, रेडियो तहलका सल्यानबाट खिम्मा बोहरा र कमल धिताल, रेडियो हापुरी बबई गाउँपालिका दाङबाट अर्जुन परियार र गणेश सोनाम, रेडियो बंगालाचुली दाङबाट यान्वी निर्दोष र सिर्जना विश्वकर्मा, रेडियो समावेशी आवाज रूकुमबाट मीना खड्गा र टीका केसी, रेडियो शारदा सल्यानबाट प्रदीप मगर र झरना चन्द, रेडियो पृथ्वी जाजरकोटबाट रोशन बस्नेत र रोहित बस्नेत, रेडियो श्रीमती होलेरी रोल्पाबाट छाया गिरी र कमला घरती मगर, रेडियो मालसिरी लिवाङ रोल्पाबाट रितिका रोका मगर, रेडियो सविता सुलिचौर रोल्पाबाट राजेश नेपाली, रेडियो होलेरी एफएम रोल्पाबाट गीता विश्वकर्मा र नम्रता विश्वकर्मा, र रेडियो पूर्वी रूकुमबाट सावित्री खत्री र विरज थापा, अनि म कार्यक्रम ज्योतिष विज्ञानको संचालक ज्योतिषी ठाकुर देवकोटा कार्यक्रम ज्योतिष विज्ञानबाट आगे चाहन्छु र अन्तमा भन्छु, कर्म र भाग्यलाई चिन्नुहोस्, सफल जीवन बिताउनुहोस्, नमस्ते, शुभ दिन, जय होस्, भोलि फेरि भेटौँला, कार्यक्रम ज्योतिष विज्ञान सुन्दै गर्नुहोला।

रेडियो होलेरी एफएम रोल्पाबाट गीता विश्वकर्मा र नम्रता विश्वकर्मा र रेडियो पूर्वी रूकुमबाट सावित्री खत्री र विरज थापा अनि म कार्यक्रम ज्योतिष विज्ञानको संचालक ज्योतिषी ठाकुर देवकोटा कार्यक्रम ज्योतिष विज्ञानबाट आगे चाहन्छु र अन्तमा भन्छु कर्म र भाग्यलाई चिन्नुहोस् सफल जीवन बिताउनुहोस् नमस्ते शुभ दिन जय होस् भोलि फेरि भेटौँला कार्यक्रम ज्योतिष विज्ञान सुन्दै गर्नुहोला

0: हजुर, हामी कहाँ कम्पाउण्ड जाली, मेन गेट, बारदली, फलामका झ्यालढोका, च्यानल सटर लगायत सम्पूर्ण फलाम सम्बन्धी काम गरिन्छ। साथै ढुवानी र जेन्डरको सुविधा पनि रहेको छ। प्रोपराइटर तारा डाँगी।
1: सम्पर्क मोबाइल नम्बर 97422 51756।
0: डाँगी ग्रिल उद्योग, स्वर्गद्वारी जाने बाटो नेर, भोलेरी बजार, रोल्पा।

0: अध्यक्षज्यू नमस्कार, सन्चै हुनुहुन्छ?
1: सन्चै छ। अनि कहाँबाट आउनुभयो नि हतार हतारमा?
0: अध्यक्षज्यू, मेरो बोरिङको पम्पले पानी नतानेको 2 दिन जति भइसक्यो। प्राविधिकले नयाँ पम्प।
2: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
3: टाइम चेक। इट्स 9 AM।
4: अहिले बिहानको ठीक 9 बजेको छ।
2: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
5: आज तीज पर्व, पशुपतिनाथमा चारै ढोका खुला। बाढीले विपद, बाढी पछिको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्सव। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढी प्रभावित बाल बालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, गुल्मीको निस्ती खोला तर्ने क्रममा।
6: घरमा सबै सामान सकेको छ, यी बुढालाई गाउनु न ठिक हुन्छ, घरको कुनै वास्तै छैन।
7: के सकिया घरमा, तिमी आफै गएर लिए भएन र?
6: सबै सामान सकिया छ, छोरीलाई कपडा, 2-4 भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ, यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ, यी सबै काम म कहाँ गर्न सक्छु र?
7: या यो बुढी पनि त्यति
5: महिलालाई विदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ। निरन्तर व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्र

पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ। यसैबीच विगतमा तीज आउनु हप्तौं अघि रौनक हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दरखाने लगायतका कार्यक्रम हुने गर्थे। तर गएको भदौ दशको भोटेकोशी बाढ़ीका कारण यस वर्ष तीज निकै खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोरखा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान छन् नै, बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि ती प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाण्डको पशुपतिनाथसहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड़ छैन। काठमाण्डुका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। आज पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। बिहानै 3 बजेदेखि नै पशुपतिनाथ खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। अहिले बिहानसम्म झण्डै 10,000 जनाले मन्दिरको दर्शन गरिसकेको तथ्याङ्क छ। कोषका संचालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामका अनुसार पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गर गहना नलगाउन कोषले आह्वान गरेको छ। त्यसै गरी ससाना बालबच्चालाई पनि नलैजान भक्तजनलाई आग्रह गरिएको छ। पशुपतिनाथमा दर्शन गर्न पुग्ने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्थापन गरिएको छ। सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको पहाड़ी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँ तथा मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वको पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा पानी परेको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप, जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। यसैबीच गुल्मीमा खोला तर्ने क्रममा बाढ़ीले बगाउँदा 1 महिला सम्पर्कविहीन हुनुभएको छ। मुसिकोट नगरपालिका 5 इन्द्री गौड़ाकी 29 वर्षीय कल्पना पुनलाई हिजो बेलुका निस्ती खोलामा आएको बाढ़ीले बगाएको हो। जिल्ला प्रहरीकारले गुल्मीका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोलीले पुनको खोजी कार्य गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
0: सुविसु, छिटो पनि सुरक्षित पनि।
1: थप जानकारी तथा बुकिङका लागि
4: 01-42-88-8 98-12-35-88-8।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
6: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
5: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
6: इतिहास, गाथा र कथा, गाँठका कुरा।
5: गाँठका कुरा
6: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
7: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण र कोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैथीदेवीमा महाकवि देवकोटा मित र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुहुनेछ। महाकवि देवकोटाको जन्म 1966 साल कार्तिक 27 गते अर्थात कार्तिक कृष्ण औंसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन 2016 साल भदौ 29 गते भएको हो। 10 वर्षको उमेरमा कविता लेख्न शुरू गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत समालोचना र फुटकर कविता प्रकाशित छन्। नाट्य सम्राट बालकृष्ण समले देवकोटा मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै 3 पटक जन्मेको बताउनुहुन्थ्यो। देवकोटाले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान पुर्याउनु भएको थियो। अब विदेशको खबर। रूसले युक्रेनको पोल्याण्ड सीमासँग नजिकै रहेको याहोदिन क्षेत्रमा रेलमाथि ड्रोन आक्रमण गरेको छ। पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका उच्च सुरक्षा अधिकारीहरू त्यही रेलमार्ग हुँदै गएको केही समयपछि रूसी ड्रोनले रेलको इन्जिनमा प्रहार गरेको बीबीसीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति छैन। जोनसन सहित बेलायतका सुरक्षा सल्लाहकार जोनाथन पावेल र अन्य युरोपेली सुरक्षा अधिकारीहरू भने कियवमा आयोजित याल्टा युरोपेली रणनीति सम्मेलनमा सहभागी भएर फर्किने क्रममा केही समय अघि त्यही रेलमार्गबाट अर्को रेलमा गएका थिए। रूसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी हमला गरिएको जनाएको छ। बोरिस जोनसनले सामाजिक सञ्जाल एक्समा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमाथि भएको आक्रमण अर्थहीन भएको बताउनु भएको छ। उहाँले युक्रेनलाई तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। घटनापछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आकस्मिक बैठक बोलाएर सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो टी20 खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा हिजो अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरेका थिए। यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्लाह उमर जाईले 64 रन बनाए भने मोहम्मद नाबीले 33 रन जोड़े। भारतका हर्षदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रमण ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ। 3 खेलको टी20 श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा 4 वटै ढोका खुल्ला, बाढ़ीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्सव। बालापनको रक्षा भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढ़ी प्रभावित बाल बालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, गुल्मीको निस्ती खोला तर्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै। रूसद्वारा युक्रेन पोल्याण्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण, बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित। र पहिलो टी20 क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जीत।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ।
10: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल।

0: ल, घरमा सबै सामान सकेको छ, यी बुढालाई गाउनुलाई ठिक्क हुन्छ, घरको कुनै वास्तै छैन।
1: के सकिया छ घरमा, तिमी आफै गएर लिए भएन र?
0: सबै सामान सकिया छ, छोरीलाई कपडा, दुई चारवटा भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ, यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ, यी सबै काम म कहाँ गर्न सक्छु र?
1: या यो बुढी पनि त्यतिकै चिन्ता गर्छे, यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि।
0: ए हो र, यी सबै कामहरू
1: हो, हामी कहाँ सम्पूर्ण फेन्सी कपडा, दैनिक उपभोग्य सामानहरू, भाँडा कुडा तथा किराना सामानहरू पाइनुका साथै जडीबुटी खरिद बिक्री गरिन्छ
2: र सामान छुवानीको लागि गाडीको व्यवस्था रहेको पनि जानकारी गराउँदछौ।
3: प्रोप्राइटर अब्दुल उहिद जोगीसैला,
1: सम्पर्क 98097138334,
3: 98478682
1: र 98095006313।
4: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
5: सुनको भाउ बढेर पनि लाखै पुग्न लागिसक्यो, यो 5 तोलाको सिरी लाउने गाह्रो हुने है।
6: ओए हेर्न हेर, सिक्री देखाउने है कि?
7: सुन भन्दा कम छैन, हराए पनि डर छैन।
8: के छ केटाहरू, हो कति बज्यो?
9: हातमै घडी छ त, हेर्न जान्दैनस्?
8: साल्ले ल्याइदिएको ब्रान्डेड राडो घडी हो, राडो घडी हेर्न अलिक गाह्रो हुँदो रहेछ।
9: हेर्दा त आलु घडी जस्तो छ त।
8: साली कसको, भेनाको
9: हेर त।
8: ए बस पार्कको पुलमाथि 100 रुपियाँको घडी लाएर फुर्ती लाउने ला।

0: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
1: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सम्पर्क नम्बर 082-59-079 र 98-29-54-555।
2: यो डङ्गाली भाडा पसल यहीँनिर भा जस्तो लाग्थ्यो। यो भन्दा पहिले यहाँबाट चाहिँ मैले एउटा टाउलो किनेर लगेको देख्दैन त मैले।
3: अरे बाजे, के सोचिरहेको उभिएर?
2: यो कता हो यो डङ्गाली भाडा पसल?
3: ए बाजेलाई यो कुरो थाहै रहेनछ। यहाँको पसल त प्रहरी चेक पोस्टको ठिक अगाडि सरेको छ। जे किन्न मन लाग्छ त्यही गरेर किन्नुहोस् बाजे।
2: हन हो रे बाबु। ओहो लौ, थ्याङ्क यू है, थ्याङ्क यू।
1: हाम्रा सेवाहरू
4: सम्पूर्ण तामा, पित्तल, फलाम, आल्मुनियम तथा प्लास्टिकका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइनुको साथै सुतली, थोक तथा फुटकरमा पाइन्छ।
1: नोट, जडीबुटीहरू खरिद र बिक्री पनि गरिन्छ।
4: प्रोप्राइटर मोहम्मद खालिक, सम्पर्क नम्बर 98-697-00-173, 98-095-063-13 र 98-695-46-495।
1: नयाँ व्यवस्थापनको साथमा डङ्गाली भाँडा पसल अब होलेरी प्रहरी चेक पोस्टको ठिक अगाडि।

खुसीको दुधमा घिउ त हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 10 AM।
2: अहिले बिहानको ठीक 10 बजेको छ।
3: ल, घरमा सबै सामान सकेको छ। यी बुढालाई गाउनुलाई ठिक्क हुन्छ, घरको कुनै वास्तै छैन।
4: के सकिया छ घरमा? तिमी आफै गएर लिए भएन र?
3: सबै सामान सकिया छ। छोरीलाई कपडा, 2-4 वटा भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ। यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ। यी सबै काम म कहाँ गर्न सक्छु र?
4: या यो बुढी पनि त्यत्तिकै चिन्ता गर्छे। यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि।
3: ए हो र, यी सबै कामहरू
4: हो? हामी कहाँ सम्पूर्ण फेन्सी कपडा, दैनिक उपभोग्य सामानहरू, भाँडा कुडा तथा किराना सामानहरू पाइनुका साथै जडीबुटी खरिद बिक्री गरिन्छ
5: र सामान छुवानीको लागि गाडीको व्यवस्था रहेको पनि जानकारी गराउँदछौ।
6: प्रोप्राइटर अब्दुल उहिद जोगीसैला,
4: सम्पर्क 98-097-13-834,
6: 98-4-78-56-82
4: र 98-095-06-313।
7: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
8: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
7: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
8: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
9: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार।

0: नम्बर 97422155 र 98279777 तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो श्री जनसुन्च आदि पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260614 शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
1: हो दाजु, तपाईँको हात खुट्टा जताततै पटपटी फुटेको रहेछ, के भएको?
2: औषधि गरेको गरेछु, वर्ष भयो औषधि गर्दा गर्दै हैरान भइसके। सन्चो हुन्छ फेरि फर्किन्छ, सन्चो हुन्छ फेरि फर्किन्छ, जसले जहाँ भन्छ त्यहाँ जान्छु, सन्चो हुँदैन, अति पो भयो भाइ।
1: अरे दाजु, धानघोराई उपमहानगरपालिका 13 गोपाल वैद्य कहाँ जानु भएमा राम्रो हुनेछ, एकपटक त्यहाँ जानुहोस्। यहाँ त रुखको बोग्रा जस्तो फुट्ने, पिप आउने, पैसा जस्तो गोलो गोलो दाँत हुने, रातो सेतो कालो छाला, खस्रो पना भएको, खस्रो सानो बिबिरा भएर भित्रभित्र गल्दै गएको, यहाँ त विभिन्न प्रकारका दाँतको औषधि अनुभवी गोपाल वैद्यद्वारा परामर्श दिन्छ नि दाजु।
3: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
1: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन्ड शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
0: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
1: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रिड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार, सम्पर्क मोबाइल नम्बर 98260614415, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ।
3: हो दाजु, तपाईँको हात खुट्टा जताततै पटपटी फुटेको रहेछ, के भएको?
4: औषधि गरेको गरेछु, वर्षो भयो औषधि गर्दा गर्दै हैरान भइसके। सन्चो हुन्छ फेरि फर्किन्छ, सन्चो हुन्छ फेरि फर्किन्छ, जसले जहाँ भन्छ त्यहाँ जान्छु, सन्चो हुँदैन। अति पो भयो भाइ।
3: अरे दाजु, धानघोराई उपमहानगरपालिका 13 गोपाल वैद्य कहाँ जानु भएमा राम्रो हुनेछ। एकपटक त्यहाँ जानुहोस्, त्यहाँ त रुखको बोग्रा जस्तो फुट्ने, पिप आउने, पैसा जस्तो गोलो गोलो दाँत हुने, रातो सेतो कालो छाला, खस्रोपना भएको, खस्रो सानो बिबिरा भएर भित्रभित्र गल्दै गएको, त्यहाँ त विभिन्न प्रकारका दाँतको औषधि अनुभवी गोपाल वैद्यद्वारा परामर्श दिन्छ नि दाजु।
5: सेवाहरू ग्यास्ट्रिक, अल्सर, कानो गोला, बाई गोला, प्रसुति गोला, कब्जियत, बाई बाथ, बत्ता, युरिक एसिड, जोर्नी दुख्ने, ढाड कम्मर शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने, दम खोकी, एलर्जी, नाकमा मासु पलाएको, टाउको दुख्ने, रिङ्गाटा, चक्कर लाग्ने, चरीफाई, छारे रोग, मिर्गी, पुल, मुर्सा पर्ने, जन्डिस, प्याले रोग, छालाको रोग, दाद, पामा जाने, पटपटी फुट्ने, डायबिटिज, प्रेसर, सुगर, छिनछिनमा पिसाब लाग्ने, मुख सुक्ने, मूलद्वारमा मासु पलाएको, खुन जाने, पोल्ने, चिलाउने, दुख्ने, महिनावारी समस्या इत्यादिको कविराज राधिकाद्वारा परामर्श दिइन्छ। सम्पर्क 98478065564, 98578100007, 08562060056। तेज आयुर्वेदिक मेडिकल हल, घोराई उपमहानगर।

0: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्या अस्पताल प्राली, बोहलपुर 11, पिपल चौतारा, बाँके।
1: अस्पतालबाट प्रदान गरिने सेवाहरू:
0: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
1: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
0: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
0: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपन्चर थेरापी,
1: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
0: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
1: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
0: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
1: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपन्चर द्वारा उपचार,
0: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियो थेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट सफल उपचार,
1: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
0: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्या अस्पताल प्राली, कोहलपुर 11, पिपल चौतारा, बाँके।
1: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 98-580-29-119, 98-580-37-371।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै होलेरी बजार।
3: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
4: डिजिटल एन्टरटेनिङ द नेशन।

0: यात्रु महानुभावहरूमा खुसीको खबर धुन्टीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
1: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
0: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291080015। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672318।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01-0017 J082।
3: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा, सम्पर्क मोबाइल नम्बर 98479-49762।
0: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।

0: अनि मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू, वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै एस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
1: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सम्पर्क नम्बर 0825-59079 र 98-29-54555।
2: हो दाजु, तपाईँको हात खुट्टा जताततै पटपटी फुटेको रहेछ, के भएको?
3: औषधि गरेको गरै छु, वर्ष भयो औषधि गर्दा गर्दै हैरान भइसके। सन्चो हुन्छ फेरि फर्किन्छ, सन्चो हुन्छ फेरि फर्किन्छ, जसले जहाँ भन्छ त्यहाँ जान्छु, सन्चो हुँदैन, अति पो भयो भाइ।
2: अरे दाजु, धानघोराई उपमहानगरपालिका 13 गोपाल वैद्य कहाँ जानु भएमा राम्रो हुनेछ, एकपटक त्यहाँ जानुहोस्। यहाँ त रुखको बोग्रा जस्तो फुट्ने, पिप आउने, पैसा जस्तो गोलो गोलो दाँत हुने, रातो सेतो कालो छाला, खस्रोपना भएको, खस्रो सानो बिबिरा भएर भित्रभित्र गल्दै गएको, त्यहाँ त विभिन्न प्रकारका दाँतको औषधि अनुभवी गोपाल वैद्यद्वारा परामर्श दिन्छ नि दाजु।
4: सेवाहरू ग्यास्ट्रिक, अल्सर, कानो गोला, बाई गोला, प्रसुति गोला, कब्जियत, पाई, बाथ, बत्ता, युरिक एसिड, जोर्नी दुख्ने, ढाड, कम्मर, शरीर दुख्ने,

0: को खबर खुशीको खबर खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफुर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने टाटु हटाउने चाउरीपना दाग धब्बा डन्डीफुरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस ईआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा आउने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक गुराही 15 होटल माला इनको ठिक अगाडि सम्पर्क नम्बर 0825517555 र 97436638074

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि, आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी, सम्पर्क मोबाइल नम्बर 98574347770, होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै हो।
0: हैन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो, सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ, घरकी बुढीले झुकाउने कुनै मन्त्र छैन।
3: ओहो मदन, झुक्याउन नै पर्दैन नि, हेर्दा सुनभन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
0: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
3: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता आइन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार, सम्पर्क मोबाइल नम्बर 98260614415, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: सिचिभिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि
8: कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
12: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगा हर्ज सुनिराख्नुहोस् है ल।
13: रेडियो होलेरी FM 102.5 मेगा हर्ज

0: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्या अस्पताल प्राली, गोहलपुर 11, पिपल चौतारा, बाँके।
1: अस्पतालबाट प्रदान गरिने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
1: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
0: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
0: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपंक्चर थेरापी,
1: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
0: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
1: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
0: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
1: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपंक्चर द्वारा उपचार,
0: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियो थेरापी तथा एक्युपंक्चर थेरापीको विधिबाट सफल उपचार,
1: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
0: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्या अस्पताल प्राली, गोहलपुर 11, पिपल चौतारा, बाँके।
1: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 98580-29119, 98580-37371।
0: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्या अस्पताल प्राली, गोहलपुर 11, पिपल चौतारा, बाँके।
1: अस्पतालबाट प्रदान गरिने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
1: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
0: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
0: सुविधा सम्पन्न फिजियो थेरापी र एक्युपंक्चर थेरापी,
1: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
0: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
1: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
0: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
1: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपंक्चर द्वारा उपचार,
0: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियो थेरापी तथा एक्युपंक्चर थेरापीको विधिबाट सफल उपचार,
1: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
0: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्या अस्पताल प्राली, गोहलपुर 11, पिपल चौतारा, बाँके।
1: सम्पर्क
2: घरे आएपछि सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
3: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि

0: कलेज हो मृगौला सुगर सम्बन्धी सफल उपचार
1: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी एकुपंचर द्वारा उपचार
0: प्यारालाइसिस भई मुख बाङ्गिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपंचर थेरापीको विधिबाट सफल उपचार
1: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध
0: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट कौशल्य अस्पताल प्राली कोहलपुर 11 पिपल चौतारा बाँके
1: सम्पर्क
2: घर आएपछि सामान किन्न टाढा किन जानु अब तपाईँको आफ्नै गाउँमै
3: गुणस्तरीय सामान मिठो स्वाद उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल हामी कहाँ सम्पूर्ण किरानाको सामग्री नुन तेल मैदा दाल सुजी चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ साथै नास्ताको लागि अन्डा फ्राई चिकन चाउमिन चाउमिन छोला समोसा अन्डा चना डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ
2: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376 रुन्टीगढी 7 बान्द्रे रोल्पा
3: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल

धरती मगरको यही मिति 2083 साल भाद्र 22 गतेका दिन 91 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्तै दुखी एवं मर्माहित भएका छौ। दुःखको यस घडीमा मृत आत्माले स्वर्गमा बास पाओस् भनी भगवानसँग प्रार्थना गर्दछौ। स्वर्गीय श्रीमान अनराम घरती मगर, छोरा बुहारीहरू दिले घरती मगर, मणि घरती मगर, चन्द्रबहादुर घरती मगर, गायत्री घरती मगर, इन्द्रबहादुर घरती मगर, पवित्रा घरती मगर, नाति नातिनाहरू, सूर्य घरती मगर, दिलमाया घरती मगर, भुवन घरती मगर, सृजना घरती मगर, ओम भक्त घरती मगर, मनीषा घरती मगर, नोखीराम घरती मगर, चन्द्रा घरती मगर, रोशन घरती मगर।

0: हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आईसीयूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
1: ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आईसीयू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
0: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
1: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255।
2: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
3: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध। शल्यक्रियाहरू,
3: मस्तिष्क
4: घरैसि सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
5: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459-24-208 र 98-36-86-376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
5: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
7: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100

0: खबर खुशीको खबर खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफुर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रोग हटाउने टाटु हटाउने चाउरीपना दाग
2: हैन कसलाई के भयो
3: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
2: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ

0: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू, वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, खोराई, दाङ।
1: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सम्पर्क नम्बर 082-59079 र 98-2-29-54555।

0: मेरो त बोयफ्रेन्ड छ
1: को र
0: एकछिन है
1: यो हँ यो त प्रदीप खड्का होइन र
0: अनि म हिरोइन जस्तो होइन र
1: आर्यो भर्जिन
0: किन र
1: यतिकै मेरो पनि दुई चारजना गर्लफ्रेन्डहरू थियो ती गर्लफ्रेन्डलाई मैले छोडिसकेँ
2: मलाई पनि छोडिस् भने

0: स्कलरसिपको फर्म भरिस् त.
1: सर्टलिस्टमा परेको छु, अब इन्टरभ्यूमा जानु बाँकी छ.
0: वाह, मेरो साथी पनि डाक्टर डाक्टर फुलमाया विश्वकर्मा.
1: अन्त नि के भयो तेरो?
0: म त आर्मीमा भिडियो यार, सेकेन्ड लेफ्टिनेन्ट.
1: मेरो साथी नि लेफ्टिनेन्ट मनमाया छेत्री.
0: वा यार, जसले अन्याय गर्छ ड्याङ्की ड्याङ दिने हो.
1: बोर्डर लाइन कुर्चेस
0: कुर्दिने यार, सोच छ. हेर्न त्यहाँ मिन्स भएको भने चाहिँ प्याड लिएर आउँदैछ.

0: खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक उराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या, एलर्जी, कुष्ठरोग, चाया पोतो, डन्डीफुर, चाउरीपन, कपाल झर्ने समस्या।
2: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
3: सिचीभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
2: स्पेशल सेफ तालिम,
3: जापानिज।
4: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: हना यो डङ्गाली भाडा पसल यहीँनिर भा जस्तो लाग्थ्यो। यो भन्दा पहिले यहाँबाट चाहिँ मैले एउटा टाउलो किनेर लगेको देख्दैन त मैले।
1: बाजे के सोचिरहेको उभिएर,
0: यो कता हो यो डङ्गाली भाडा पसल?
1: ए बाजेलाई यो कुरो थाहै रहेनछ, यहाँको पसल त प्रहरी चेक पोस्टको ठिक अगाडि सरेको छ। जे किन्न मन लाग्छ त्यही गरेर किन्नुहोस् बाजे।
0: हाना हो रे बाबु, ओहो लौ थ्याङ्क्यु थ्याङ्क्यु है थ्याङ्क्यु।
2: हाम्रा सेवाहरू
3: सम्पूर्ण तामा पित्तल फलाम आल्मुनियम तथा प्लास्टिकका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइनुको साथै सुतली थोक तथा फुटकरमा पाइन्छ।
2: नोट जडीबुटीहरू खरिद र बिक्री पनि गरिन्छ।
3: प्रोपराइटर मोहम्मद खालिक, सम्पर्क नम्बर 9867001073, 9805063613 र 9865046495।
2: नयाँ व्यवस्थापनको साथमा डङ्गाली भाँडा पसल अब भोलेरी प्रहरी चेक पोस्टको ठिक अगाडि।
4: नगर्नु है सुर्ता मैया 2-4 हजारको
5: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज। रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: रेडियो रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: अहिले मध्याह्नको ठिक 12 बजेको छ।
2: विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका भक्तजनहरूको भनाई। जाजरकोटको बौलाहा खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध। पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा, काठमाडौँमा 10 दिनमा 4 लाख सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क। रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त। र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भीड़भाड़ भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढ़ी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाई छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढ़ी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 को बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेका वडा नम्बर 1 का वडा अध्यक्ष धन बहादुर महरले बताउनुभयो। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। जाजरकोट रूकुम पश्चिम र डोल्पालाई जोड़ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढ़ेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकनसहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737

0: टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12
1: यात्रु महानुभावहरूमा खुशीको खबर रुन्टीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
2: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
1: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291015। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672318।
3: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01-0017 J082।
4: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा, सम्पर्क मोबाइल नम्बर 98479-49762।
1: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
5: विलासिताको जीवनशैली र

0: यात्रु महानुभावहरूमा खुसीको खबर खबर खबर रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
1: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
0: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291-0815। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672-1318।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01-0017 J082।
3: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा, सम्पर्क मोबाइल नम्बर 98479-49762।
0: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
4: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्य अस्पताल प्राली, बोहलपुर 11, पिपल चौतारा, बाँके।
5: अस्पतालबाट प्रदान गरिने सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
5: पेट छाती कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
4: नसा न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
5: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
4: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपंक्चर थेरापी,
5: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
4: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
5: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
4: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
5: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपंक्चर द्वारा उपचार,
4: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपंक्चर थेरापीको विधिबाट सफल उपचार,
5: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
4: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्य अस्पताल प्राली, कोहलपुर 11, पिपल चौतारा, बाँके।
5: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 98580-29119, 98580-37371।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574347770। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: शिवु कपडा पसल हाम्रै होलेरी बजार।
3: रेडियो होलेरी एफएम 102.5 MHz।
4: यात्रु महानुभावहरूमा खुसीको खबर
5: खबर
4: धुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोप्राइटर तिलबहादुर कुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
6: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
4: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291008015। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672318।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01001007
7: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार। बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98479495762।
4: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
3: रेडियो होलेरी एफएम 102.5 MHz।
4: यात्रु महानुभावहरूमा खुसीको खबर
5: खबर
4: धुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोप्राइटर
8: गाई जात्रामा कराउने भैँसीको दुधमा घेउ त हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 MHz। सुनिराख्नुहोस् है ल।

0: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकारा पाउन हामीलाई सम्झनुहोस्। कौशल्या अस्पताल प्राली, गोहलपुर 11, पिपल चौतारा, बाँके।
1: अस्पतालबाट प्रदान गरिने सेवाहरू:
0: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
1: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
0: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
0: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपंक्चर थेरापी,
1: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
0: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
1: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
0: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
1: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपंक्चर द्वारा उपचार,
0: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपंक्चर थेरापीको विधिबाट सफल उपचार,
1: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
0: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्या अस्पताल प्राली, गोहलपुर 11, पिपल चौतारा, बाँके।
1: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 9580-29119, 9580-37371।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि। आजै आउनुहोस्
1: शिवु कपडा पसल।
2: प्रोप्राइटर शिवु सिद्दिकी। सम्पर्क मोबाइल नम्बर 98574 34 77। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। शिवु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।

0: दुधमा भ्याउ त हाल्ने बलराम कमल गाउँले। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगा हर्ज। सुनिराख्नुहोस् है ल।
1: ल, घरमा सबै सामान सकेको छ। यी बुढालाई गाउनु न ठिक्क हुन्छ। घरको कुनै वास्तै छैन।
2: के सकिया छ घरमा? तिमी आफै गएर लिए भएन र?
1: सबै सामान सकिया छ। छोरीलाई कपडा, दुई चारवटा भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ। यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ। यी सबै काम म कहाँ गर्न सक्छु र?
2: या यो बुढी पनि त्यत्तिकै चिन्ता गर्छे। यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि।
1: ए हो र, यी सबै कामहरू
2: हो। हामी कहाँ सम्पूर्ण फेन्सी कपडा, दैनिक उपभोग्य सामानहरू, भाँडा कुडा तथा किराना सामानहरू पाइनुका साथै जडीबुटी खरिद बिक्री गरिन्छ
3: र सामान छुवानीको लागि गाडीको व्यवस्था रहेको पनि जानकारी गराउँदछौ।
4: प्रोप्राइटर अब्दुल उहिद जोगीसैला।
2: सम्पर्क 98097138434,
4: 98477682
2: र 98095003।

0: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा।
1: घर बनाउने सपना छाया दुर्गा हार्डवेयर।
0: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, प्लम्बिङका सम्पूर्ण सामान, निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्री जोया दुर्गा हार्डवेयर, प्रोप्राइटर रामकृष्ण खड्का, घोराही 14 दाङ, लखन पार्कदेखि उत्तर तर्फ।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। इट्स 1 PM।
2: अहिले अपराह्नको ठीक 1 बजेको छ।
0: मनोरञ्जनको महासंग्राम, गीत संगीत रमाइलो कुराकानीको साथमा कार्यक्रम टिफिन टाइम,
3: हरेक दिन दिउँसो 1 बजे मात्र सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सुन्न नभुल्नुहोला।
0: टिफिन टाइम, डन्ट मिस इट।

0: सभ्य तथा सुरक्षित समाजका लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: Defeat Jazz.

तर 58578 नम्बर खुल्ला भइसकेको छ र आज विशेष त हरितालिका तिज हो। हामी हरितालिकाकै सेरोफेरोमा रहेर कुराकानी गर्ने कोशिश गर्नेछौ र तपाईँकोतिर आज हरितालिका तिज के कसरी मनाइराख्नु भएको छ यस सम्बन्धी पनि हामी कुराकानी गर्नेछौ र आउनुहोला। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9857858578 त्यसै गरी 9141979882 नम्बर खुल्ला भइसकेको छ। सम्भवतः मलाई लाग्छ आज धेरै चेलीबेटीहरू धेरै दिदीबहिनीहरू व्रत बस्नुभयो होला, तिजको तयारी गर्नुहोला गरिराख्नु भएको होला र तिजको नाचो हेर्न जाने तर्खर पनि होला र सिंगार पटार आफ्नो ठाउँमा छँदैछ। जे जस्तो अवस्थामा भए पनि आजको तिज अत्यन्तै खुशीका साथ चाहिँ रमाइलो गर्नुहोला भन्दै हामी कार्यक्रमको शुरूआतमा एउटा सुमधुर तिजको गीत राख्छौ। त्यसपछि हामी पुनः आउनेछौ, रेडियो सुन्दै गर्नुहोला।

नमस्कार, कार्यक्रम टिफिन टाइमको प्रत्यक्ष गरी बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधि समाजका मित्र मनोज पुनसँगै म केशवराज चन्दको तपाईँलाई हार्दिक स्वागत छ। आदरणीय श्रोताहरू, हामी यति बेला सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्जको दैनिकी प्रस्तुति कार्यक्रम टिफिन टाइममा छौं र आज टिफिन टाइम स्पेशल महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा पनि छौं र सम्पूर्ण हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली सम्पूर्ण आमा दिदी बहिनी सम्पूर्ण चेलीहरूलाई शुभकामना व्यक्त गर्दै आजको कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। कार्यक्रम टिफिन टाइम हो। कार्यक्रम टिफिन टाइममा तपाईँसँग रमाइलो कुराकानी हुन्छ र हामी प्रत्यक्ष रूपमा टेलिफोनमा कुराकानी गर्छौं र आज पनि तपाईँ कार्यक्रममा सहभागी बन्न हाम्रो स्टुडियोको टेलिफोन नम्बर 98578 5578 अथवा 98141 7888 दुईवटा नम्बर खुला गरिसकेका छौं र तपाईँहरू कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 98146 7888 र

0: ओके थिचोको रहर आयो बरेलाई हामी तपाईँको माझमा यति बेला सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होली एफएम 102.5 मेगाहर्जको दैनिकी प्रस्तुति कार्यक्रम टिफिन टाइममा छौं र टिफिन टाइममा हामी तपाईँसँग भलाकुसारी गर्ने भरपूर चाहिँ कोसिस गरिरहेका थियौं तर हाम्रो टेलिफोनमा एकदमै ठूलो समस्या आएको चाहिँ छ कि जस्तो लाग्यो त्यसरी हामीले अर्को नम्बर दिएका छौँ तपाईँलाई 98478349414 यो नम्बर पनि पुल्ला गरेका छौँ तर हामी कोसिस गरिरहेका छौँ धेरै साथीहरूसँग चाहिँ कुराकानी गर्नको लागि हामीले यो नम्बर छोडेका त छौँ र पनि हामीलाई अलिकति चाहिँ यो नेटवर्कको चाहिँ अलिकति समस्या हुन्छ कि जस्तो पनि लागिरहेको छ तैपनि केही छैन तपाईँहरू डायल गर्दै गर्नुहोला 98478349414 र हामीलाई 98578858518 त्यसैगरी 98146798888 नम्बर पनि खुल्ला भएको छ तर ती नम्बरहरूमा केही समस्या आइरहेको छ हामी बनाउने कोसिस गरिरहेको तपाईँहरूले हामीलाई अहिले चाहिँ 98478349414 फोन गर्न सक्नुहुन्छ कुराकानी गर्ने सम्भावना बढी चाहिँ प्रबल सम्भावना रहेको छ तर यो नम्बरमा नेटवर्क चाहिँ अत्यन्तै चाहिँ विक भएको छ केही छैन हामी कोसिस गरिरहेका छौँ तर यति बेला 98478349414 को नम्बरमा पनि फोन त आएको छ तर पनि भए पनि अब अलिकति चाहिँ नेटवर्कको प्रब्लमले गर्दाखेरि समस्या हुन्छ कि भन्ने लाग्यो हो तैपनि तपाईँहरू हामीलाई फोन गर्नुहोला 98146798888 को नम्बरमा पनि यति बेला अर्को एउटा एकजना साथी आउनु भएको छ अनेर गर्छ नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ओके खिमा मगर बोल्दै हुनुहुन्छ लुङ्गी गाउँपालिकाबाट है अनि खिमाजी आज तिज है तिज कस्तो भइराखेको छ यहाँको गाउँठाउँतिर यहाँको तिज कस्तो भइराखेको छ किन कति बेला लाग्ने हो ए तिज सिद्धि भने लाग्ने हो यहाँको तिज केही छैन रमाइलो गर्ने हो लाउनलाई समस्या छैन खानालाई समस्या छैन अब तिजमा मात्रै गर्नुपर्छ भन्ने पनि खासै केही होइन है ओके अनि आज भोलिका दिनचर्याहरू राम्रैसँग बिताइराख्नु भएको छ गाउँतिर तिजको रौनक कस्तो छ
1: तिजको त एकदम धेरै चलफुल छ है आजभन्दा पिङहरू हालेर एकदम रमाइलो गरिराख्नु भएको
0: छ है ओके पिङहरू हाल्नु भएको छ गाउँ ठाउँमा अलिअलि मादलहरू बज्न थाले होलान् है ओके खिमाजी खुसी लाग्यो कार्यक्रममा सहभागिता जनाउनु भयो आज यस्तो भयो कि हाम्रो टेलिफोनमा दुईटै नम्बरमा केही समस्या भएको जस्तो लाग्यो होइन र यसमा यो नम्बरमा फेरि खासै नेटवर्कको पनि राम्रो नहुँदो रहेछ तैपनि हामी अर्को नम्बरलाई चाहिँ मर्मत गर्ने कोसिस गरिरहेका छौँ केही समय पछाडि त्यो बन्ने सम्भावना त छ नै केही छैन खिमाजी कार्यक्रममा आउनु भएको छ यो कार्यक्रममा पहिलो सहभागिता चाहिँ हो यहाँको अब चाहिँ एउटा गीत सुन्नुपर्ने हुन्छ यहाँको रोजाइमा कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ
1: मलाई
0: घरवार भन्ने गीत हामी बजाउनेछौँ कार्यक्रममा आउनु भएको छ अब हामी यहाँको प्रतिभा सुन्छौँ कुन प्रतिभा राख्न चाहनुहुन्छ ओके सुरु गर्न सक्नुहुन्छ
1: माया प्रेम लान्न म त सम्झेर रुने हुन्छ गर्दैन म चोको माया सधैँ बीच ढुने हुन्छ ओ माया प्रेम लान्न म त सम्झेर रुने हुन्छ गर्दैन म चोको माया सधैँ बीच ढुने हुन्छ धेरै देखियो माया गर्ने छैनन् कोही नरोएका हो धेरै देखियो माया गर्ने छैनन् कोही नरोएका
0: ओके एकदमै राम्रो मुक्त प्रस्तुत गरिदिनु भयो खिमाजी यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ आज तिजको दिनमा चाहिँ तिज खासै मनाएको छैन लागेको छैन भन्नुभएको छ सम्भवतः आजको दिनमा आफ्नो पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने चलन पनि छ सायद त्यो गरिदिएको भए यहाँको श्रीमानको आयु अझै लामो हुन्थ्यो कि भन्ने विश्वास लिएका थियौँ हामीले हुन्छ खिमाजी कार्यक्रममा सहभागिता जनाउनु भयो आगामी दिनमा पनि यहाँको सक्रिय सहभागिता रहोस् अहिले छुटिन्छौ छुट्नु अघि आफ्नो आफन्ती सङ्घ साथीहरूलाई सम्झना समर्पण व्यक्त गर्न सक्नुहुन्छ
1: ओके फर्स्ट अफ अल त हजुरको लागि त्यसै गरी टेक्निसियनमा बस्नुभएको मित्रको लागि विशेष त मनकी साथी कल्पना शर्माको लागि त्यसको धेरै शुभकामना भन्न चाहे त्यसै गरी प्यारे साथी ग्रीष्म छेत्रीको लागि पनि बहिनी देवी घर फ्यामिली मेरो छोरा अनि मेरो हस्बेन्डको लागि भन्दै छुट्टिएन

0: ओके, थिजको रहर आयो बरेलाई. अब थिजको रहर, अब यो चाहिँ महिलाहरूको महाचाड. यो अवस्थामा धेरै दिदी बहिनीहरू आज वर्षभरिको दुःखलाई बिर्सिएर भए पनि चाहिँ यसरी चाहिँ रमाउने दिन हो आज. केही छैन, तपाईँ पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9858858578, त्यसै गरी 9141979888 को नम्बरमा फोन गर्नुभयो भने यहाँसँग रमाइलो कुराकानी हुन्छ. यदि कथम कदाचित यो नम्बरमा फोन लागिन, यो नम्बरमा केही समस्या भएको, यहाँको चाहिँ टेलिफोनमा केही जानकारी भयो भने 9848349414 को नम्बरमा फोन गर्नुहोला. तर 9841479888 यो एन्सर प्रयोगकर्ताहरूको लागि खुल्ला गरिसकेको छ भने 9858858578 नमस्तेका प्रयोगकर्ताहरूको लागि खुल्ला भइसकेको छ. र तपाईँहरू यी दुई नम्बरमा फोन गर्ने कोसिस गर्नुहोला पहिले. यदि यो नम्बरमा फोन नलाग्ने जस्तो अवस्था छ भने 9848349414 यी दुई नम्बरमा पनि यहाँसँग कुराकानी हुने अवश्य चाहिँ हुनेछ. हामी यो कामना गर्छौं र हामी तीजको एकदमै चाहिँ रौनकमा छौँ. हामीलाई पनि तीज लागिरहेको छ. अब कसरी तीज मनाउने हो, तीजको नाचीहरूलाई कता कता जाने भनेर साथीहरूको पनि एउटा खालको जमघट भइरहेको छ. हामी पुरुषहरू फेरि अब तीज चाहिँ महिलाहरूलाई भन्दा अलिक बढी चाहिँ पुरुषहरू लाग्ने गर्छ, यो थाहा भएकै कुरा होला. त्यो भएर आज तीजको दिन आज रमाइलो गर्नुपर्नेछ, नाचगान गर्नुपर्नेछ. उत्साह त्यत्तिकै छ होइन. वर्ष दिनको दुःख पीड़ालाई बिर्सेर भए पनि यहाँको तीज अत्यन्तै रमाइलो होस् भन्ने चाहन्छु. र हामी 9858858578 साथीहरूले चाहिँ लिने कोसिस गरिरहेका छौँ, तर टेलिफोनको समस्याको कारणले गर्दा पनि गाह्रो भइरहेको छ. त्यही पनि केही छैन, 9858858578 त्यसै गरी 9841479888 फोन लगाउने कोसिस गर्नुहोला. यदि यो नम्बरमा फोन नलाग्ने अवस्था भयो भने यहाँले चाहिँ 9848349414 नम्बरमा बाध्यतावश कुराकानी गर्नुपर्ने अवस्था छ. त्यसमा पनि खासै राम्रो नेटवर्कहरू छैन र पनि हामी कोसिस गरिरहेका छौँ. तीजको त आज अलिकति छुट्टै चाहिँ उत्साह र रौनक रहेको छ. र हामी यति बेला सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होली रेडियो एफएम 102.5 मेगाहर्जको दैनिकी प्रस्तुति कार्यक्रम टिफिन टाइममा छौँ. र यो टिफिन टाइमको कार्यक्रममा हामी तपाईँसँग प्रत्यक्ष रूपमा टेलिफोनमा कुराकानी गरेर तपाईँभित्र रहेका जुनसुकै प्रतिभाहरू पनि प्रस्तुत गर्न चाहिँ सक्नुहुन्छ यहाँले. र हामी पृष्ठभूमिमा गीत बजिरहेको गीत तीजको रहर आयो बरेले बजिरहेको छ. हामी टेलिफोनमा समस्या छ यो हामीलाई जानकारी भएको कुरा हो. र यति बेला टेलिफोन लाइनमा 9858858578 अथवा 9141479888 को लाइनमा कोही साथी आइसक्नु भएको संकेत प्राप्त भएको छ. कहाँबाट को हुनुहुन्छ उहाँलाई कार्यक्रममा अनेक होला. हेलो, नमस्कार.
1: नमस्कार हजुर. नमस्कार.
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यता त्रिवेणी गाउँपालिका वार्ड नम्बर 5 उपेन्द्र खड्का.
0: ओके, उपेन्द्र खड्का बोल्दै हुनुहुन्छ त्रिवेणी गाउँपालिकाबाट है?
1: हजुर हजुर.
0: अनि उपेन्द्रजी, यहाँले हामीलाई कुन नम्बरमा फोन गर्नुभएको छ? 9858858578 गर्नुभएको छ कि 9841479888 गर्नुभएको छ?
1: 9858858578
0: हो सर. ओके, भनेपछि हाम्रो यो चाहिँ टेलिफोनले काम गरेको छ भन्ने कुरा बुझ्नु पर्यो होइन त?
1: हजुर हजुर.
0: ओके, खुसी लाग्यो उपेन्द्रजी, अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ. अनि तीज कस्तो भइरहेछ, तीजको तयारी यहाँको गाउँठाउँतिर?
1: तीजको तयारी त एकदम टोल टोलमा नाच्ने गाउने नुहाउने धुवाउने तयारी अवस्थामा छ भन्नुपर्छ हजुर है.
0: ओके, भनेपछि यहाँको दिदी बहिनी श्रीमती छोरा छोरी छोरीहरू होलान्, अनि आज त तपाईँको त तीज त यहाँलाई पनि लाग्ने भयो कि जस्तो भयो?
1: हजुर हजुर, मलाई पनि लाग्ने भयो भन्नुपर्छ कि अरे, म पनि नाचो हेर्न जाने, मादल बजाउने बजाई फन्केर आएको भन्नुपर्छ हजुर.
0: ओके, मादल बजाउने, मादल बजाएर चाहिँ दिदी बहिनीहरूलाई चाहिँ रमाइलो गरिदिनुहुन्छ?
1: हजुर एकदम पनि हजुर.
0: भनेपछि यहाँ झन् साह्रै झिल्के मान्छे हुनुहुन्छ, गीत गाउनुहुन्छ, मादल बजाउनुहुन्छ, भनेपछि वैश्यमा त यहाँको चाहिँ तीजहरू त खाली कहिले पनि भएन होला है?
1: त्यो बेला त कोही कुरा गरौँ र हजुर, हातमा खेला बस्ने यता उठा गर्थे के अरे, अब अहिले त्यस्तो अब अवस्था छैन.
0: त्यही त, अब उमेर पनि गयो, यस्तो गरेको पनि नसुहाउँदो रहेछ उमेर गइसके पछाडि. रहर मात्रै गरेर मात्रै पनि के हुने है?
1: हजुर हजुर, रहरले मात्र पनि हुन, सबै परिक्रमा मिल्नु पर्ने जरुरी छ हजुर.
0: हो, सबै मिल्न पर्छ. अनि यति बेला त्रिवेणीतिरको छलफल कस्तो छ, तीजको माहौल कस्तो छ, संक्षिप्त रूपमा हामीलाई जानकारी गराइदिनुहोस् न.
1: हजुर, अब मौसमको खबर भन्नुपर्दा अहिले त घाम लागिरहेको छ भन्नुपर्छ हजुर. अब तीजको कुराकानी गर्दा महिला दिदी बहिनीहरू अहिले नयाँ दयमा हुनुहुन्छ, अब थोरै पछि नाचो सुरु हुन्छ है त.
0: त्यही त, थोरै समयपछि नाच सुरु हुन्छ, फेरि मौसमले पानी पारिदिने हो कि भन्ने डर पनि होला है.
1: हजुर हजुर, पानी पर्न पनि सक्छ, बर्खाको कुरा हो हजुर.
0: हो ल, ठिक छ उपेन्द्रजी, कार्यक्रममा आउनुभयो, सहभागिता जनाउनु भयो. अब हामी यहाँको प्रतिभा सुन्छौँ, कुन प्रतिभा राख्न चाहनुहुन्छ?
1: म एउटा गीत गाउँछु हजुर है.
0: हस्, सुरु गर्न सक्नुहुन्छ.
1: ल ओके. लहरा भैमा फुल रुखमा के माया लाउनु र भुल जुगमा लहरा भैमा फुल रुखमा के माया लाउनु र कलि जुगमा ए छ त पैसा भन्दा भन्दै रेल गइयो गैसरी पैसा भन्दा भन्दै रेल गइयो गैसरी हाँसी हाँसी लाको माया बिर्सौला कैसरी बिर्सौला कैसरी लहरा भैमा फुल रुखमा के माया लाउनु कलि जुगमा लहरा भैमा फुल रुखमा के माया लाउनु छ कलि जुगमा हजुर यति नै भन्नुपर्छ ग्यारे हजुरलाई
0: ओके एकदमै सुमधुर आवाजमा पुरानो भएका गीत गाइदिनु भयो यसको लागि उपेन्द्रजीलाई धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि यहाँको सक्रिय सहभागिता रहोस् उपेन्द्रजी अहिले छुटिन्छौँ तर त्योभन्दा पहिले यहाँले आफ्ना आफन्तसँग साथीहरूलाई सम्झना समर्पण व्यक्त गर्न सक्नुहुन्छ
1: हजुर ओके सर्वप्रथम त हजुरलाई सम्झिन चाहन्छु सम्पूर्ण होली टिमलाई झन् छुटाउने पुरै भएन कि अरे र आज हरितालेका तिजको अवसरमा महिला दिदी बहिनी सबैलाई मिठो मिठो सम्झना हजुरको तिहार अरे तिज छ एकदम रमाइलो उसमा रहोस् भन्न चाहन्छु त्यसपछि मलाई उपेन्द्र खड्गा भन्ने किन्ने नकिन्ने सबैजनाले सम्झिँदै बिदा हुन्छु हस् त नमस्कार
0: हस् नमस्कार यति बेला टेलिफोन लाइनमा आउनु भएको थियो त्रिवेणी गाउँपालिकाबाट उपेन्द्र खड्गा उहाँ अत्यन्तै चाहिँ रमाइलो मान्छे र मिठो आवाजमा गीत गाउनुहुन्छ र रोइमट्टा गर्नमा अलिकति चाहिँ उहाँ बेसी चाहिँ खुसी हुने मान्छे हुनुहुन्छ र भैँसमा अत्यन्तै चाहिँ जोस जाँगर बोकेको मान्छे हुनुहुन्छ कि जस्तो लागेको छ मलाई केही छैन तपाईँहरू पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ आफूभित्र रहेका प्रतिभाहरू प्रस्तुत गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9858858578 र 9814979888 नम्बर खुल्ला भइसकेको छ यति बेला टेलिफोन लाइनमा यो श्रृङ्खलाको अन्तिम साथी आइसक्नु भएको संकेत प्राप्त भएको छ कहाँबाट को हुनुहुन्छ उहाँले कार्यक्रममा अनेर गरौ होला हेलो नमस्कार
2: हेलो नमस्ते दादा
0: नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ त्रिवेणी गाउँपालिकाबाट के नाम भन्नुभयो यहाँको शुभ नाम दिल्लीराज ओली
2: हजुर
0: ओके दिल्लीराजजी तुलसीपुरबाट हामीलाई सम्झिनु भएको छ टेलिफोनमा डिस्टर्ब छ है आज सारै दिल्लीराजजी हामीलाई सुन्नु भएको छ
2: हजुर
0: अनि के छ कस्तो तयारी हुँदैछ तिजको यहाँको गाउँठाउँतिर तिज कस्तो भइराखेको छ दामी रमाइलो भइराखेको छ नाच्न सुरु भइसक्यो हो जानु भएको छैन अनि कसरी थाहा भयो कि गाउँ ठाउँमा यति बेला रमाइलो भइराखेको छ नाचगान भइराखेको छ भन्ने कुरा कसरी थाहा भयो ए डेक बजिरहेको छ आज पनि डेकमा नाच्ने चलन छैन त है मादल घङ्किन त अब अलिक कम कमै भइसक्यो ओके अनि दिल्लीराजजी के गर्नुहुन्छ यहाँ तुलसीपुरको बल्लेमा रहेर ओके घरैसी काम अध्ययन गर्नुहुन्छ अनि कार्यक्रममा पहिलो पटक सहभागिता हो कि जस्तो लाग्यो पहिलो पटक कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ हामीलाई सुनिराख्नु भएको छ यति बेला ओके खुसी लाग्यो दिल्लीराजजी कार्यक्रममा सहभागिता जनाउनु भयो आगामी दिनमा पनि यहाँको सक्रिय सहभागिता रहोस् अब हामी यहाँको प्रतिभा सुन्छौँ कुन प्रतिभा राख्न चाहनुहुन्छ एकदमै छोटो मिठो अङ्गुर भन्दा मिठो चाहिँ सायरी प्रस्तुत गरिदिनु भयो यसको लागि दिल्लीराजलाई धेरै धेरै धन्यवाद छ हामी छुटिन्छौँ तर त्योभन्दा पहिले आफ्ना आफन्त साथीहरूलाई सम्झना समर्पण व्यक्त गर्न सक्नुहुन्छ
2: सर्वप्रथम सबैलाई अनि मेरो घर परिवार मेरो सबलाई सम्झिँदै
0: हस् नमस्ते यति बेला टेलिफोन लाइनमा आउनुभएको थियो तुलसीपुरबाट तुलसीपुरको बल्ले भन्ने ठाउँबाट आउनुभएको थियो दिल्लीराज ओली उहाँसँग कुराकानी भइसकेको छ र तपाईँहरूको माझमा हामी अब पहिलो श्रृङ्खलाका साथीहरूले रोजेमा पार्नुभएको गीत सुन्ने बेला भएको छ हामी एउटा गीत सुन्छौँ त्यसपछि हामी पुनः आउनेछौँ तपाईँहरू पनि डायल गर्दै गर्नुहोला हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ यहाँलाई जानकारी नै छ 9858858578 अथवा 9141979888 दुई नम्बरमा फोन गर्नुभयो भने यहाँसँग रमाइलो कुराकानी हुन्छ र हामी एउटा गीत सुन्छौँ तपाईँहरू पनि फोन डायल गर्दै गर्नुहोला हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9858 5878 मा।

0: ओके आदरणीय श्रोताहरू, हामी यति बेला सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्जको दैनिकी प्रस्तुति कार्यक्रम टिफिन टाइममा छौं र टिफिन टाइममा तपाईसँग भलाकुसारी गरिरहेका छौं। तपाईहरू पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ, आफूभित्र रहेका प्रतिभाहरू प्रस्तुत गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 98578 र 98146 7988। दुई नम्बरमा फोन गर्नुभयो भने यहाँसँग रमाइलो कुराकानी हुनेछ र तपाईँहरूको यो कार्यक्रममा चाहिँ आज टेलिफोनमा अलिकति समस्या भइरहेको हामीले पाइरहेका छौं र यति बेला टेलिफोन लाइनमा कोही साथी आइसक्नु भएको थियो तर बाहिरिसक्नु भएको छ। केही छैन, आज तीजको रमझम पनि त्यत्तिकै छ तपाईँका गाउँठाउँमा। हामी पनि तीजको तयारीमा, तीजको रमाइलोको लागि कुरिरहेका छौं। अब एकैछिन पछाडि हामी पनि गाउँठाउँमा टोल छिमेकमा तीजको नाचो अथवा हेर्नका लागि हामी जाने कोशिश पनि गर्नेछौं र यति बेला तपाईँ भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ, कार्यक्रममा सहभागी जनाइराख्नु भएको छ भने यो हो सभ्य तथा सुरक्षित समाज निर्माणको लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज र यति बेला टेलिफोन लाइनमा कोही साथी आइसक्नु भएको जानकारी प्राप्त भएको छ। कहाँबाट को हुनुहुन्छ? उहाँले कार्यक्रममा दोस्रो श्रृंखलाको पहिलो साथी हुनुहुन्छ, अनेर गरौं होला। नमस्कार, हेलो। ओके, टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ? नमस्कार हजुर। ओके, टेलिफोन लाइनमा हुनुहुन्थ्यो, बाहिर सक्नु। हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनसरी गाउँपालिकाबाट शान्ति बिसी बोल्दै हुनुहुन्छ है? ठिक छ, हामी एकदम ठिक छौ, यहाँ आरामै हुनुहुन्छ? अनि यहाँको गाउँमा, यहाँको ठाउँमा, अनि यहाँको यहाँलाई कतिको तीज लागिरहेको छ?
1: अब तिज लागिरहेको छ, गाउँ घरमा त अब नाच्नु त हुन्छ, अब पानी पर्न लागेको छ, त्यही भएर धेरै सुरुवात भएको छैन, अब सबैतिर हुन्छ होला है।
0: त्यही त, पानी पर्ला जस्तो पनि छ, पानी पर्यो भने पनि अब नाच्न साह्रै गाह्रो हुने है। अनि के छ गाउँठाउँमा पिङ हाल्ने अनि दिदी बहिनीहरू जम्मा भएर नाच्ने कार्यक्रम कति बेला हुन्छ?
1: अब सबैतिर नै हुन्छ होला, अहिले त अब पानी पर्न लागेको छ, त्यही भएर धेरै सलफल छैन है।
0: ए, पानी पर्न लागेको छ है। ओके, शान्तिजी कार्यक्रममा सहभागिता जनाउनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। यो श्रृङ्खलाको पहिलो साथी पनि हुनुहुन्छ, एउटा गीत रोजाइमा पार्नु पर्ने हुन्छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? गीतको बोल
1: भन्नुहोस्
0: कस्तो, यहाँको आवाजै बुझ्न गाह्रो भयो शान्तिजी।
1: नवरात्री फुली भनेको है,
0: गायिकाको नाम भन्नुहोस् त।
1: दीपिका बहिनी मगर अनि एलिना चौहान, रचना बिमल देवीका आफ्ना साथीहरूको छ निजीमा मात्र भने है।
0: एलिना चौहानको पनि आवाज रहेको छ, गीतको बोल चाहिँ सर एकचोटि भनिदिनुहोस् त बिस्तारै।
1: नवरात्री फुली है,
0: नवरात्री कुली,
1: नवरात्री फुली भनेको है।
0: हुन्छ, हामी कोसिस गर्नेछौँ यहाँको यो गीत सुन्नको लागि होइन, बजाउनको लागि कोसिस रहनेछ। अब ठिक छ, हामी यहाँको प्रतिभा सुन्छौँ, कुन प्रतिभा राख्न चाहनुहुन्छ?
1: गीतीबाट
0: ओके, सुरु गर्न सक्नुहुन्छ।

ओके, एकदमै सुमधुर आवाजमा गीत गाइदिनु भयो, यसको लागि शान्तिजीलाई धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि यहाँको सक्रिय सहभागिता रहोस्। हामी छुटिन्छौं, तर त्योभन्दा पहिले आफ्ना आफन्ती संगसाथीहरूलाई सम्झना समर्पण व्यक्त गर्न सक्नुहुन्छ। हस् नमस्कार, यति बेला टेलिफोन लाइनमा आउनुभएको थियो शान्ति बिसी, उहाँसँग कुराकानी भइसकेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ, आज तिजको दिनमा तिजकै कुराकानी गर्न चाहनुहुन्छ र विशेष त आफूभित्र रहेका प्रतिभाहरू प्रस्तुत गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9858 5878, त्यसै गरी 9146789888 दुई नम्बर खुल्ला भइसकेको छ तपाईँका लागि। यी दुई नम्बर हामी खुल्ला गरिसकेका छौँ र टेलिफोनमा अहिले चाहिँ सुधार भइसकेको जानकारी प्राप्त भएको छ। तपाईँहरू पनि कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ, आफूभित्र रहेका प्रतिभाहरू प्रस्तुत गर्न चाहनुहुन्छ भने यी दुई नम्बरमा फोन गर्नुहोला। र यति बेला मलाई प्रविधि सम्मेलनमा रहेर साथ दिइराख्नु भएको छ मनोज पुनले, र म तपाईँसँग भलाकुसारी गर्दैछु केशव राजचन्द, र हामी कार्यक्रमको चाहिँ दोस्रो श्रृंखलाको पहिलो साथीसँग कुराकानी गरिसकेका छौं र तपाईँहरू कार्यक्रममा सहभागी हुनुभयो भने हामी चाहिँ तिजकै कुराकानी गर्नेछौँ र आज विशेष त तिज, अब यहाँलाई चाहिँ तिजको बारेमा खासै जानकारी गराउनु पर्दैन जस्तो लाग्छ मलाई, किनभने अब लगभग हामी चाहिँ तिजकै हाम्रो चाहिँ हिन्दू धर्म अनुसार हाम्रो संस्कार संस्कृति चाहिँ मान्दै आइरहेको पुरानो कालदेखि भनौँ न अझ परापूर्व कालदेखि भन्छ हामी मान्दै आइरहेको, त्यो कारणले गर्दाखेरि हामीलाई लगभग तिजको बारेमा त्यति चाहिँ अनभिज्ञ चाहिँ हामी छैनौँ, र पनि हामी चाहिँ मोटामोटी कुराकानी गर्न पर्दाखेरि चाहिँ पार्वतीले चाहिँ महादेव स्वामी पाऊ भनेर चाहिँ व्रत बसेपछि र आफ्नो महादेव स्वामी पाएको र त्यसैको चाहिँ सम्झनामा हामीले चाहिँ यो तिजको चाहिँ पर्व मनाइरहेका छौँ र विशेषत हाम्रो परम्परामा चाहिँ महिला दिदीबहिनीहरू वर्षभरि थिचिएर पिचिएर काम गरिराख्नु भएको हुन्छ, दुःख वेदनामा हुनुहुन्छ, अब अहिले त्यति नहोला र हिजोको दिनमा त्यसरी हुँदै आएको र अहिले चाहिँ त्यो कारणले गर्दाखेरि महिला दिदीबहिनीहरूलाई चाहिँ वर्षभरिको दुःख पीड़ा बिर्सनका लागि आज एक दिन भए पनि सधैँ चाहिँ रमाइलो गर्नुपर्छ भन्ने मान्यता चाहिँ पनि छ र धार्मिक हिसाबले आफ्नो श्रीमानको विवाहित महिलाहरूले आफ्नो श्रीमानको लामो आयुको चाहिँ कामना गर्दै व्रत बस्ने प्रचलन पनि रहेको छ। आजको दिनमा व्रत बस्यो भने श्रीमानको चाहिँ आयु चाहिँ लामो हुने र अविवाहित महिलाहरूले चाहिँ राम्रो पति वर पाऊ भन्ने चाहिँ एउटा एक खालको चाहिँ त्यो मान्यताले चाहिँ खास यो तिज मनाइने गर्दछ र हामी कार्यक्रम टिफिन टाइमको यो श्रृङ्खलामा छौं। हामी पहिलो श्रृङ्खलाका साथीहरूसँग कुराकानी गरिसके पछाडि दोस्रो चरणको पहिलो साथीसँग कुराकानी गरिसकेका छौँ। टेलिफोनमा अहिले कोही साथी आउनु भएको छैन, सायद सबैलाई यति बेला तिज लागिरह होला, गाउँठाउँमा रमाइलो गर्न जानुभएको छ, कतिलाई रेडियो सुन्ने फुर्सद पनि छैन होला, जतिले सुन्नुभएको छ उहाँलाई फोन गर्ने जाँगर पनि लागिरहेको छैन होला। जे होस्, आजको दिनमा तिज सबैले आफ्नो तरिकाबाट मनाउनुहोस्, रमाइलो गर्नुहोस्, आजको तिज हो र धेरै महिला दिदीहरूलाई आज दाजुभाइहरू पनि आफ्नै तरिकाले चाहिँ महिलाहरूले सघाउने प्रक्रिया छ, कसैले घरमा काम गरेर अनि नाचगानको क्षेत्रमा पनि कसैले मादल बजाइदिएर कसैले चाहिँ होइन आफ्नो तरिकाले वाद्यवादनमा सहयोग गरेर चाहिँ मनाइराख्नु भयो होला। अब हामी अलि कुनै बेला साथी आउनु भएको छैन, अब तिजको गीत सुन्छौँ, एउटा तिज लागेको छ होइन, तिजको गीत सुन्छौँ, त्यसपछि हामी आउनेछौँ। तपाईँहरू पनि डायल गर्दै गर्नु होला, हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9858 5878, त्यसै गरी 9146789888।

0: नमस्कार श्रोताहरू, हामी यति बेला सभ्यता सुरक्षित समाज निर्माणको लागि रेडियो मलेरिया एफएम 102.5 मेगाहर्जको विद्युत तरंगमा बोलिरहेका छौं र अलिकति हामीसँग प्रविधिमा केही समस्या देखाइरहनु भएको छ। हाम्रो मनोजीले मिलाउने कोशिश त गरिराख्नु भएको छ तर हाम्रो केही समस्या चाहिँ आइरहेको भन्ने जानकारी प्राप्त भएको छ। हाम्रो आवाज पनि त्यति राम्रोसँग आवाज बाहिर गइरहेको छैन कि जसको पनि जानकारी छ र पनि हामी कोशिश गरिरहेका छौँ। केही छैन, यति बेला टेलिफोन लाइनमा कोही साथी आइसक्नु भएको संकेत प्राप्त भएको छ। कहाँबाट को हुनुहुन्छ उहाँलाई कार्यक्रम अनेर गर्नु होला। नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: एकदमै पनि सल्यानबाट लक्ष्मी रोका।
0: ओके, लक्ष्मी रोका सल्यानबाट सम्झिराख्नु भएको छ। अनि के छ यति बेला सल्यानतिरको हाल खबर अनि हाम्रो लक्ष्मीको हाल खबर? रोल्पातिर पनि ठिक छ। अब तिज लागेको छ, एकछिन पछाडि तिजको नाचो हेर्न जाने भनेर हामी मनोजीहरूमा तयारी गर्दैछौ। अनि यहाँको तिज कस्तो हुँदैछ?
1: हजुर, अब थाहा छैन,
0: अलिअलि छ, धेरै छैन है। अनि तिजको तयारी चाहिँ राम्रै गर्न पर्यो नि, यो त खास गरी तपाईँहरूकै चाडबाड हो क्यारे?
1: हजुर, एकदमै हामीहरूकै हो। अब भए पनि अब खासै यस्तो मतलबै लाग्दैन,
0: यस्तो मतलबै राख्नु भए राखे मतलब नहुने भए तर चाहिँ मतलब राख्नु पर्यो नि यो त।
1: हजुर, एकदमै पनि अब राख्नु त पर्ने हो तर हामी चाहिँ क्रिस्चियन हो, त्यतिको मतलब हुँदैन हामीलाई चाहिँ।
0: ओके, अनि लक्ष्मी कार्यक्रममा आउनु भएको छ, यहाँसँग कुराकानी भइराख्या हुन्छ, आज पनि कुराकानी हुने पायो। अनि कार्यक्रममा आउनु भएको छ, अब एउटा गीत यहाँको रोजाइमा सुन्छु, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ?
1: हजुर, मलाई चाहिँ घरबाट भन्ने बोलबाट चाहिँ बजाइदिनु होला।
0: त्यही त अगाडि आउने साथीले नि यही गीत रोजाइमा पार्नु भएको थियो। हुन्छ, हामी यो गीत बजाउनेछौँ, घरबाट भन्ने, विष्णु माझीको आवाजमा रहेको होइन त?
1: हजुर, एकदमै पनि।
0: हुन्छ, अब हामी यहाँको प्रतिभा सुन्छौँ, कुन प्रतिभा राख्न चाहनुहुन्छ?
1: हजुर, अब मलाई त्यतिको त आउँदैन तर पनि
0: हस् सुरु गर्न सक्नुहुन्छ।

0: ओके, यस्तै छ आमा घरबार, यस्तै छ आफ्नो दरबार. एकदमै मिठो आवाजमा गीत गाइदिनु भयो. हामी एक गीत बजाउनेछौँ. लक्ष्मीजी कार्यक्रममा आउनुभयो, सौभाग्यता जराइदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ. हामी छुटिन्छौँ, तर त्योभन्दा पहिले आफ्ना आफन्ती सँग साथीहरूलाई सम्झना समर्पण व्यक्त गर्न सक्नुहुन्छ.
1: ओके, फर्स्ट टाइममा हजुरलाई मिठो मिठो सम्झना भन्न चाहन्छु. अनि मेरो फोन रिसिभ गरिदिने को हुनुहुन्छ उहाँलाई पनि मिठो मिठो सम्झना भन्न चाहन्छु. मेरो साथमा हुनुहुन्छ मेरो मम्मीलाई पनि मिठो मिठो सम्झना भन्न चाहन्छु. र परदेशमा हुनुहुन्छ मेरो दादालाई, उहाँलाई पनि मिठो मिठो सम्झना भन्न चाहन्छु. नेपालमा हुन्छ हुनुहुन्छ मेरो दिदी घर परिवार, उहाँलाई पनि मिठो मिठो मिठो सम्झना भन्न चाहन्छु. अनि मेरो दाङमा हुने मेरो दादालाई पनि मिठो मिठो सम्झना भन्न चाहन्छु. र मलाई लक्ष्मी कहाँ भनेर सिङ्गी नसिङ्गी सम्पूर्णलाई सम्झिन चाहन्छु. र हिन्दू महिलाहरूको आज चाहिँ महान चाड है, र हरियाली तिजको हिन्दू दिदी बहिनीहरूलाई चाहिँ धेरै धेरै शुभकामना भन्दै बिदा भयो. नमस्ते.
0: फेरि बेला टेलिफोन लाइनमा आउनु भएको थियो सल्यानबाट लक्ष्मी, उहाँसँग कुराकानी भइसकेको छ र हामी यो श्रृङ्खलाको पहिलो साथीसँग कुराकानी गरिसकेका छौँ. तपाईँहरू कार्यक्रममा सहभागी बन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9858 5578, त्यसै गरी 9841479888 को नम्बरमा फोन गर्नुभयो भने यहाँसँग रमाइलो कुराकानी हुन्छ. आज खास गरी तीजको चाहिँ तयारी हुँदैछ, धेरै चाहिँ दिदीबहिनीहरू आज व्रत पनि बस्नुभयो होला. व्रत बसिसकेपछि दिनभरि नाचगान गर्नु पर्यो, नाचगान गरिसके पछाडि फेरि दिउँसोको समय साँझको समयमा व्रत फुकाउनु पर्ने होला. भोग भोगै आज खास आज निर्जला व्रत भन्छ, पानी पनि नखाएर व्रत बस्ने चाहिँ प्रचलन. सायद तपाईँहरू आज तयारी गर्दै हुनुहुन्छ होला, साँझ चाहिँ पूजापाठ गर्नु पर्यो है, नाच्नु पर्यो. जे होस् आजको दिन चाहिँ तपाईँ महिलाहरूको चाहिँ अत्यन्तै चाहिँ हरिदालीका थिए, अत्यन्तै चाहिँ खुसीको क्षण हो यो भन्दै हामी अर्को साथीलाई कार्यक्रममा स्वागत गर्दैछौँ. यति बेला टेलिफोन लाइनमा कोही साथी आइसक्नु भएको थियो तर बाहिरिसक्नु भयो भनेर जानकारी गराउनु भएको छ. अब धेरै साथीहरू आज विशेष त महिला साथीहरू कमै चाहिँ सहभागी हुनुहुन्छ होला जस्तो लागिरहेछ मलाई. तैपनि केही छैन, हामी कोसिस गरिरहेका छौँ तपाईँसँग आज तपाईँको क्षेत्रमा कसरी तीज मनाइराख्नु भएको छ, के कस्तो तयारी भइरहेको छ, त्यसको बारेमा पनि जानकारी गराउनका लागि हामीलाई सम्पर्क गर्नुहोला. हामी तपाईँसँग रमाइलो कुराकानी गर्ने कोसिस गर्नेछौँ. र यति बेला प्रविधिमा रहेर साथ दिने मनोज पनि म तपाईँसँग भलाकुसारी गरिरहेछु. केशवराज चन्द, अब यति बेला हामी चाहिँ धेरै साथीहरूसँग कुराकानी गर्ने कोसिस गरिरहेका थियौँ तर धेरै साथीहरू व्यस्त मस्त भएर पनि होला, धेरै साथीहरू फोन गरिराख्नु भएको छैन. फोनमा अहिले कुनै समस्या छैन, फोन चाहिँ एकदम ठिक छ भनेर चाहिँ जानकारी गराउनु भएको छ, तर टेलिफोनमा हाम्रो फोन आइरहेको छैन. केही छैन, आज तिजको दिनमा पनि धेरै साथीहरू चाहिँ आफ्नै आफ्नै धुनमा हुनुहुन्छ होला, कतिलाई रेडियो सुन्ने फुर्सदै छैन. आज तिजको तयारी गर्न नाचगान गर्नका लागि नयाँ नयाँ कपडाहरू लगाएर धेरै चाहिँ नजिकै छेउछाउमा बजारमा अथवा जानेर चाहिँ नाचो नाच नाचगान गरिन्छ त्यहाँ चाहिँ जम्मा भइसक्नु भयो होला. यति बेला नाच्ने तयारी गर्दै हुनुहुन्छ होला. हामी पनि यताबाट चाहिँ गीत सुन्छौँ, अब एउटा गीत सुन्छौँ, त्यसपछि घरबार भन्ने गीत सुन्छौँ, त्यसपछि कोही साथी आउनुभएछ भने उहाँसँग कुराकानी गर्छौँ. र यति बेला एउटा गीत राख्दै हुनुहुन्छ हाम्रो मनोजीले घरबार भन्ने गीत. हामी यो गीत सुन्छौँ अनि हामी पुनः आउनेछौँ रेडियो सुन्दै गर्नुहोला.

0: ओके, यस्तै छ आमा घर भएर एकदमै सुमधुर गीत हामीले राखेका थियौं विष्णुमाझीको आवाजमा रहेको गीत। यो दुईजना साथीले यो गीत रोजेमा पार्नुभयो। अहिले चाहिँ योभन्दा अगाडि आउने भएको साथी अलि अगाडि नै हामीले यो गीत बजाएका थियौं। यो गीत अलि निकै चर्चामा भएको गीत पनि हो तिजको समयमा। र यता टेलिफोन लाइनमा कोही साथी आइसक्नु भएको जानकारी प्राप्त भएको छ। कहाँदेखिको हुनुहुन्छ उहाँलाई कार्यक्रममा अनेर गर्नु होला। नमस्ते। नमस्कार हजुर, कहाँबाटको बोल्दै हुनुहुन्छ? सुनसरी गाउँपालिकाबाट। यहाँको शुभ नाम के भयो भन्नुहोस् त? चाहना घरती मगर। ओके, चाहना के छ हालखबर यति बेला? हाम्रो पनि ठिकै छ, हामी पनि आरामै छौ। अनि यहाँको तीज कस्तो लाग्दैछ? तीजको तयारी के हुँदैछ चाहनाको? त्यस्तो खासै भएको छैन, तयारी गर्दै हुनुहुन्छ होला। अब नाचो हेर्न जाने होला नि त एकछिन पछाडि है?
1: हजुर।
0: अनि कार्यक्रममा चाहना पहिलो पटक सहभागिता हो कि योभन्दा पहिला पनि हाम्रो कुराकानी भएको थियो? ए, अरू दिदीहरूसँग चाहिँ भएको थियो, मसँग चाहिँ पहिलो पटक कुराकानी हुँदैछ है? ओके, ल ठिक छ। मलाई पनि खुसी लाग्यो चाहनासँग पहिलो पटक कुराकानी गर्न पाउँदाखेरि, म पनि अत्यन्तै खुसी भएको छु। अब कार्यक्रममा सहभागिता जनाउनु भएको छ, यति बेला चाहिँ तपाईँको गाउँठाउँतिर तीज खासै लागेको छैन, एकछिन पछाडि लाग्दैछ भन्नुभएको छ होइन? अत्यन्तै खुसीका साथ रमाइलो गर्नुहोला, कार्यक्रममा आउनु भएको छ। अब के प्रतिभा सुनाउनुहुन्छ हामीलाई? त्योभन्दा पहिले यहाँको रोजाइमा एउटा गीत सुन्न चाहन्छु। कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? कुन गीत भन्नुहोस् त? अलि बेस ठुलो आवाजमा बोलिदिनु न। चाँदी जलप। ओके, हुन्छ, हामी यो गीत बजाउने कोसिस गर्नेछौ। कार्यक्रममा आउनुभयो, अब हामी यहाँको प्रतिभा सुन्छौ। कुन प्रतिभा राख्न चाहनुहुन्छ?
1: गीत गाउँछु।
0: हस, सुरु गर्न सक्नुहुन्छ।

0: 车的味道，哦，那首唱歌里切色的味道，哦，那首唱歌里切色的味道。
1: ओके आउना चौ छमछमी के छ र लैजाने एकदमै मिठो आवाजमा गीत गाइदिनु भयो चाना आगामी दिनमा पनि यहाँको सक्रिय सहभागिता रहोस् हामी छुटिन्छौं तर त्योभन्दा पहिले यहाँले आफ्नो आफन्ती संगसाथीहरूलाई सम्झना समर्पण व्यक्त गर्न सक्नुहुन्छ हस् नमस्कार यति बेला टेलिफोन लाइनमा आउनु भएको थियो चाहना धरती उहाँसँग कुराकानी भइसकेको छ अब हामी एकजनासँग मात्रै कुराकानी गर्न सक्छौ छोटोमा कोही साथी आउनु भए पनि उहाँसँग कुराकानी हुन्छ अब तिजको तयारी लागेको छ हामी पनि तिजको तयारी गर्दै नाचो हेर्न जानुपर्ने अवस्था भएको छ धेरै साथीहरू चाहिँ उत्सुक भइसक्नु भएको छ यति बेला नाचो हेर्न जाउँ भनेर अब हामी अन्तिम साथीसँग कुराकानी गर्छौँ यति बेला टेलिफोन लाइनमा आइसक्नु भएको छ कहाँबाट को हुनुहुन्छ उहाँलाई कार्यक्रममा अनि गर्न होला नमस्कार हेलो नमस्ते हजुर ओके मेरो आवाज सुन्न सक्नु भएको छैन हेलो ओके टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ तर हाम्रो आवाज सुन्न सक्नु भएको छैन हेलो नमस्ते हजुर

0: नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? रञ्जना बोल्दै हुनुहुन्छ, जाजरकोटबाट है? के रञ्जनाको हाल खबर के छ? मेरो पनि एकदम ठिक छ, हाम्रो पनि ठिक छ। अब तिजको तयारी हाम्रो चाहिँ बढी लाग्यो जस्तो भएको छ आज महिलाहरूलाई भन्दा। तपाईँको तिज कस्तो लागेको छ जाजरकोटतिर र तपाईँकोतिर?
1: हाम्रोतिर त मेला लाग्छ भन्नुपर्छ।
0: ए, मेला पो लाग्छ है? त्यसो भए आजको दिन त साडी लगाएर, नयाँ नयाँ साडी लगाएर पिङ खेल्नुपर्ने पनि होला। पिङ हाल्नु भएको छ कि छैन त्यतातिर? ओके, ल रञ्जना, हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। अब त्यति लामो कुराकानी गर्न सकिएन है। अब यहाँलाई चाहिँ हरितालिका तिजको पनि धेरै धेरै शुभकामना छ जाजरकोटवासीहरूलाई पनि, र अब हामी यहाँको प्रतिभा पनि लगभग सुनिहाल्यो। अगाडि घरबार भन्ने गीत गाउनुभयो। अब अन्त्यमा छुट्नु अघि आफ्ना आफन्ती संसाथीहरूलाई चाहिँ यो हरितालिका तिजको अवसरमा चाहिँ शुभकामना पनि व्यक्त गर्न सक्नुहुन्छ र सम्झना समर्पण पनि व्यक्त गर्न सक्नुहुन्छ।
1: सर्वप्रथम त हजुरलाई अनि आज प्रविधिमा दाई हुनुहुँदो रहेछ, दाईलाई पनि धेरै धेरै शुभकामना। दिदीहरू कहाँ जानुभएको छ उहाँहरूलाई पनि धेरै धेरै शुभकामना भन्न छ है।
0: अब दिदीहरू त आज तिज मान्न गइहाल्नु भयो नि दिदीहरू त?
1: आज दिदीहरूलाई पनि धेरै धेरै शुभकामना भन्न छ है। अनि मेरो साथीहरू भन्नु पर्दा गीता बुढा, हिरा बुढा, अनि जीवन बुढा, कृष्ण तिसारी, मिना खप्का, मेरो घर परिवार भन्नुपर्दा मेरो दिदीलाई तिजको धेरै धेरै शुभकामना, अनि मेरो बहिनी, भाइ, मम्मी बाबा सबैजनालाई तिजको धेरै धेरै शुभकामना, र श्री सुनाइ सम्पूर्ण साथीहरू मनोरञ्जन दिँदै हुनुहुन्छ होला, उहाँहरूलाई पनि धेरै धेरै तिजको शुभकामना भन्दैछु कि है।
0: हस् नमस्कार। यति बेला टेलिफोन लाइनमा आउनुभएको थियो जाजरकोटबाट रञ्जना, उहाँसँग कुराकानी भइसकेको छ र अब हामी छुटिएर जाने पर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म कार्यक्रममा सहभागी हुनुभयो तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ। कति साथीहरू चाहिँ फोन लगाउने कोसिस गर्नुभयो तर फोन लागेन, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। र विशेष धन्यवाद छ तपाईँ रेडियो सुनेर बस्ने तपाईँ सम्पूर्ण श्रोतालाई पनि विशेष धन्यवाद छ। अब तिजको तयारी पनि गाउँठाउँमा रौनक रमाइलो आफ्नै ठाउँमा भइरहेको होला, त्यसरी तपाईँहरू पनि आफ्नो क्षेत्रमा चाहिँ रमाइलोसँग यो आजको यो तिज विशेष चाहिँ रमाइलोसँग मनाउनुहोला भन्दै सम्पूर्ण नेपाली हिन्दू नारीहरूलाई चाहिँ हरितालिका तिजको अवसरमा धेरै धेरै चाहिँ बधाई शुभकामना व्यक्त गर्दै आजको यो श्रृंखलाबाट प्रविधि समन्वयमा रहेर साथ दिने प्राविधिक मित्र मनोज पुन सँगै तपाईँसँग भलाकुसारी गर्दै म केशव राजचन्द पनि विदा माग्ने अनुमति चाहन्छु। यहाँको बाँकी पल शुभ रहोस्। हस् जान्छु, नमस्कार।

0: टाइम चेक।
1: इट्स 2 PM।
2: अहिले अपराह्नको ठीक 2 बजेको छ। ए कान्छी, कता हो चिरुच्याट परेर?
3: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी।
4: राम राम कान्छी, त यसै राम्री। तैपनि यो गहनामा त तलाई स्वर्गको अप्सरा छै देखिएको छ। हाई हाई
3: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कम्ता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
4: कहाँनिर छ यो पसल? भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
3: यो पसल अहिले रोल्पा

0: अपराह्नको ठिक 2 बजेको छ।
1: एकान्छी कता हो चिरुच्याट परेर?
2: म त पानी कान्छाको बिहे खान जान्ला छु दिदी।
1: राम राम कान्छी, त यसै राम्री, तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा झै देखिएको छ। हाय हाय
2: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कम्ता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
1: कहाँनिर छ यो पसल? भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
2: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
3: हाम्रा सेवाहरू: मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कालीगढद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट: पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोपराइटर विजय स्वर्णकार, सम्पर्क मोबाइल नम्बर 98।

0: खबर खुसीको खबर खुसीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफुर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने तातु हटाउने चाउरीपना दाग धब्बा डन्डीफुरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस ईआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा हुने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म।
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक
2: होइन कसलाई के भयो?
3: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
2: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङखुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
3: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको।
2: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
3: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
1: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो, सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ, घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
4: ओहो मदन, झुक्याउन नै पर्दैन नि, हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन्ड शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजाइदिनु न।
1: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
4: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
5: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97।

IC 15554 र 98 2 29 77 727। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो श्री जनसूच आदि पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गर गहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रिड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98 2 60 61 415। शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ।

0: जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान धान निर्माण व्यवसाय संघको प्राङ्गणमा, जीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 3744।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: एकान्छी कता हो चिरुच्याट परेर?
6: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी।
5: राम राम कान्छी, त यसै राम्री, तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा झै देखिएको छ। हाय हाय
6: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कम्ता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
5: कहाँनिर छ यो पसल? भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
6: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
7: हाम्रा सेवाहरू मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कारीगरद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट, पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोप्राइटर विजय स्वर्णकार, सम्पर्क मोबाइल नम्बर 98479-0907, 98095-99791, 98578-20312। साथै हाम्रो शाखा डाङ कुल्सीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुनजाति पसल रहेको पनि सहर्ष जानकारी गराउँदछौ।
8: श्री विजय सुनजाति पसल, भोलेरी बजार, रोल्पा।
2: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल, घोराही, दाङमा।
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा।
2: उपलब्ध शल्यक्रियाहरू।
9: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया।
2: बालबालिकाको न्युरो सर्जरी।
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिय लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
2: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
10: घर आएपछि सामान किन्न टाढा किन जानु? अब तपाईँको आफ्नै गाउँमै
11: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा, बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
10: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459-24-208 र 98-36-86-376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
11: हिसिला हिमशिखा, बोहरा किराना तथा नास्ता पसल।
12: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: ल, घरमा सबै सामान सकेको छ। यी बुढालाई गाउँ डुल्न ठिक्क हुन्छ, घरको कुनै वास्तै छैन।
1: के सकिया छ घरमा? तिमी आफै गएर लिए भएन र?
0: सबै सामान सकिया छ। छोरीलाई कपडा, दुई चारवटा भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ। यति मात्रै कहाँ हो र? बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ। यी सबै काम म कहाँ गर्न सक्छु र?
1: या यो बुढी पनि त्यत्तिकै चिन्ता गर्छे। यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि।
0: ए हो र, यी सबै कामहरू
1: हो? हामी कहाँ सम्पूर्ण फेन्सी कपडा, दैनिक उपभोग्य सामानहरू, भाँडा कुडा तथा किराना सामानहरू पाइनुका साथै जडीबुटी खरिद बिक्री गरिन्छ
2: र सामान छुवानीको लागि गाडीको व्यवस्था रहेको पनि जानकारी गराउँदछौ।
3: प्रोप्राइटर अब्दुल उहिद जोगीसैला,
1: सम्पर्क 9807131834,
3: 9847682
1: र 9805006313।
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
7: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
8: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
5: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
9: इन्डोस्कोपी सेवा,
5: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
10: नोट: यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 0825607334 र 0825607138।
11: हन यो डंगाली भाडा पसौ यहीँनिर भा जस्तो लाग्थ्यो। यो भन्दा पहिले यहाँबाट चाहिँ मैले एउटा टाउलो किनेर लगेको देख्दैन त मैले?
12: बाजे के सोचिरहेको उभिएर?
11: यो कता हो यो डंगाली भाडा पसल?
12: ए बाजेलाई यो कुरो थाहै रहेनछ। यहाँको पसल त प्रहरी चेक पोस्टको ठिक अगाडि सरेको छ। जिजे किन्न मन लाग्छ त्यही गरेर किन्नुहोस् बाजे।
11: हन हो र बाबु, ओहो लौ, थ्याङ्क्यु थ्याङ्क्यु है थ्याङ्क्यु।
5: हाम्रा सेवाहरू:
13: सम्पूर्ण तामा, पित्तल, फलाम, आल्मुनियम तथा प्लास्टिकका भाँडाकुँडाहरू सुफत मूल्यमा पाइनुको साथै सुतली, थोक तथा फुटकरमा पाइन्छ।
5: नोट: जडीबुटीहरू खरिद र बिक्री पनि गरिन्छ।
13: प्रोप्राइटर मोहम्मद खालिक, सम्पर्क नम्बर 9867001073, 9805063613 र 9865046495।
5: नयाँ व्यवस्थापनको साथमा दंगाली भाडा पसल अब होलेरी प्रहरी चेक पोस्टको ठिक अगाडि।
14: नगर्नु है सुर्ता मैया, दुई चार हजारको
15: घर आएसी सामान किन्न टाढा किन जानु? अब तपाईको आफ्नै गाउँमै
16: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
15: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा, सम्पर्क मोबाइल नम्बर 9749624208 र 9836386376, रुन्टीगढी 7 बान्द्रे रोल्पा,
16: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
17: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गहना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
18: ओहो मदन, झुक्याउनु नै पर्दैन नि। हेर्दा सुन भन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिद्धै
9: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
19: टाइम चेक। इट्स 3 पीएम।
20: अहिले अपराह्नको ठीक 3 बजेको छ।

0: र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशुपक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। संख्याका हिसाबले 2,14,000 भन्दा बढ़ी कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैंसी, बाख्रा र गाई गोरूको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढ़ीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज 1 गतिदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ क्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार लगाइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतिदेखि नियमित दुईतर्फी गाड़ी खुलाइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेवानेले असोज 1 गतिदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सड़कको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपील गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढ़ाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड़ लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढ़ी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू ले परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढ़ी पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ, प्रदेश र पालिकाबीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाई छ। बालपनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बालबालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गरिन सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ

0: को 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपालमा राजनीतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश तोडफोड चोरी आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय संचालनमै संकट आएको उजागर गरेको छ अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ यसका लागि भौतिक सुरक्षा आपतकालीन पूर्व तयारी अभिलेखीकरण बीमा र संकटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ अब विदेशको खबर हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र एसिमोड र परामर्श संस्था सिस्टिमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी कृषि जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ अध्ययन अनुसार हिमाली क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पगिरहेका छन् भारतमा हुने कुल विपद मध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमताल मध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन् यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन् यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ अब खेल खबर युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसीसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जित्यो तर दुवै टोलीका खेलाड़ीहरू आफ्ना ड्रेसिङ रूमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो त्यसपछि अम्पायरहरूलाई चिन्नु तथा उपविजेता टोली श्रीलंका खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका बोलाइएन सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरूष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्रै गुमियो धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि 2 तर्फी खुलाउने तयारी अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़ भोटेकोशी बाढ़ीले निम्ताएको विपद कारण रौनक घट्यो हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा एक दशक अघिको तुलनामा पग्लिने दर 65% बढ़्यो र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा

0: भैँसीको दुधमा भ्यौ त हाल्ने बलराम कमल गाउँले। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगा हर्ज सुनिराख्नुहोस् है ल।
1: घर आएपछि सामान किन्न टाढा किन जानु, अब तपाईँको आफ्नै गाउँमै
2: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा, सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376, रुन्टीगढी 7 बान्द्रे रोल्पा,
2: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

काली सम्पूर्ण मलामीजन छर छिमेक इष्ट मित्र आफन्तजनहरूमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ।

0: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा।
1: घर बनाउने सपना छाया दुर्गा हार्डवेयर।
0: हामी कहाँ सिमेन्ट, छड, जस्ता पाता, प्लम्बिङका सम्पूर्ण सामान, निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्री जया दुर्गा हार्डवेयर, प्रोप्राइटर रामकृष्ण खड्का, घोराही 14 दाङ, लखन पार्क देखि उत्तरतर्फ पुरानो घोराई हस्पिटलको अगाडि। सम्पर्क मोबाइल नम्बर 9857826405 र 9956726405।
0: गुणस्तरीय सामान, उचित मूल्य, निर्माणको भरोसा, घर बनाउने तपाईँको सपनाको भरपर्दो साथी श्री जय दुर्गा हार्डवेयर।

0: खबर खुसीको खबर खुसीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत चिलाउने समस्या एलर्जी कुष्ठरोग चाया पोतो डन्डीफोर चाउरीपन कपाल झर्ने समस्या नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रौँ घटाउने टाटु हटाउने चाउरीपना दाग धब्बा डन्डीफोरका दाग हटाउने हाइड्रा फेसियल स्किन एनालाइसिस पीआरपी जीएफसी लगायतका थुप्रै सेवाहरू उपलब्ध छन्। यस्तै छालामा हुने कोठी खिल सिस्ट पनि हटाइन्छ। आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म।
0: अब तत्व स्किन एन्ड हेयर क्लिनिक दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
1: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सम्पर्क नम्बर 082-59-0079 र 98-2-59-54-555।
2: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
3: सिचीभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
2: स्पेशल सेफ तालिम
3: जापानिज सुशी तालिम
2: र वेट्रेस
3: टुरिस्ट गाइड।
2: हाम्रा विशेषताहरू
3: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
2: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
3: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
3: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
2: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
3: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
4: हैन, कसलाई के भयो?
5: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
4: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
5: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको।
4: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
5: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 5591 र मोबाइल नम्बर 9709065255।
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
7: गंगामाला फिल्म्स अ कम्प्लीट इन्टरटेनमेन्ट च्यानल।

0: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: सिची भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
0: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
1: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिममा दिइने विषयहरू:
1: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
0: स्पेशल सेफ तालिम,
1: जापानिज सुशी तालिम,
0: र वेट्रेस,
1: टुरिस्ट गाइड।
0: हाम्रा विशेषताहरू:
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
0: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
1: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
0: सम्पर्क मोबाइल 9841017009, 9841017009।
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा फिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, घोराई, दाङ।
4: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर 0825-59079 र 98-29-54555।
5: घरमा सबै सामान सकेको छ, यी बुढालाई गाउनु ठिक्क हुन्छ, घरको कुनै वास्तै छैन।
6: के सकिया छ घरमा, तिमी आफै गएर लिए भएन र?
5: सबै सामान सकिया छ, छोरीलाई कपडा, 2-4 भाँडा पनि थप्नु छ, चामल पनि सकिया छ। यति मात्रै कहाँ हो र, बारीमा उत्पादन गरिएको जडीबुटी पनि बेच्नु छ, यी सबै काम म कहाँ गर्न सक्छु र?
6: या यो बुढी पनि त्यतिकै चिन्ता गर्छ। यो सम्पूर्ण कामका लागि त हाम्रै होलेरी बजारको दाजुभाइ सस्तो किराना पसलमा गए त भइहाल्यो नि।
5: ए हो र, यी सबै कामहरू
6: हो? हामी कहाँ सम्पूर्ण फेन्सी कपडा, दैनिक उपभोग्य सामानहरू, भाँडा कुडा तथा किराना सामानहरू पाइनुका साथै जडीबुटी खरिद बिक्री गरिन्छ
7: र सामान छुवानीको लागि गाडीको व्यवस्था रहेको पनि जानकारी गराउँदछौ।
8: प्रोप्राइटर अब्दुल उहिद जोगीसैला।
6: सम्पर्क 9807-13-834,
8: 9847-56682
6: र 9805-06-313।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाडजोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
15: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर
15: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
17: टाइम चेक, इट्स 4 PM।
18: अहिले अपराह्नको ठीक 4 बजेको छ।
19: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्य अस्पताल प्राली, बोहलपुर 11, पिपल चौतारा, बाँके।
20: अस्पतालबाट प्रदान गरिने सेवाहरू:
19: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
20: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
19: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसूति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
20: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
19: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपंक्चर थेरापी,
20: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा,
19: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
20: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
19: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
20: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपंक्चर द्वारा उपचार,
19: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपंक्चर थेरापीको विधिबाट सफल उपचार,
20: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
19: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्य अस्पताल प्राली, कोहलपुर 11, पिपल चौतारा, बाँके।
20: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 98580-29119, 98580-37371।

0: भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपंचर थेरापीको विधिबाट सफल उपचार।
1: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध।
0: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्या अस्पताल प्राली, कोहलपुर 11, पिपल चौतारा बाँके।
1: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 9580-29119, 9580-37371।

0: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
1: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू
1: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्यूरो सर्जरी,
1: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङ।
3: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर 082-59-079 र 98-29-54-555।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: सिची भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू:
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू:
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरू

0: दुखी एवं मर्माहित भएका छौ। दुःखको यस घडीमा मृत आत्माले स्वर्गमा बास पाओस् भनी भगवानसँग प्रार्थना गर्दछौ। स्वर्गीय श्रीमान अनराम घरती मगर, छोरा बुहारीहरू दिले घरती मगर।
1: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
2: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आइन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
1: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
2: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
3: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार, सम्पर्क मोबाइल नम्बर 98260161415, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।

0: अध्यक्ष जी नमस्कार, सन्चै हुनुहुन्छ?
1: सन्चै छ। अनि कहाँबाट आउनुभयो नि हतार हतारमा?
0: अध्यक्ष जी, मेरो बोरिङको पम्पले पानी नतानेको दुई दिन जति भइसक्यो। प्राविधिकले नयाँ पम्प खरिद गर्नुपर्छ भन्या छन्, त्यसैले तपाईँ कहाँ सल्लाह लिन आएको।
1: हेर्नुहोस् नानी, बोरिङको पम्प जस्तो कुरा पटक पटक खरिद गर्न सकिँदैन। डिलर भन्दा बाहिर खरिद गरेकोमा पहिलो कुरा त पम्प महँगो हुन्छ, त्यस्तै नराम्रो हुन सक्छ, अनि साथसाथमा वारेन्टी पनि त नहुन सक्छ नि। त्यसैले हाम्रै घुराहीको न्यु रोडमा भएको केएसबी पम्पको डिलर गोर्खा हार्डवेयरमा जानुहोस्, सबै कुराको ढुक्क हुन्छ। फोन नम्बर टिप्नुहोस् त बरू, 98478-68-444।
0: ल, धेरै धेरै धन्यवाद है अध्यक्ष जी।
2: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
5: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
3: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
7: इन्डोस्कोपी सेवा,
3: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट: यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क: शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
9: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो, सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ, घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
10: ओहो मदन, झुक्याउन नै पर्दैन नि, हेर्दा सुन भन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
9: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
10: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
11: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97422-15554 र 98229-77-727। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98260-61415, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
12: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराईमा विशेषज्ञ डाक्टरी सेवाहरू: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट: 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
13: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नसा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: सम्पर्क नम्बर 082-59-0079 र 98-29-54-555।
1: होइन, कसलाई के भयो?
14: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
1: कहाँ नेपालगञ्ज?
7: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
15: टाइम चेक, इट्स 5 पीएम,
16: अहिले साँझको 5 बजेको छ।

0: एक्सचेन्जमै लामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, जीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: होइन, कसलाई के भयो?
6: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
5: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
6: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
5: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियु सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
6: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
7: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो, सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ, घरकी बुढीलाई झुक्याउने कुनै मन्त्र छैन?
8: ओहो मदन, झुक्याउन नै पर्दैन नि, हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन्ड शिवांशी ग्यारेन्टेड।

0: र मोबाइल नम्बर 9709065255।
1: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
2: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन्ड शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
1: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
2: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
3: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 9742215554 र 9829977। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्चिता एन्ड्रोइड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 9826614415। शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय रगैजा दाङ।
4: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराईमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
5: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: सम्पर्क नम्बर 0825509079 र 9829954555।

0: खुशीको खबर वीर अस्पतालबाट एमडी डर्माटोलोजी पूरा गरी लामो समयसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुराहीमा कार्यरत छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर सबिना सिटौला अब तत्व स्किन एन्ड हेयर क्लिनिक हुराही 15 होटल माला इनको ठिक अगाडि।
1: लामो समयदेखि दोहोरिरहने दाँत, चिलाउने समस्या, एलर्जी, कुष्ठरोग, चाया पोतो, डन्डीफुर, चाउरीपन, कपाल झर्ने समस्या, नङ गाडिने वा पाक्ने समस्या लगायतका कुनै पनि छाला, कपाल तथा नङ सम्बन्धी समस्या साथै सिफिलिस तथा अन्य यौन रोग सफल उपचार गरिन्छ। लेजर प्रविधिबाट अनावश्यक रोग हटाउने, तातु हटाउने, चाउरीपना, दाग,
2: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्या अस्पताल प्राली, बोहलपुर 11, पिपल चौतारा, बाँके।
3: अस्पतालबाट प्रदान गरिने सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
3: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
2: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: आँखा उपचार र

0: शुल्कमा चस्मा बनाउने सेवा,
1: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपन्चर थेरापी,
0: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र किको सेवा,
1: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध,
0: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
1: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
0: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपन्चर द्वारा उपचार,
1: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट सफल उपचार,
0: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध,
1: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट। कौशल्या अस्पताल प्राली, कोहलपुर 11, पिपल चौतारा बाँके,
0: सम्पर्क नम्बर 081-540-133, 081-541-312, मोबाइल नम्बर 98580-29119, 98580-37371।

0: यात्रु महानुभावहरूमा खुसीको खबर रुन्टीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
1: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
0: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291015। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97672318।
2: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01-0017
3: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98479-49762।
0: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
4: तपाईँ सुन्दै हुनुहुन्छ सबै तथा सुरक्षित जमाको लागि रेडियो 102.5।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। इट्स 6 PM।
2: अहिले साँझको 6 बजेको छ।
3: अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड़। भोटेकोशी बाढ़ीले निम्ताएको विपदका कारण रौनक घट्यो।
3: भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त।
4: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारी निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
5: त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो।
3: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गर्ने।
4: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनशीप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
8: साझा पृथ्वी, साझा दायित्व।
6: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोम जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौं।
7: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
6: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
7: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि

0: पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथ सहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगतभन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भोटेकोशी बाढ़ीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढ़ी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनर्स्थापना र देशमा शान्तिको प्रार्थना गरेका छन्। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व भोलि गणेश चतुर्थी र पर्सि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
5: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083का अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ, प्रदेश र पालिकाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढंगले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमीनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
5: भोटेकोशीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सड़क आउँदो असोज 1 गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज 1 गतेदेखि मात्र नियमित यातायात खुलाउन लागि सड़क विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सड़कको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोज भित्रै बाढ़ी प्रभावित क्षेत्रका सबै सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू बीच भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क तथा पुल पुननिर्माणका लागि 8 कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल गाड़ी सञ्चालनका

0: वैकल्पिक मार्ग तुइन र झोलुङ्गे पुल जडान गर्ने र त्यसपछि स्थायी पुनर्निर्माण अघि बढ़ाइनेछ। मन्त्री लम्सालले काठमाण्डुमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण संकलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
1: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्यूब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढ़ीका क्रममा त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बंकर नामक युट्यूब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित संचारकर्मी अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरेको काउन्सिलले जनाएको छ।
0: भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढ़ी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशुपन्छी प्रभावित भएका छन्। जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्यांग्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेकोशी बाढ़ीले अकल्पनीय क्षति गर्नुको कारण बारे गरेको कुराकानीसँग यी खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने।
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका, तीज पर्व, व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भीड, भोटेकोशी बाढ़ीले निम्त्याएको विपदका कारण रौनक घट्यो, भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त, धादिङको कृष्णवीर सड़क आउँदो असोज 1 गते अर्थात बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गरे।
0: पर्वमा अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको अकल्पनीय वेग, अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढ़ी 1000 वर्षमा एकपटक आउने बाढ़ी भन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ, लिरूङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढ़ी उत्पन्न भएको हो। ढुंगा, बरफ र माटो सहितको लेदो तीव्र वेगमा खसे खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश शुरू भएको अध्ययनले देखाएको छ। बाढ़ीमा पानी मात्र नभई ठूला ढुंगा र गेगरान उच्च गतिमा बगेका थिए। स्रोतबाट छुटेपछि शुरूमा 52 मीटर प्रति सेकेण्ड अर्थात 188 किलोमिटर प्रति घण्टाको वेगमा बगेको यो बाढ़ी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घण्टाको गतिमा रहेको थियो। बाढ़ीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेशनहरू समेत बगाएको थियो। यस्ता बाढ़ीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
6: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलाइन्स हुन गयो। त्यसपछि चाहिँ एभलाइन्स चाहिँ तल डेब्री कभर्ड ग्लेसियरमा बजारिएपछि त्यहाँको ठूलो भोलुम पानी, त्यसपछि आइस रक अनि डेब्री, त्यो हाम्रो छुचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट बग्ने छुचेन खोलामा एन्टर भएर त्यसपछि भोटेकोशी चाहिँ लेन्दे नदीसँग मिलेर भोटेकोशीमा छिरेको छ।
7: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
6: यस्तो खालको जुन आइस रक एभलाइन्स छ, जुन डिजास्टर छ, त्यो पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मात मात्रै आएको वाला भयो। तर हामीले जब सूचना पायौँ तब रसुवागढीको हाम्रो सेन्सर लगायो, त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेका थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यतातिर
7: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढ़ीले बगायो कतिपय। यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढ़ीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमताभन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो?
6: एक्ज्याक्टली, यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढ़ी, त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ, प्रशस्त टिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन, यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको होइन।
7: प्रतिवेदनले केही अझै माथिल्लो क्षेत्रमा दुईवटा ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना औल्याएको देखिन्छ। सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
6: कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने, त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुनिन पछि थुनिन गएर तालहरू बन्यो भने वा ठेक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन ब्रिज हुन सक्छ होइन, मोनिटर गरिराख्नुपर्छ। अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला, नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदे जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउन 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि कांग्रेस असन्तुष्ट पक्षले छुट्टी 15 महाधिवेशन आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।
0: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम.
1: डिश होम, खुशीको कनेक्शन.
2: कृषि मन्त्र नार्कसँग.
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ.
5: अब बाँकी खबर. नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवल तामाङलाई प्रहरीले पक्राउ गरेको छ. प्रधानमन्त्री बालेन शाहसँग बाढ़ी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो. ओसिस ट्रान्सपोर्ट एण्ड एडभेञ्चरका संचालक समेत रहेका तामाङ विरूद्ध बैंक कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ.
4: नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ. न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदकाले रक्षा मन्त्रालय र जंगी अड्डा सहितका विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको हो. अदालतले संस्थाको दर्ता, संचालन, पोशाक र गतिविधिका विषयमा कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ. बहसका क्रममा कानून व्यवसायीहरूले सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक र दर्जाने चिन्ह प्रयोग गर्न, गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक र दर्जाने चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए. संविधानविद भीमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो. यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड़ दिएका जानकारी दिनुभयो.
5: नेपालमा राजनैतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ. अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशका संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ. राजनैतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोड़फोड़, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ. गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय संचालनमै संकट आएको उजागर गरेको छ. अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ. यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व अभिलेखीकरण, बीमा र संकटपछिको पुनस्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ.
4: आज शेयर बजार दोहोरो अंकले बढ़ेको छ. शेयर बजार परिसूचक निफ्टी आज 25.55 अंकले बढ़ेर 2585 बिन्दुमा पुगेको छ. आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा फाइनान्स, निर्जीवन बीमा समूह 1.5% उकालो लागेको छ. आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ. गएको शुक्रबार 4.36 अर्ब रूपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1.15 लाख किता शेयर 4.68 अर्ब रूपियाँमा किनबेच भएको छ.
5: नेपाल दर्पणमा अब विदेशका खबर. बेलायतमा विद्यालयको दिवा भोजन डीप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ. यो एक दशक भन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो. नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ. अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढ़ाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ. साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ. एसोसिएशन अफ स्कूल एण्ड कलेज लिडर्स एएससीएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दवाब दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ. सरकारले जनाए अनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ. नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा 2 पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा 1 पटकमा सीमित गरिनेछ. साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफूलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफूल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाई र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ।
4: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमाली क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमताल मध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अंक काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इंग्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा 3-0 क्लीन स्वीप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनशीप तालिकामा 5 अंकसहित पुछरमा छ। इंग्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इंग्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनशीपको 2025-27 चक्रमा खेलका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइदै पशुपति सहित शिवालयहरूमा भीड़। भोटेपछि बाढ़ीले निम्ताएको विपदका कारण रौनक घट्यो।
6: गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगाहर्ज सुनिराख्नुहोस् है ल।
7: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड घोराई दाङ।
8: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: सम्पर्क नम्बर 0825-59079 र 98229-54555।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।

0: फ्री एक्सेसरीज त्यसैले नो यता उता
1: झ्याम्मै लिनको लागि मात्र ल्याउनु लाइसेन्स र नागरिकता एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ सम्पर्क मोबाइल नम्बर 9857303151 9848333133 र 9686 37244
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्
5: यात्रु महानुभावहरूमा खुसीको खबर हुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला
6: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे
5: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 9848766707 9921008015 ड्राइभरको सम्पर्क मोबाइल नम्बर 9760712318
7: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01001007
8: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार बुकिङ इन्चार्ज निम बहादुर बुढा सम्पर्क मोबाइल नम्बर 9847949762
5: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा
9: मिति 2083 साल आश्विन 12 गतेदेखि आश्विन 16 गतेसम्म नेपाल अर्थोपेडिक अस्पताल जोरपाची रोटरी क्लब अफ काठमाडौँ बेस्ट रोल्पा नगरपालिका र रोल्पा अस्पतालको संयुक्त आयोजनामा नेपाल अर्थोपेडिक अस्पताल जोरपाची काठमाडौँका वरिष्ठ हाड जोड्ने विशेषज्ञहरूद्वारा रोल्पा अस्पताल रेउखामा हाड जोड्ने सम्बन्धी निशुल्क शल्यक्रिया शिविर आयोजना हुन गइरहेकोले इच्छुक बिरामी तथा व्यक्तिहरूले समयमै सम्पर्क राखी सेवा लिनुहुन अनुरोध गरिन्छ
10: शिविरमा उपलब्ध सेवाहरू
11: खुट्टाको पैताला फर्किएका
10: जन्मजात हात खुट्टा बाङ्गिएका
11: हात या खुट्टाका विकृति जन्ने समस्याहरू हात या खुट्टा भाँचिएका हात या खुट्टा भाँची बाङ्गिएर जोडिएका भाँचिएकोमा
7: घरैसी सामान किन्न टाढा किन जानु अब तपाईको आफ्नै गाउँमै
12: गुणस्तरीय सामान मिठो स्वाद उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल हामी कहाँ सम्पूर्ण किरानाको सामग्री नुन तेल मैदा दाल सुजी चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ साथै नास्ताको लागि अन्डा फ्राई चिकन चाउमिन चाउमिन छोला समोसा अन्डा चना डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ
7: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा सम्पर्क मोबाइल नम्बर 9749624208 र 9862386376 रुन्टीगढी 7 बान्द्रे रोल्पा
12: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल
5: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ उच्च रक्तचाप मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्
13: कौशल्य अस्पताल प्राली कोहलपुर 11 पिपल चौतारा बाँके
14: अस्पतालबाट प्रदान गरिने सेवाहरू
13: 24 घण्टा इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा
14: पेट छाती कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच
13: नसा न्युरो सर्जरी हार्ट जोर्नी जनरल सर्जरी मनोरोग बाल रोग स्त्री प्रसुति नाक कान घाँटी रोग विशेषज्ञ सेवा
14: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा
13: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपन्चर थेरापी
14: डिजिटल एक्सरे भिडियो एक्सरे ईसीजी र इको सेवा
13: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध
14: ल्याब सेवा रगत दिशा पिसाब थाइराइड चेक जाँच र छिटो रिपोर्ट
13: पेट कलेजो मृगौला सुगर सम्बन्धी सफल उपचार
14: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी एक्युपन्चर द्वारा उपचार
13: प्यारालाइसिस भई मुख बाङ्गिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट सफल उपचार
14: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध
13: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट कौशल्य अस्पताल प्राली कोहलपुर 11 पिपल चौतारा बाँके
14: सम्पर्क नम्बर 081-540-133 081-541-312 मोबाइल नम्बर 9580-29119 9580-37371
15: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 7 PM।
2: अहिले साँझको 7 बजेको छ।
3: घरे आएसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
4: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, जुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98632386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
4: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
5: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हार जोड्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
6: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
9: इन्डोस्कोपी सेवा,
6: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
7: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082560734 र 082560138।
4: पर्व होस् या विवाह, खुसीको हरेक क्षण, शिव कपडा पसल

आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य शिवु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि आजै आउनुहोस् शिवु।

0: भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। सिबु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
1: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
2: सिबु कपडा पसल हाम्रै हो।
3: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू। वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA को डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड भोराई दाङ।
0: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर 0825-59079 र 98-29-54555।
0: यात्रु महानुभावहरूमा खुसीको खबर
4: खबर
0: घुन्चीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर कुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
5: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
0: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98-4-78-66-707, 98-2-91-0-815। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97-76-12-318।
1: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको ईभी गाडी लुप र 01-0017
6: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार, बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98-479-49-762।
0: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।

0: एक्सचेन्ज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरिज। त्यसैले नो यता उता,
1: झ्याम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा, जीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, राई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: सिचीभिटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि।
6: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू:
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: र वेट्रेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू:

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
0: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
0: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 9840170909, 9840170909।
0: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
2: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
3: ओहो मदन, झुक्याउन नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिद्धै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
2: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त।
3: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
4: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय, रगैजा दाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 9742215554 र 9829977। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल। प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 9262614415। शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय, रगैजा दाङ।
5: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका विषयमा कुराकानी गर्छौं। भदौ 10 गते आएको भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत भोटेकोशी त्रिशुली करिडोरका बस्तीमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। त्यहाँ उद्धार तथा खोजी कार्य अझै पनि चलिरहेको छ। सरकारले 5 जिल्लाका 15 पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। युनिसेफका अनुसार 17,000 भन्दा बढ़ी बाल बालिका प्रत्यक्ष प्रभावित भएका छन्। उनीहरूमा आघात, डर, असुरक्षा, रोग, कुपोषण र संरक्षण सम्बन्धी जोखिम बढ़ेको उल्लेख छ। आफन्त गुमाएका, अझै आफन्तको अवस्था थाहा नभएका, घर सम्पत्ति गुमाएका तथा विस्थापित मानिसमा शोक, असुरक्षा र गहिरो मानसिक तनावको जोखिम बढ़ेको छ। त्यहाँ तत्काल यस्तो आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार शुरू गर्नका लागि सरकार र विभिन्न संघ संस्था पुगेर काम गरे पनि मनोपरामर्शको काम अझै कम्तीमा 1 वर्ष त्यस क्षेत्रका समुदायका लागि जरूरी रहेको विज्ञहरूले बताएका छन्। रसुवा र नुवाकोटका विभिन्न पालिकामा पुगेर त्यहाँको समुदायलाई मनोपरामर्श सेवा दिएर फर्किएका वरिष्ठ मनोविद बासु आचार्यसँग आज हामी आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार र त्यसपछिको मनोपरामर्श सेवाका बारेमा कुराकानी गर्छौं। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: धन्यवाद हजुर।
0: जस्तो आघातजन्य अवस्था, यसबारे नै अलिकति चर्चा गरौं न, के हो यो खासमा?
1: यो कहिले नसोचेको, नदेखेको, नसुनेको, नभएको घटना, परिघटना अथवा दुर्घटना अचानक मेरो जिन्दगीमा अथवा मेरो परिवारको जिन्दगीमा अकल्पनीय तरिकाले आउँछ र त्यो आएको अवस्था चाहिँ ठेक्न सकिँदैन। त्यो अवस्थालाई ट्रमेटिक इभेन्ट भन्छ। त्यो ट्रमेटिक इभेन्ट चाहिँ तत्कालको लागि चाहिँ एक्युट स्ट्रेसमा परिणत हुन्छ क्या। त्यो इभेन्टले चाहिँ यति तीव्र तनाव ल्याइदिन्छ कि त्यो तनाव चाहिँ त्यतिखेर वहन गर्न नसक्ने स्थिति हुन्छ। त्यसलाई एक्युट स्ट्रेस स्टेज भन्छ। त्यो एक्युट स्ट्रेस स्टेज चाहिँ केही 3-4 दिन, 5 दिन, 6 हप्ता, 2 हप्तासम्म बस्ने हुन्छ। त्यसपछि बिस्तारै धेरैलाई चाहिँ त्यो स्ट्रेस कम हुँदै जान्छ, बिस्तारै समयसँगै, परिस्थितिसँगै, माहौलसँगै। र कसै कसैलाई चाहिँ फेरि त्यो स्ट्रेस चाहिँ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरमा रूपान्तर हुन्छ। त्यो भने चाहिँ यति दर्दनाको स्थिति, त्यो फ्ल्यासब्याकहरू आइदिने, त्यो नाइटमेयरहरू आइदिने, गाह्रो भइदिने, त्यो त्यही झल्कहरू आइदिने र हो, त्यो ट्रमेटिक इभेन्ट चाहिँ व्यक्तिलाई असहज हुन्छ है भन्ने कारणले अब उनीहरूलाई सपोर्ट चाहिन्छ भन्ने स्टेजलाई चाहिँ साइको सोसियल सपोर्ट चाहिने भएर हामी त्यहाँ पुगिहाल्छौँ।
0: जस्तो यहाँले भन्नुभयो नि, आघातजन्य अवस्था, यो चाहिँ समय परिस्थिति अनुसार घट्दै पनि जान्छ भन्नुभयो। कस्ता व्यक्तिलाई चाहिँ समय परिस्थिति अनुसार चाहिँ त्यो बिस्तारै घट्दै जान्छ र कस्तालाई चाहिँ त्यो रहिरहने सम्भावना रहन्छ?
1: अब कतिको फ्लेक्सिबल छ भन्ने हुन्छ, उसको इमोसन लचक छ कि छैन, उसले परिस्थितिलाई स्वीकार्न सकेको छ कि छैन, होइन, घटना परिघटनालाई उसले ठिक छ, यो दुर्घटना हो, यो चाहिँ अब विपत्ति हो भन्न सक्छ कि सक्दैन। र अर्को कुरा, त्यो कस्तो बायोलोजिकल फिचरहरू लिएर आएको छ, ब्रेन केमिस्ट्रीहरू, न्युरो ट्रान्समिटरहरू, अर्को साइकोलोजिकल फिचरहरू कस्तो छ भने, मतलब सेल्फ इस्टिम कस्तो छ, होइन, उसको कग्निसनहरू कस्तो छ, सोच्ने तरिका, उसको इमोसन रेगुलेट गर्ने स्किल कस्तो छ, साइकोलोजिकल फिचर भने। सोसियल फिचर भनेको चाहिँ समाज, समुदाय, परिवारसँगको उसको बचपनदेखिको अट्याचमेन्ट कस्तो थियो, त्यो आधारले चाहिँ कसैलाई यी सबै कुराहरू सहन, स्वीकार्न र त्यसलाई नर्मलाइज गर्न सिक्छन् भने, कसै कसैलाई चाहिँ नसक्ने भन्ने हुन्छ। त्यो चाहिँ इन्डिभिजुअल डिफरेन्स हुन्छ।
0: जस्तो व्यक्ति पछि फरक हुन्छ भन्नुभयो, धेरैले यो रसुवा बाढीपछि चाहिँ आफ्नो परिवार, आफ्ना आफन्तहरू गुमाएको अवस्था छ भने, कतिले चाहिँ आफ्नो भौतिक क्षति मात्र बेहोरेका छन्। अब यो भौतिक क्षति मात्र बेहोर्ने र पारिवारिक क्षति पनि बेहोरेकाहरूको, यो दुइटैले जुन खालका आघातजन्य अवस्था बेहोर्छन् नि, यो त पक्कै फरक होला।
1: अब फरक हुन्छ के हुन्छ भने, कसैको चाहिँ यो क्षति अनुसारको फरक हुन्छ भने, कतिको चाहिँ मेन्टल कन्डिसन अनुसार फरक हुन्छ। जग्गाको बाली गयो भनेर म अब टिक्न सक्दिनँ भन्ने पनि हुनुहुन्थ्यो। जग्गाको बाली मात्रै गयो, बाली गयो, त्यो जग्गा लगभग बगर भएको छ, अब मलाई गाह्रो भएको छ भनेर यस्तो असहज स्थिति भेटेको नै थिएँ भने, उहाँको परिवार पनि जानुभयो, कति आफन्त हुनुहुन्न र पनि उहाँले खाना बनाउन सहयोग गरेको पनि भेटेको छु। खाना बनाउन त्यहाँ सहयोग गरेको, त्यहाँ काट्न सहयोग गरेको, त्यहाँ हेल्प गर्न सहयोग गरेको, अथवा त्यहाँ

0: अन्तहरू गुमाएको अवस्था छ भने कतिले चाहिँ आफ्नो भौतिक क्षति मात्र बेहोरेका छन्। अब यो भौतिक क्षति मात्र बेहोर्ने र पारिवारिक क्षति पनि बेहोरेकाहरूको यो दुइटैले जुन खालका आघात जन्ने अवस्था बेहोर्छन् नि, यो त पक्कै फरक होला।
1: अब फरक हुन्छ के हुन्छ भने कसैको चाहिँ यो क्षति अनुसारको फरक हुन्छ भने कतिको चाहिँ मेन्टल कन्डिसन अनुसार फरक हुन्छ। जग्गाको बाली गयो भनेर म अब टिक्न सक्दिनँ भन्ने पनि हुनुहुन्थ्यो। जग्गाको बाली मात्रै गयो, बाली गयो त्यो जग्गा लगभग बगर भएको छ, अब मलाई गाह्रो भएको छ भनेर यस्तो असहज स्थिति भेटेको नै थिएँ भने उहाँको परिवार पनि जानुभयो, कति आफन्त हुनुहुन्न र पनि उहाँले खाना बनाउन सहयोग गरेको पनि भेटेको छु। खाना बनाउन त्यहाँ सहयोग गरेको, त्यहाँ काट्न सहयोग गरेको, त्यहाँ हेल्प गर्न सहयोग गरेको, अथवा त्यहाँ रेड क्रसबाट र अर्को दुईटा संस्थाबाट मिक्स भएर त्यहाँ हेल्प भइरहेको थियो। त्यो भोलिन्टियरमा उहाँ सहभागी भएको नि भेटेको थिएँ।
0: भनेको परिवार गुमाएर पनि
1: बस्नु भएन उहाँले, अनि गाह्रो हुन्थ्यो उहाँलाई, अनि सर प्लिज मलाई एकछिन फेरि केही मलाई गफ गर्नु न भन्नुहुन्थ्यो, अनि एकछिन फेरि हामी 30 मिनट चाहिँ सेसनमा बस्थ्यौँ, फेरि भन्नु सर प्लिज अब म हेल्प गर्न जान्छु नि, मलाई कति मोटिभेसन मिल्यो भन्नुहुन्थ्यो। यति उहाँ थिएन है, अब उहाँको कस्तो स्थिति छ र पनि उहाँले सहन सिक्नु भइरहेको छ। एकजना सर हुनुहुन्थ्यो, मेरो बाली गयो, बाली त्यो खेत गयो, त्यो रोपेको धानहरू गयो, लघु लघु खेत पनि गयो, मानव त्यो खेत बनाउने कि नबनाउनु त अब त्यहाँ सबै मिटिङ होला के होला, त्यसलाई खेतमा रूपान्तरण गर्ने न के होला, त्यो स्थितिमा पीड़ित भएको नि पाएँ भने मतलब घटना परिघटनालाई विषयवस्तुलाई सहन सिकेको नि पाएँ, सहन नसिकेको नि पाएँ। एकजना परिवारको सदस्य यो भावीको खेल हो, हामीले यसलाई धेरै तड्पिनु हुँदैन भनेर एकजना लगभग 83 वर्षको बुवा, भावीको खेल हो है यो, यो भगवान्को आदेश हो निर्देशन हो भनेको नि पाएँ। अनि मैले गर्दाखेरि मेरो परिवारलाई मैले समयमा किन जोगाउन सकिनँ र एक अङ्गभङ्ग भएको थियो एउटा उहाँको श्रीमतीको प्रहरीले त्यत्रो सिटी लाउँदा पनि मैले किन मानिनँ भनेर आफूलाई गिल्ट फिल भएको नि पाएँ। यति पछुताउनु भएको थियो, मैले किन मानिनँ, मैले किन मानिनँ, म किन अटेर गरेँ भनेको त थियो श्रीमतीलाई, मैले जबरजस्ती भयो त्यो माथि डाँडामतिर लगिदिनु पर्थ्यो, किन लगिनँ भनेर असहजताका साथ एकदम गिल्ट फिल गरेको नि पाएँ। भले अहिले उहाँको कम भइरहेछ, बटार गयौँ देवीघाट तल, उहाँको कम भइरहेछ भने मतलब मान्छेको इमोसन यस्तो ट्रमेटिक इभेन्टमा कसको लागि एक्युट स्ट्रेस हुने र कसको लागि नर्मलाइज हुने भन्ने कुरा नै इन्डिभिजुअल डिफरेन्स रहेछ।
0: हजुर, भनेपछि यहाँ दुईटा कुरा जोडियो, एउटा उसको मनोभावना कस्तो छ त्यसमा भर पर्यो, अर्को चाहिँ उसको क्षति कतिको भएको छ त्यसमा चाहिँ डिपेन्ड भयो होइन। यो दुईटा कुराले चाहिँ जोड दिँदो रहेछ यो विषयवस्तुमा आघात जन्ने अवस्था भनौँ अथवा मनोसामाजिक अवस्था समस्याहरू आइपर्नेमा। जस्तो यहाँले विभिन्न केसहरू भनिरहनु भएको छ होइन, यही बीचमा चाहिँ बाल बालिकाको केस चाहिँ कस्तो रह्यो, कस्तो देखियो बच्चाहरूको अवस्था, उनीहरूमा चाहिँ यो आघात जन्ने अवस्था चाहिँ कस्तो पाइयो त?
1: भेत्रावतीबाट रेस्क्यू गरेर माथि उत्तर गएको एउटा क्याम्पमा राखिएको बच्चाको म एउटा सानो उदाहरण दिन्छु। उहाँ एकछिन खेल्नुहुन्छ, सानो पाइलाले त्यहाँ क्याम्प राखेको थियो, एकछिन खेल्नुहुन्छ, त्यसो फेरि एकछिन पछि रुनुहुन्छ उता गएर। उहाँलाई भनिएको छ कि आउनुहुन्छ बाबु आमा, अब आउनुहुन्छ आउनुहुन्न भन्नेलाई पनि थाहा छैन, अहिले धैर्य गरौँ के हो कन्फर्म छैन, अहिले धैर्य गरौँ गर्नुपर्छ खेल्नुपर्छ हामी छौँ भनेर मिलाइराख्नु भएको छ। फेरि एकछिन हेर्नु बिचरा उहाँ उसको मनको स्थिति, एकछिन फेरि गएर बल हान्नुहुन्छ मजाले खेल्नुभएको छ बाबुले, फेरि एकछिन पछि गएर रुनुभएको छ भने मतलब त्यो बच्चाहरूको जसका लगभग कुनै न कुनै रूपमा क्षति भएका छन्, यदि क्षति नभइदा भए त बुवामासँग बस्थे होलान्, क्याम्पमै बुवामासँग बस्थे होलान् अथवा आफन्तसँग गएर बस्थे होलान् बच्चाहरू, त उसको कोही नै अहिलेसम्म नभेटेको कारणले धेरैको स्थिति चाहिँ त्यहाँ झन् पीडादायी छ। बच्चाहरू अब के बुझ्ने नै थाहा छैन उनीहरूलाई, के बुझ्ने के सोच्ने के ठान्ने, अब कसरी मैले अब अहिलेलाई के बुझ्ने, बुवाआमाको विषयमा के बुझ्ने, उनीहरूलाई एकदमै कन्फ्युज छ। उनीहरूले अब मरण भने के हो पनि कन्फ्युज छ, कोही भेटेको भन्ने सुन्छन् त्यहाँ, ए भेट्यो रे भेट्यो रे, अस्ति 11 दिनपछि एकजना आमा भेट्नु हो भेट्यो रे, त्यसपछि फेरि ए भेटिन्छ रे भेटिन्छ रे, हेर्नु है भने मतलब बच्चाहरूलाई अब त राम्रोसँग साइकोसोसियल काउन्सिलिङ, साइकोलोजिकल फर्स्ट एडहरू प्लस उसलाई विशेष इन्टरभेन्सनहरूको सपोर्ट अथवा प्रत्यक्ष निगरानीमा उसलाई बााउन्ड्रीमा राखिएन भने त्यहाँ अर्को पनि उसलाई अझै थप असहज हुने स्थिति छ। कुनै कुनै बच्चाहरू हेरेको कुरामा नि तनावमा छन्, उनीहरू भन्छन् यो त के हो र योभन्दा अझै डरलाग्दो स्थिति आउनेवाला छ, सर तपाईँ के बुझ्नुभएको, तपाईँ जाउँ जानु घर, किन आएको यहाँ हाम्रो गाउँमा, तपाईँ नआउनु यहाँ त के त यहाँ माथिसम्म आउनेवाला छ तपाईँलाई थाहा छ भनेका पनि बच्चाहरू भेट।
0: हजुर,
1: भने मतलब कोही त भन्दै थियो यो धरती भासिन्छ अरे, त्यहाँबाट धरती भासिन्छ बच्चाहरूको।

0: पारिदिन्छ नि त कुन चाहिँ छिमेकीले केले यो अझै के हुन्छ कसो हुन्छ कुहिरो लाग्यो डरलाग्दो बादल लायो भने पनि अब आउनलाई हो त्यस्तरी बुझाएछ. त्यसकारण उनीहरूलाई राम्रोसँग रियालिटी बुझाइदिन, राम्रोसँग उसलाई एकदमै प्रत्यक्ष निगरानीमा सपोर्ट दिन एकदमै जरुरी छ. कुनै कुनै मात्रै हो बच्चाहरूले एक्सेप्ट गर्न सकेको त्यो घटनालाई.
1: यही मैले अलिकति जोड्न खोजे, जस्तो विद्यालय जान लागेका बाल बालिकाहरू विद्यालय जाँदै गर्दा अथवा विद्यालयमा पढ्दै गर्दा यो घटना भएको छ होइन, भनेपछि अभिभावकबाट टाढिएको अवस्थामा चाहिँ भएको छ घटनाहरू. कतिपय बाल बालिका मैले पनि देखेँ होइन, हेरे त्यो बाढीले बाढी देखेको, उसले बाढी आएको देख्यो र उसको एकदम मुटु धड्किरहेको छ, बोल्न नसकेको अवस्था छ, तर उसलाई चाहिँ कहीँ लगेको छैन, त्यहीँ राखिरहेको अवस्था छ. भनेपछि त्यस्तो बच्चाहरूमा चाहिँ कस्तो खालको समस्याहरू चाहिँ देखिन सक्छ?
0: अब देखिन सक्ने एकदम कममा सक्छ, धेरैमा त सक्दैन त्यस्तो प्रब्लमहरू देखिन, किन बच्चाहरू पनि त उनीहरूको नि सोच छ, उनीहरूको नि इमोसन छ, बिस्तारै रेगुलेट गर्न सिक्छन्. कोही कोहीमा त अब यसले गर्दा एकदमै ट्रमेटिक असहजता, यसले गर्दाखेरि डिप्रेस मुडहरू, यसले गर्दा कसै कसैको हकमा एन्जाइटी, यसले गर्दा पर्फर्मेन्स समस्याहरू, कुनै अब अगाडि बढ्नै नसक्ने, यसले गर्दा अगाडि कि अब के गर्ने भन्ने कुराको समस्या, वाट इफको पिर, अब के होला भन्ने पिर, यी समग्र पिर हुनुहुन्छ. त्यसकारण त असेसमेन्ट जरुरी छ. अब चाहिँ एक एकलाई असेसमेन्ट गर्न जरुरी छ. सिम्टम देखिएकालाई त घरनै परिगयो, तर सिम्टम नदेखिकाहरूलाई पनि उसको मेन्टल कन्डिसन कस्तो छ, किन सबै ट्रमामा फेस गरेर आएका छन् नि त, मेन्टल कन्डिसन कस्तो छ, उसलाई कस्तो खाले मूल्याङ्कनहरू जरुरी छ, कस्तो खाले इन्टरभेन्सनहरू चाहिन्छ भनेर मेन्टल हेल्थमा काम गर्ने राम्रो राम्रो संस्थाहरू पनि त्यहाँ जोडिसक्नु भएको छ. लगभग हामी त त्यो 10 गते नै बटार पुगेका थियौँ, 2 बजीतिर पुगिसकेको थिएँ म हाम्रो टिम. अनि अहिले यो दुईटा विशेष गरी नुवाकोट र उता माथि त्रिशुर माथि के अरे रसुवामा टिपिओ नेपाल पुगेर काम सुरु गरिसकेको छ, पिक्स पनि सुरु गरेको छ सायद, अर्को रेड क्रसले, सेभ द चिल्ड्रेनले, अनि सिविन पनि पुगेको छ, अर्को हाम्रो सीएमसी पनि पुगेको छ, कोसिस पनि पुगेको छ. भन्न मतलब
1: सबै जो जो यो भनौँ न यो मानसिक स्वास्थ्यमा लागिराख्नु भएको छ उहाँहरू सबैजना यो बेला चाहिँ व्यक्तिगत रूपमै पनि सरकारसँग जोडिएर अथवा व्यक्तिगत रूपमा नै पुगिरहनु.
0: अनि सोमपिन भन्ने हाम्रो संस्था छ, मेन्टल हेल्थ प्रोफेसनल एसोसिएसन, त्यो टिम रेडी भइसकेको छ उहाँ. अर्को भनेको चाहिँ युवा मन्त्रालयबाट यो राष्ट्रिय युवा परिषदको टिमहरूको लागि पीएफएको लागि प्लानहरू भइसकेका छ. अर्को मनोविमर्शकर्ता महासंघ छ एउटा है, त्यो महासंघले यसरी काम गरे म त यस्तो हेर्नु, महासंघलाई हेपिएको थियो नि त महासंघ, जुन यो मनोविमर्शकर्ता 6 महिना साइको सोसियल काउन्सिलिङकाहरू साथीहरू हेपिएको होइन, अलिकति भ्यालु नमानिएको अहिले फ्रन्ट लाइनमा बसेर काम गरिरहेका छन्. भने मतलब अब यतिखेर चाहिँदो रहेछ भन्ने कुरा, यतिखेर चाहिँ सबै दक्षताहरूको जरुरी रहेछ भन्ने कुरा यो बाढीले सिकायो.
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका विषयमा चर्चा गर्नको लागि हामीसँग हुनुहुन्छ मनोविद वासु आचार्य. म फेरि पनि कुराकानीलाई जोड्न चाहन्छु, जस्तो यहाँले भर्खरै पीएफएको कुरा गर्नुभयो, मनोवैज्ञानिक प्राथमिक उपचार अलिकति प्रष्टाइ दिनुहोला, यो कस्तो खालको उपचार हो?
0: फर्स्ट एड भन्ने बित्तिकै सबैभन्दा छिटो आवश्यकता परेको नपरेको महसुस गरेर दिने उपचार दुईटा भयो, एउटा फिजियोलोजिकल भयो, एउटा साइकोलोजिकल. फिजियोलोजिकल उपचारको प्रोसेसहरू पनि यी लिङ्क गरिदिने, छिटो हुन्छ त उसलाई केही न केही जोखिमबाट जोगाउनको लागि भूमिका खेल्ने हो भने, साइकोलोजिकलको चाहिँ महत्वपूर्ण पीएफएको एकदम थिम भनेर चाहिँ के हो भने, कोही न कोही यो ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढी जन्ने आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर, उसको विषयहरू हेरेर, उसका कुराहरू सुनेर, आवश्यकता छ छैन महसुस गरेर, उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनले यसलाई पीएफए भनेर नामाकरण गरेको छ. भनेको त्यो त्यो विषय, त्यो घटना, त्यो दुर्घटना, त्यो अभिघातजन्य अवस्थाहरू हेरेर, त्यसपछि त्यो हेरिसकेपछि त्यो घटना परिघटनाका विषयहरू नर्मल्ली, फेरि साइकोलोजिकल असेसमेन्ट भनेको चाहिँ सुनेरै हुन्छ क्या, यो अरू अरू देखिँदैन नि त, मनको पीड़ा त देखिँदैन, मनको पीड़ा त छामेर थाहा हुँदैन, मनको पीड़ाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन. सबभन्दा राम्रो उसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेसन आन्सर. र क्वेसन एन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर अनि त्यो अवस्थामा उसको थट इमोसन फिलिङ्स बिहेभियर र उसको फिजिकल सिम्टम यी चारवटा विशेष गरी थट इमोसन फिजिकल सिम्टम र बिहेभियरलाई एनालाइसिस गरेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ उसको फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ डर लागेको छ डुकडुक छ पसिना आएछ असहज छ अथवा सोच्ने हकमा नेगेटिभ थटहरू आएको छ म सक्दिनँ मलाई के भयो मलाई किन यस्तो मलाई बाँच्न मन लागेन अथवा ला म थेग्न सकिनँ यो पीडा अथवा मलाई झझल्कोहरू धेरै आए अब जम्मैको हकमा अब जस्तै सामान्य क्षति भएको हकमा ला अब किन भयो होला मेरो जिन्दगीमा यस्तो नभए नि हुन्थ्यो अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि मै पो अपराधी हुँ एकजनाले त के भन्नुभएको छ म अपराधी हुँ किन भन्दा मेरो नेग्लिजेन्सले गर्दाखेरि म यो क्षति भएको मैले श्रीमतीलाई किन त्यो सुन लिन पठाएँ म चाहिँ भागेँ श्रीमतीलाई सुन लिन पठाएँ किन गरेँ मैले त्यो म अपराधी हुँ सर म बाँच्नु मेरो के अर्थ छ र भनेको
1: उहाँले श्रीमती
0: गुमाउनु भयो हजुर याद गर्ने भने मतलब त्यो अपराधबोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त किनभने त्यतिखेरको डिसिजन त राइट र रङ नै हुँदैन थियो अब दिमागले जे जे निर्देशन गर्यो त्यही गर्नु हो बिचरा यत्रो डरलाग्दो घटना घट्छ भनेर उहाँले सोच्नु भएन यदि त्यो थाहा पाएको त बिचरा उहाँले किन गर्नुहुन्थ्यो
1: त्यो त कसैलाई पनि त थाहा
0: थिएन त्यस कारण अब बाँच्नेहरू त बाँच्नु पर्यो नि त तर उहाँले के बुझ्नु होइन म बाँचेको कुनै अर्थ छैन भन्नु बुझ्ने म बाँचेको अर्थ छैन भर्खर भर्खर बिहे भएको अरे अनिखेर त्यो अब त्यस्तो अवस्थामा पिएफए उहाँले नपाएदेखि त दुर्घटना घट्छ नि अरू असहजता निन्द्र लागेको छैन अरू असहजता डर लागेको छ फेरि डर लागेको छ अरू बच्चाहरूको हकमा यी के भन्छ कम्युनिकेसन राम्रो नपाएर बिचरा इन्फर्मेसन राम्रो छ नपाएर नहुने नहुने धरती फाट्छ र के हुन्छ भनेर उनीहरू टर्चरमा बसिरहेछन् भनेको यिनीहरूलाई व्यक्तिलाई हामीले यिनै कुरा सुनेर यिनै कुरा मनन गरेर अनि आवश्यक छ कि छैन भनेर झन् विज्ञसँग लगेर विशेष गरी साइकोलोजिकल इन्टरभेन्सन गर्न सक्ने असेसमेन्ट गर्न सक्ने विशेष गरी साइकोथेरापी र काउन्सिलिङ गर्न सक्ने अब उस्तै परिस्थिति मेडिसिन सपोर्ट दिनुपर्ने साइकियाट्रिस्टहरू भेट्न सक्ने जरुरी छ होइन कि अब्जर्भेसन मात्रै जरुरी छ अब्जर्भेसन मात्रै राखे हुन्छ कि होइन उसलाई विशेष इन्टरभेन्सन चाहिन्छ कि होइन प्रत्यक्ष निगरानीमा चाहिन्छ कि होइन एडमिसनै चाहिन्छ औ एका दुईको हकमा त रिहेबिलिटेसन सेन्टर पो चाहिन्छ कि किन त्यो ट्रमा त उसले डिल गर्न सक्दैन भन्ने आधारमा गरिने एउटा व्यवस्थित र स्तरीय एउटा प्लानलाई साइकोलोजिकल फर्स्ट एड भनिन्छ
1: हजुर जुन यो पिएफए साइकोलोजिस्ट यो मनोवैज्ञानिक प्राथमिक उपचार होइन यो मनोवैज्ञानिक प्राथमिक उपचारमा जो जुट्नुहुन्छ खट्नुहुन्छ त्यो कुन तहकोले चाहिँ यो अघि यहाँले भन्नुभयो कि मनोविमर्शकर्ता उहाँहरूले गर्नुहुन्छ कि साइकोलोजिस्टहरू अथवा मनोविद मनोचिकित्सक कुन तहकोले गर्नुहुन्छ यो
0: अब पीएफए चाहिँ अहिलेलाई पीएफएको तालिम लिएका जो कोहीले गर्न पाइने भनिएको छ किन भन्दा पीएफएको ट्रेनिङ चाहिँ विशेष गरी अब आफ्नो उच्च शिक्षा सकेका साथीहरू जस्तै चाहिँ दुई दिने तीन दिने जो बेसिक स्किलहरू त्यो यो लुक लिसन र लिङ्क भन्छ क्या यो कन्सेप्ट बुझेको र पीडा बुझेको र धेरै सिकाउन नखोज्ने अनि सुन्न मात्रै खोज्ने आवश्यकता महसुस गरेपछि आफ्नो सुपरभाइजरलाई अथवा आफ्नो मनोविदलाई जोड दिन सक्ने गरी जुन ट्रेनिङ लिनुभएको छ उहाँ जो कोहीले गर्न पाउनुहुन्छ र गर्नै नै पर्छ उहाँहरूले किन गर्नुपर्छ भने अब यत्रो तबाह त सबै ठाउँमा साइकोलोजिस्ट पुग्न सक्नुहुन्न सबै ठाउँमा साइकेट्रिस्ट पुग्न सक्नुहुन्न सेल्टरमा पुग्न सक्नुहुन्न घर घरमा पुग्न सक्नुहुन्न सकिँदैन नि त किन सीमित हुनुहुन्छ साइकोलोजिस्ट साइकेट्रिस्टहरू भने मतलब त्यो आवश्यकता महसुस गरेर उहाँलाई त्यो लिङ्क गरिदिने जो जो स्किलहरू डेभलप भएका ट्रेनर ट्रेनिङ लिने साथीहरू हुनुहुन्छ जसले गर्ने हुन्छ गर्नुपर्छ जसलाई त झन् छ महिना साइको सोसियल काउन्सिलिङ लिनेले त त्यो त अनिवार्य हो उहाँहरूले त नगर्नै पाइँदैन गर्नै पर्ने भन्ने हुन्छ है अनि होइन दुई दिने तीन दिने साथीहरूले जुन यति मात्रै बेसी कुरा नलेजहरू थापाहरूले गर्ने र सपोर्ट गर्ने भन्ने हुन्छ
1: हजुर अब यो मनोवैज्ञानिक प्राथमिक उपचार जुन चाहिँ यो आघातजन्य अवस्थामा चाहिँ तत्काल शुरू गरिहाल्नुपर्छ तत्काल शुरू गर्दाखेरि चाहिँ जुन अघि यहाँले भन्नुभयो कि लुक लिसन लिङ्क होइन यो तीनवटा पक्ष चाहिँ किन जरुरी छ र कस्तो अवस्थामा चाहिँ यो गरिहाल्ने त
0: अब हेर्दाखेरि प्रब्लमेटिक देखिएको छैन भने त्यहाँ पीएफए दिन जरुरी हुँदैन याद गर्नु है किनभने घटना त सबै ठाउँमा घट्यो त्यो एरियामा तर कतिलाई चाहिँ त्यो घटना चाहिँ नर्मल भएको छ त्यसलाई लिएर ठिक छ बर्बाद हो सिद्धियो गाह्रो हो त्यही पनि हामी उठ्छौँ भन्ने छ कतिलाई चाहिँ त्यो कुराले गर्दा यति गाह्रो भएको छ म्याम है अब एकजना म्याम हुनुहुन्छ जिजिबीमा, अब मैले कसरी मिलाउनु, अब यत्रो ऋण छ, ट्रक गयो आफ्नो, श्रीमान जानुभयो त्यो ट्रकमा, अनिखेर छोरीहरू छन् दुईटा, छोरीको अब कसरी अगाडि बढ्नु, भन्नलाई पो सजिलो छ त, आफूलाई कति गाह्रो छ, सरकारले के गर्ने के नगर्ने केही पनि थाहा छैन, घटना अलि असहज स्थितिहरू म सक्दिनँ होला, विषयवस्तुलाई होइन म नर्मलाइज गर्न सक्दिनँ, समयले नि मलाई कहाँ सिकाउला र मलाई केही राहत पनि चाहिँदैन, मलाई कसैको केही साथ पनि चाहिँदैन, है बस म के गर्छु मलाई पनि थाहा छैन, म कसरी अगाडि बढ्छु केही पनि थाहा छैन भन्ने म्याम हुनुहुन्छ। अब उहाँलाई पीएफए नदिएको भए उहाँको भोलिको इमोसन अझै बढ्दै जान्थ्यो कि, पर्सि झन् थप निन्द्रामै समस्या पर्थ्यो कि, निकोर्सी गरेर उहाँलाई एकदम म नै अब मेरो भाग्य नै रहन्छ भन्नुहुन्थ्यो म्यामले, त्यसले गर्दा झन् असहज हुन्थ्यो कि, भनेको मतलब उहाँलाई पीएफए सपोर्ट पाइसकेपछि त्यहाँ जीवजीवको हस्पिटलमा हामीले गएर लिङ्क गरिदियौँ, त्यहाँ चाहिँ गएर डक्टरले बेसिक एउटा अहिले आवश्यकता जस्तो महसुस भयो उहाँलाई सामान्य एसएसआरआई चलाउनु पर्छ होला, ना रातिको लागि चाहिँ एउटा बेन्जो चलाउनु पर्छ कि भनेर एनालाइसिस गरिदिनु भएको छ, भने मतलब आवश्यकता अनुसार कसैलाई सुन्न, उसको उसका मनमा लागेका भावनाहरू, उसको मनमा आएका कुराहरू, उसका तर्कहरू, उसलाई लागेका विचारहरू सुनिसकेपछि मूल्याङ्कन गर्न सकिन्छ, जस्तै अहिलेलाई मलाई ठिकै छ, म भोलि सम्पर्क गर्छु भन्नुभएको छ एकजनाले, मलाई अहिले ठिकै छ सर, मलाई ठिक छ किनभने मेरो परिवार छैन, मलाई ठिक छ, तर मेरो बुवालाई चाहिँ एकचोटि गएर भेट दिनु न भन्नुभएको छ, त्यो त सुनेरै भयो नि त होइन, नसुने भए त कसलाई के आवश्यकता पर्छ थाहा नै हुँदैन, अनि बुवालाई गएर भेट्दा अनिखेर अब क्रिया गरौँ कि नगरौँ, अब गरौँ छ आउँछ कि नगरौँ, सबैले गरिसके क्रिया सुरु गरिसके क्रिया कर्म गरिसके धेरैले गरिसके, म गरौँ कि नगरौँ भन्नुहुन्थ्यो, एकजना म्याम भन्नुहुन्थ्यो 4 महिनाको बच्चा रहेछ, म अहिले क्रिया गर्दै गर्दिनँ, मलाई कसैले कन्भिन्स नगर्नु भनेर दादाहरूलाई भन्नुभएको रहेछ, दादा आइसकेर जान माइतबाट, अनि जेठाजु ससुरा प्लिज मलाई यो कुरै नगराउनु अहिले क्रिया गर्ने विषयमा, मसँग यो विषयमा गफै नगर्नु, जे जे भयो भयो त्यो अहिले त्यो पछिल्ला कुरा, तर क्रिया गर्ने कुरामा चाहिँ मसँग केही पनि गफ नगर्नु भनेर,
1: यस्तो अवस्थामा चाहिँ उहाँहरूको निर्णयलाई नै हामीले चाहिँ सही निर्णय हो भनेर चाहिँ अहिलेलाई चाहिँ त्यसमा परिवार साथी छरछिमेक कसैबाट पनि दबाब दिनु भएन
0: र किनभने उहाँले उहाँको तर्क पनि त ठिक छ नि त, अहिले क्रिया गर्न किन हतार गर्ने, यो त न केही भइ पो हाल्छ कि,
1: धर्मले पनि भन्छ के अरे 12 वर्षसम्म कुर्नु भन्ने छ अरे नियम, होइन
0: अहिले हतार नगरौं किनभने मेरो मनले मानेको छैन भनेपछि अरू त घटना परिघटनालाई विस्तार नर्मलाइज गर्न सिके, तर म्यामले नर्मलाइज गर्नु पनि भएको छैन र त्यो कुरालाई गर्दा केही अरू थप अगाडि बढ्नु पनि केही कर्म नै नगरौं भने परिवारले मलाई प्रेसर गर्न खोज्दै हुन्थ्यो कि कन्भिन्स गर्नु भनेर, अन्त मैले मेरो त कन्भिन्स गर्ने त्यसरी होइन कि, अहिले समस्यामा श्रीमती हुनुहुन्छ भने श्रीमतीको इमोसन जसरी रेगुलेट हुन्छ त्यसै गरी बिहेभ गर्नुपर्छ, होइन भने अहिले तपाईँको क्रिया कर्मले गर्दा बुहारीको थप असहज भयो भने कसको जिम्मा, भनेपछि उहाँहरू चाहिँ कन्भिन्स हुनुभयो ठिक छ बुहारीले जे भन्नुहुन्छ त्यही भनेर, त्यो पनि त पीएफएको एउटा कन्सेप्ट हो।
1: भनेपछि मनोवैज्ञानिक प्राथमिक उपचार भनेको जसलाई आघातजन्य अवस्था समस्या भोगिरहेको छ उहाँलाई पनि चाहियो, जसलाई चाहिँ त्यो समस्या भोगेका छैनन् तर उहाँको वातावरणमा उहाँसँगै हुनुहुन्छ होइन, उहाँहरूलाई पनि यो चाहिने स्थिति रह्यो
0: चाहियो। अर्को पनि जोडी म्याम बाहिर हुनुहुन्छ दुबईमा, उहाँले केही उहाँको कोही न उहाँको न बटार कान न त्रिशुली कोही कहाँ केही पनि हुनुहुन्न, उहाँलाई त्यो भिडियो हेरेर निन्द्रामा असर परेर यति गाह्रो भएको थियो, उहाँलाई त पीएफए चाहियो, उहाँलाई किन चाहियो भने उहाँले चाहिँ त्यो ट्रमेटिक इभेन्टलाई त्यो देखेको कुरालाई लिएर आफूमाको असहजता पछि अब म के गरौं भन्दा अब अनलाइनमा हामीले यो गर्नु अहिलेलाई केही समय कुर्नु सहनु होइन भने चाहिँ तपाईँले नजिक हस्पिटल गएर केही दिनको लागि चाहिँ निन्द्राको लागि भने सपोर्ट बेन्जु भयो भने लिनु किनभने तपाईँलाई निन्द्रा चाहिन्छ त्यसरी लिङ्क गरियो भने मतलब लिङ्क गरिदिनु पर्ने छ कि छैन भनेर आवश्यकता एनालाइसिस गर्नु र त्यो लिङ्क गर्नु पऱ्यो भने गर्ने नगर्नु पऱ्यो नगरिदिनु नै पीएफए।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा चर्चा गरिरहेका छौं, विशेष गरेर त्यहाँ मनोपरामर्श दिन गर्नको लागि मनोवैज्ञानिक प्राथमिक उपचारका लागि त्यही पुगेर त्यहाँको वस्तुस्थिति बुझेर आउनुभएका मनोविद वासु आचार्यसँग हामी कुराकानी गरिरहेका छौं। अब जस्तो बच्चाहरूको केस अघि यहाँले भन्नुभयो नि, बाल बालिकाहरू फरक फरक हुन्छ, अझ 10 वर्षदेखि कमकालाई एउटा हिसाबले हेर्नु पर्यो, 10 देखि 18 सम्मलाई एउटा हिसाबले हेर्नुपर्छ हामीले यो बेला।
0: 18 वर्षको हेर्दा हेर्न, अब जस्तै 12, 10, 11, 18 वर्ष एडोलसेन्स एजलाई नै ध्यान दिनु पर्यो, उनीहरूको इमोसन रेगुलेट गर्ने क्षमता कस्तो छ ध्यान दिनु पर्यो। झन् गाह्रो स्थिति हुन्छ त्यो एडोलसेन्समा चाहिँ, त्यो बचपना त बच्चालाई त के हो केही पनि थाहा हुँदैन, 10 देखि 12 वर्ष त के हो चाहिँ थाहा हुन्छ नि त, फेरि अब ला भोलि के होला, त्यो बच्चालाई त त्यतिसम्मको कग्निसन डेभलप भइसकेको हुँदैन, उसलाई त झन् अलि सजिलोसँग केही न केही डिल गर्न सकिन्छ। झन् जब रेगुलेट गर्न क्षमता हराएको, हर्मोन डिसब्यालेन्स भएको कारणले, विशेष गरी टेस्टोस्टेरोनहरूको कारणले, अथवा सबै यो ब्रेनले सबै सही गलत छुट्याइसकेको, यो हो होइन यो हुन सक्छ सक्दैन भनेर छुट्याउने क्षमता भइसकेका एरोसेन्सहरूलाई झन् विशेष प्राथमिकता चाहिन्छ। उनीहरू त भोलि गएर कुनै हकमा त यस्तो अल्कोहलमा फस्ने सम्भावना हुन्छ, डिप्रेस हुने सम्भावना हुन्छ, लोनलीनेस फिल गर्ने सम्भावना हुन्छ, भनेर उमेर अनुसार, प्रकृति अनुसार, क्षमता अनुसार, माहौल अनुसार त्यो एनालाइसिस गर्ने क्षमता भएका दक्ष व्यक्तिहरूले पीएफए गर्नुपर्ने भनिन्छ।
1: जस्तो बाल बालिकालाई दिँदाखेरि चाहिँ मनोसामाजिक परामर्श चाहिँ कस्तो खालको दिने, ती 10 वर्षभन्दा कमकालाई र 10 देखि 18 वर्षको लागि?
0: सारा बच्चाहरूलाई त अहिले जोगाउनु मात्रै भूमिका खेल्ने, उनीहरू जोगाउनु मुख्य भनेको मतलब डेली लाइफमा उसलाई इन्गेज गराउँदै, उसलाई जोगाउँदै, केही दुर्घटना नघट्नको लागि भूमिका खेल्दै, बेला बेलामा उसलाई गरेको भएका यिनै यादहरू, मम्मीहरूको खोजहरू हुन्छ नि, उसको मनले खोज्छ नि, त्यो अवस्थालाई चाहिँ थमथमाइदिने प्रकारका स्किलहरू डेभलप गरिदिनुपर्छ भने अलिकति यो जुन म्याच्युरिटी आइसकेका, ग्रोथ र डेभलपमेन्ट राम्रोसँग भइसकेका ब्रेनहरू अथवा हड्डी मांसपेशीहरू, विशेष गरी मोरल फ्याक्टर, कग्नेटिभ फ्याक्टर, इमोसनल फ्याक्टरहरू, होइन पर्सनालिटी फ्याक्टरहरूको लागि चाहिँ उनीहरूलाई बिस्तारै एक्सेप्टेन्स स्ट्राटेजीहरू लगाइदिनुपर्छ, स्वीकार्न सिकाइदिनुपर्छ, विशेष गरी टोलरेन्स स्किलहरू डेभलप गराइदिनुपर्छ। अनि अर्को कुरा, त्यो कसरी हुन्छ, आफूलाई अहिले प्रिजेन्टमा मात्रै सजिलो बनाउनु पर्ने स्किलहरू सपोर्ट गरिदिनुपर्छ भने, अब त्योभन्दा माथिको उमेरहरूको लागि चाहिँ उनीहरूलाई चाहिने भनेको चाहिँ विशेष गरी एक्सेप्टेन्स, विशेष गरी अब अलिकति घटनापछि के हुन्छ सबै सम्हाल्न सक्ने स्किल। एकजना भाइ त यति तडपिनु भएको थियो, अनि हामी पीएफए गयौँ, गइसकेपछि सक्यौँ त्यो सेसन एकछिन पछि, सर ल अब मैले म मेरो बुवा आमालाई थेक्छु भन्नुभएको थियो एकजना, म थेक्छु, त्यो चाहिँ नौकुण्डको एकजना तामाङ बस्तीको हुनुहुन्थ्यो, म थेक्छु नि सर, अब ओहो हो त नि साँच्ची, मैले कस्तो, म कति साह्रो इमोसनल भएको, थेक्छु म सबैलाई थेक्छु भनेर भन्नुभएको थियो भने, मतलब
1: तर मैले यहीँ जोड्न खोजे, जस्तो कतिपय अवस्थामा चाहिँ यो किशोर अवस्थामा म थेक्छु, म गर्न सक्छु, म स्वीकार्छु भनेर यी शब्दहरू बोलिरह हुन्छ, तर उसको भित्री मनमा चाहिँ फेरि अर्कै हुन्छ, यो कतिको गाह्रो हुन्छ।
0: 25+ मैले अहिले भने चाहिँ 25+ भाइ हो, तर किशोर अवस्थामा सक्छु भन्छ नसक्ने आधारहरू धेरै हुन्छ, किनभने कहाँ उसको म्याच्युरिटीले सक्दैन, उसको स्किल डेभलप भइसके हुँदैन, उसले राम्रोसँग आफूलाई त चिन्न सकिरह हुँदैन, बिचरा उसले अरू व्यवहार के थिएको होस्, सक्छु भनेर त्यो सेल्फ कन्फिडेन्सहरू बढेर तर बिहेभियरली नसक्ने उदाहरणहरू भएर मिस्टेक भएका धेरै छन्, त्यहाँ पनि ध्यान दिनुपर्छ। त्यसकारण त अब हामी यस्तै एनजिओ आइएनजिओहरू, यस्ता गभर्मेन्टले लगाएका संस्थाहरू चाहिँ सकेसम्म अबको 1 वर्ष 2 वर्ष त्यही स्थापित भइदिनुपर्छ त्यही।
1: भनेपछि यो पीएफए चाहिँ जस्तो हामीले खोजेका थियौँ नि, पीएफए भने त 10 दिन 15 दिन 1 महिना दिएर फर्किने पो हो कि होइन रहेछ?
0: होइन नि, पीएफए दिइसकेपछि त अब त्यो त्यसपछि असेसमेन्ट हुन्छ, लेखाजोखा हुन्छ, विशेष गरी साइकोलोजिकल टेस्टिङहरू हुन्छ, हिस्ट्रीहरू लिने भन्ने हुन्छ, होइन केस फर्मुलेसनहरू हुन्छ, त्यसपछि विभिन्न DSM-5 ICD-10 एनालाइसिस गरेर इन्टरभ्यूहरू हुन्छ, त्यसपछि त्यो पीएफए दिएर सल्टेकोहरूको एक अर्को, पहिले पीएफए दिनु नपरेको, अब फेरि पछि गएर समस्या भएको अर्को, पीएफए दिनु नपरेको थियो केही पनि प्रब्लम थिएन ठिक थियो, तर पछि गएर त ल अचानक अर्को समस्या देखिदियो भन्नेहरूको लागि चाहिँ सेल्टर अथवा संस्था अथवा हस्पिटल अथवा विशेष ट्रिटमेन्ट प्लान चाहिँ अब केही समयको लागि त स्थापित हुनै पर्छ। नभए भने पीएफएले त ल ठिक छ, एकछिन त फर्स्ट एड न हो, प्राथमिक उपचार न हो, उसको लागि चाहिँ अब लामो समयसम्म ट्रिटमेन्ट गर्नुपर्छ भने, लामोसम्म मेडिसिन चलाइनुपर्छ भने, लामोसम्म काउन्सिलिङमा बस्दिनुपर्छ भने, लामोसम्म अब प्रब्लम भएकाहरूलाई मात्रै प्रब्लम होइन नि त, अरू अरू समस्या भएकाहरू तर अहिले प्रब्लम नभएर भोलि प्रब्लम देखिनेहरूको चाहिँ मूल्याङ्कन गरिनु पर्दैन र पर्छ नि। अन्त पिएफएले सपोर्ट गरिदिइसकेकाहरूलाई फेरि त्यो पिएफए त फर्स्ट फेज अरू थप सपोर्टहरू चाहिने सम्भावना बढी हुन्छ नि, त्यस कारण त प्रत्यक्ष निगरानीमा सपोर्टमा त्यही भएर प्रत्येक गाउँपालिकामा एउटा सक्यो भने दुईटा अथवा सेल्टरमा अनिवार्य रूपमा संस्था बस्नै पर्छ, होइन भने चाहिँ के हुन्छ भने अधुरो भइदिन्छ, अधुरो सपोर्ट त त्यो एकछिनको लागि मात्रै हुन्छ।
1: भनेपछि यो प्राथमिक उपचार जस्तो शरीरमा कुनै घाउ चोटपटक लाग्यो भने तत्काललाई केही समय उपचार गर्यो, एकछिनलाई उपचार गर्यो, एक दिनलाई उपचार गर्यो, सकियो है, तर मनको उपचार त धेरै लामो समयसम्म जानुपर्ने रहेछ सर।
0: अनि तर शरीरको हकमा पनि लामो र ठूलो घाउ चोट लागेको छ भने फर्स्ट एड त गरियो, तर त्यसलाई सधैँ अरू थप्पो चाहिन्छ कि अझै? त्यस्तै गरी मनको घाउ पनि शरीरको भन्दा झन् पीडादायी हुन्छ। कतिखेर मेरो थट कुन आइदिन्छ के थाहा, कतिखेर मलाई पछुतो हुन्छ, कति मलाई रिस उठ्या छ एकजना यति
2: हजामी भाउजु जुलकिनीलाई दे
3: म के हजुर त्यो गाई जात्रामा कराउने भैँसीको दुधमा भ्यौता हाल्ने बलराम कमल गाउँले अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रोल्पाको रेडियो डोल्पासम्म पुग्ने रेडियो होलेरी 102.5 मेगा हर्ज सुनिराख्नुहोस् है ल
4: घर बनाउने सपना छ, निर्माण सामग्रीको चिन्ता छ, अब सबै सामान एउटै ठाउँमा
5: घर बनाउने सपना जया दुर्गा हार्डवेयर।
4: हामी कहाँ सिमेन्ट छड जस्ता पाता प्लम्बिङका सम्पूर्ण सामान निर्माण सामग्री तथा आवश्यक औजारहरू सुपथ मूल्यमा पाइन्छ।
6: श्री जया दुर्गा हार्डवेयर प्रोप्राइटर रामकृष्ण खड्का घोराही 14 दाङ लखन पार्कदेखि उत्तर तर्फ पुरानो घोराई हस्पिटलको अगाडि। सम्पर्क मोबाइल नम्बर 9857826405 र 9569726405।
4: गुणस्तरीय सामान उचित मूल्य निर्माणको भरोसा घर बनाउने तपाईँको सपनाको भरपर्दो साथी श्री जय दुर्गा हार्डवेयर।

0: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो, सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ, घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
1: ओहो मदन, झुक्याउन नै पर्दैन नि, हेर्दा सुन भन्दा कम छैन, हराएमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा दाङमा रहेको सञ्चिता एन्ड शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
0: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
1: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
2: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइन का सुन र चाँदी का गहना उचित मूल्य शुद्ध गुणस्तर र आकर्षक संग्रह का साथ पाइन्छ। पुराना गहनाहरूको साथ फेर मरमत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ, प्रोप्राइटर सन्तोष सुनार, सम्पर्क नम्बर 97422155554 र 98229777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार, सम्पर्क मोबाइल नम्बर 98260614115, शान्तिनगर गाउँपालिका 5 पुरानो वडा कार्यालय रगैजा दाङ।
3: होइन कसलाई के भयो?
4: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
3: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
4: ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको।
3: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियु सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
4: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97090-65255।
5: वाओ क्या दामी,
6: थैंक यू।
5: तिमीलाई होइन तिमीले लगाएको गहना पो वाह क्या दामी भनेको
6: हो र म त मलाई पो भनेको होला भनेको।
5: तिमी पनि त्यत्तिकै राम्रो छौ, तर तिमीले लगाएको गहना त छ नै दामी, साँच्चै कहाँबाट बनाएको हो तिमीले?
6: यो त रोल्पाको होलेरी बजारमा रहेको अनुराधा सुन चाँदी पसलबाट हो नि।
5: हजुर हामी कहाँ ग्राहकको डिजाइन अनुसार गरगहना बिक्री मरमत सुपथ मूल्यमा गरिन्छ। पुरानो गहनासँग नयाँ गरगहना सटही गरिन्छ, साथमा तिलहरी, फुली, मुन्द्री, मारवाड़ी, झुम्का, सिक्री, औठी लगायत नयाँ तथा पुराना डिजाइनको गहनाहरू स्थानीय दक्ष कारीगरबाट सस्तो मूल्यमा निर्माण तथा बिक्री गरिन्छ।
6: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
5: प्रोप्राइटर हेमराज रसाइली, सम्पर्क नम्बर 97422-51881।
6: अनुराधा सुन चाँदी पसल, रुन्टीगढी 6 होलेरी, प्रहरी चेक पोस्ट नजिकै रोल्पा।

0: कान्छी कता हो चिरुच्याट परेर?
1: म त पारी कान्छाको बिहे खान जान्ला छु दिदी।
0: राम राम कान्छी, त यसै राम्री, तै पनि यो गहनामा त तलाई स्वर्गको अप्सरा छै देखिएको छ। हाय हाय
1: हुँदैन त, श्री विजय सुनसारी पसलमा बनाएपछि कमता राम्रा हुन्छन् त्यहाँ गर गहनाहरू।
0: कहाँनिर छ यो पसल? भन भन कान्छी, म पनि गइहाल्नु पर्यो।
1: यो पसल अहिले रोल्पाको होलेरीमा रहेको प्रहरी चेकपोस्ट नजिकैबाट सेवा दिइरहेको छ नि।
2: हाम्रा सेवाहरू: मंगलसूत्र, हार, औठी, चन्द्रहार, चन्द्रमा, जन्तर, तिलहरी, नौगेडी तथा चाँदीका गहना लगायत दक्ष कारीगरद्वारा अर्डर अनुसार गहना तयार गरिन्छ। नोट: पुराना गहनासँग नयाँ गहना पनि सटही गरिन्छ। प्रोप्राइटर विजय स्वर्णकार, सम्पर्क मोबाइल नम्बर 9847090507, 9895792791, 9578023312। साथै हाम्रो शाखा डाङ तुलसीपुर पिपल बोट बस पार्क जाने बाटोमा विजय सुनजाति पसल रहेको पनि सहर्ष जानकारी गराउँदछौ।
3: श्री विजय सुनजाति पसल, होलेरी बजार, रोल्पा।
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
7: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
8: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
10: इन्डोस्कोपी सेवा,
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
6: नोट: यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क: शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825607634 र 0825601038।
11: घर आएपछि सामान किन्न टाढा किन जानु? अब तपाईँको आफ्नै गाउँमै
12: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत पेय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
11: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 9749924208 र 9862386376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
12: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।

0: आकर्षक डिजाइन, उत्कृष्ट गुणस्तर र सुलभ मूल्यको भरपर्दो गन्तव्य सिबु कपडा पसल। आफ्नो परिवारका सबै सदस्यका लागि मनपर्ने कपडा एउटै छाना मुनि, आजै आउनुहोस्
1: सिबु कपडा पसल।
2: प्रोप्राइटर सिबु सिद्दिकी, सम्पर्क मोबाइल नम्बर 98574347। होलेरी बजार रोल्पा।
0: साथै नयाँ ग्राहकहरूले कपडा खरिद गर्दा 10% छुट प्राप्त गर्न सक्नुहुनेछ भने यही भाद्र मसान्तसम्म पुराना ग्राहकहरूले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न आएमा 5% छुट गरिनेछ। सिबु कपडा पसल, गुणस्तरमा विश्वास, सेवामा सन्तुष्टि।
2: साथै हाम्रो शाखा राष्ट्रिय वाणिज्य बैंकको अगाडि रिबु कपडा पसल रहेको छ।
1: सिबु कपडा पसल हाम्रै
3: ए साइला, घर त गजबकै बनाएछस् त, तर के हो, खालि घर ठुलो मात्रै बनाउने हो कि यसो घरलाई अलिक सुहाउँदो पनि बनाउने होस्?
4: बनाउने हो दाई, हजुरले चिन्ता नगर्नु न, चिन्ता त मलाई पो छ त। राम्रो ग्रिलको पसल नपाएर सबै काम रोकिएर हैरान भएको छ दाई।
3: तैले पनि त्यसको चिन्ता नगर, होलेरी बजारमा फुल ग्रिल उद्योग छ, त्यहाँ गएर चिट्टीको घर बनाउनको लागि चाहिने सम्पूर्ण सामग्रीहरू लिएर आइज न।
5: हामी कहाँ ग्रिल, सटर, रेलिङ, च्यानल गेट, मेन गेट, पर्खाल गेट, फेन्सी गेट, पर्खाल जाली, जाली बुन्ने मेसिन पाइनुका साथै ट्रस रेलिङ लगायत फलाम सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: पुन ग्रिल उद्योग, रुटीगढी गाउँपालिका छ, डुब्रिङ जाने बाटो, होलेरी रोल्पा।
7: प्रोप्राइटर गिर बहादुर बिक, सम्पर्क मोबाइल नम्बर 98468 92 262, 98095 87 882।
8: यो डङ्गाली भाडा पसल यहीँनिर भा जस्तो लाग्थ्यो। यो भन्दा पहिले यहाँबाट चाहिँ मैले एउटा टाउलो किनेर लगेको देख्दैन त मैले।
3: अरे बाजे, के सोचिरहेको उभिएर?
8: यो कता हो यो डङ्गाली भाडा पसल?
3: ए बाजेलाई यो कुरो थाहै रहेनछ, यहाँको पसल त प्रहरी चेक पोस्टको ठिक अगाडि सरेको छ। जे किन्न मन लाग्छ त्यही गरेर किन्नुहोस् बाजे।
8: हो र बाबु, ओहो लौ, थ्याङ्क्यु थ्याङ्क्यु है थ्याङ्क्यु।
9: हाम्रा सेवाहरू
10: सम्पूर्ण तामा, पित्तल, फलाम, आल्मुनियम तथा प्लास्टिकका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइनुको साथै सुतली, थोक तथा फुटकरमा पाइन्छ।
9: नोट, जडीबुटीहरू खरिद र बिक्री पनि गरिन्छ।
10: प्रोप्राइटर मोहम्मद खालिक, सम्पर्क नम्बर 98697-00173, 98095-063 र 98695-46495।
9: नयाँ व्यवस्थापनको साथमा डङ्गाली भाँडा पसल अब होलेरी प्रहरी चेक पोस्टको ठिक अगाडि।
11: सितैमा लौ सितैमा, सितैमा सितैमा लौ सितैमा, सितैमा।
12: ए ठुलदाई, के को सितैमा सितैमा हो?
3: सित्तैमा त भने ठोली, सस्तोमा चाहिँ हो। होलेरी बजारमा रहेको कोइलाबा सस्तो पसलमा जाने हो भने हरेक सामान सस्तोमा किन्न पाइन्छ, बुझ्यौ?
12: हाम्रा सेवाहरू खाद्यान्न सामग्रीहरू जस्तै नुन, तेल, दाल, चामल, पिठो, किरानाका सामानहरू, कस्मेटिक सामानहरू, भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइनुका साथै गल्ला, जडीबुटी, लसुन खरिद तथा बिक्री पनि गरिन्छ। प्रोप्राइटर अजहर फारूकी, सम्पर्क मोबाइल नम्बर 98478-97485 र 98126-4121। कोइलाबासी सस्तो पसल, रुन्जीगढी गाउँपालिका, वडा नम्बर 5, होलेरी बजार। रेडियो होली,
13: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सड़क खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो सम्बोधन नगर्ने हुँदा तिम्रो गाउँ भोकमरी हुने सम्भावना बढ्दैछ,
0: हिमनदी भत्किएर आएको बाढ़ीको वेग बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी।
2: हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा ज्यादै मानिन्छ।
0: र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसी ड्रोन हमला। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्याण्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रूसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कम आक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्याण्ड जोड़िएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रूससँग सबैभन्दा लामो सीमाना जोड़िएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो शेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डांगोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले 4 अर्ब डलर भन्दा बढ़ीको शेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि 1 अर्ब 60 करोड़ डलर जुटाउने अपेक्षा गरिएको छ। डांगोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आईपीओ भनेका छन्। हालैको विनाशकारी बाढ़ीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढ़ीका कारण नेपालमा 1300 जना भन्दा बढ़ीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेको शीत त्रिशुलीको बाढ़ीले 12 वटा जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 वटा एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औंल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढ़ीको 20 औं दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 वटा प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढ़ीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ, खाद्यान्न लगायतका औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्। यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने हो भने त तिम्रो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
4: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
5: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले चाहिँ डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एकपटक आउने बाढ़ी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढ़ीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी शुरूमा उनलाई भदौ 10 को बाढ़ी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौं।
2: हामीले सामान्यत बाढ़ी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
0: मतलब 100 वर्षमा आउने भन्दा पनि
2: अझ धेरै नै बढी थियो, होइन 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ सो रकहरू नै फेलियर
0: भयो।
2: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानीभन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू, बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अहिले माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ, तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको छ।
6: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घण्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोवेसीसम्म 83 किलोमिटर प्रति घण्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घण्टा, त्यो वेग कत्रो हो हामीले कसरी?
2: गेजिङ स्टेसन्सहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौ, र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्री स्लो एन्ड हो र स्टिप जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारी त्यो भेलोसिटी चाहिँ 63 किलोमिटरबाट 65, 29 केही सधैँ देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
6: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
2: हाम्रो अहिले नै 6 वटा चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
6: गर्यो,
2: बगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्यो त पुग्नै पाएन। त्यस कारणले चाहिँ अहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ, र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको एक्सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढ़ीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 वटा मोटर चल्ने पुल, 45 वटा झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्री साथी शक्तिमाया तामाङ।
7: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
8: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
7: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
9: बच्चाहरू लिएर जान नसकिने त्यहाँमाथि को बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्रा बाटो हिँड्नु पर्छ, 3 घण्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
7: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
10: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
7: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिश पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसले ड्रोन हमला गरेको छ। रूसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसास्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्डको सीमाभित्र उक्त रेल पुगेको करिब 30 मिनट पछि ड्रोन हमला भएको थियो।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक, इट्स 9 PM।
2: अहिले रातको 9 बजेको छ।
3: घरे आएसी सामान किन्न टाढा किन जानु, अब तपाईको आफ्नै गाउँमै
4: गुणस्तरीय सामान, मिठो स्वाद, उचित मूल्य र आत्मीय सेवाका लागि हिसिला हिमशिखा बोहोरा किराना तथा नास्ता पसल। हामी कहाँ सम्पूर्ण किरानाको सामग्री, नुन, तेल, मैदा, दाल, सुजी, चिनी लगायत प्रिय पदार्थहरू सुपथ मूल्यमा पाइन्छ। साथै नास्ताको लागि अन्डा फ्राई, चिकन चाउमिन, चाउमिन, छोला, समोसा, अन्डा, चना, डुनोट तथा अर्डर अनुसारका सम्पूर्ण नास्ताहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर तारा बहादुर बोहरा र धनसरी बोहरा। सम्पर्क मोबाइल नम्बर 97459424208 र 98636376। रुन्टीगढी 7 बान्द्रे रोल्पा।
4: हिसिला हिमशिखा बोहरा किराना तथा नास्ता पसल।
5: यात्रु महानुभावहरूमा खुसीको खबर खबर खबर। रुन्जीगढी गाउँपालिकाका सम्पूर्ण यात्रु महानुभावहरूलाई मध्यनजर राख्दै लिवाङमा रहेको स्वर्गद्वारी होटलका प्रोपराइटर तिलबहादुर पुनले हिमताल यातायात प्रणालीको जीप होलेरीदेखि लिवाङ र लिवाङदेखि होलेरीसम्म सञ्चालनमा ल्याउनु भएको छ। छिटो, छरितो र सुरक्षित आरामदायी यात्रा गर्न चाहनुहुन्छ भने अवश्य सम्झनुहोला।
6: गाडी छुट्ने समय होलेरीबाट लिवाङका लागि बिहान 7 बजे, लिवाङबाट होलेरीका लागि दिउँसो 3 बजे।
5: सम्पर्कका लागि सम्पर्क मोबाइल नम्बर 98478667, 98291008015। ड्राइभरको सम्पर्क मोबाइल नम्बर 97670012318।
3: प्रदूषण रहित वातावरण मैत्री एसी व्यवस्था भएको इभी गाडी लुप र 01001007 082 6।
5: टिकट बुकिङ काउन्टर एनबी मोबाइल सेन्टर होलेरी बजार। बुकिङ इन्चार्ज निम बहादुर बुढा। सम्पर्क मोबाइल नम्बर 98479049762।
7: हाम्रो चाहना सुरक्षित भरपर्दो यात्रा।
8: विलासिताको जीवनशैली र असन्तुलित खानपानले हाम्रो स्वास्थ्य बिग्रदै गएको छ। उच्च रक्तचाप, मधुमेह जस्ता रोगले जीवन कति बेला सकिन्छ थाहा छैन। यदि यी यस्ता समस्याबाट सिर्जित रोगबाट छुटकरा पाउन हामीलाई सम्झनुहोस्। कौशल्य अस्पताल प्राली, बोहलपुर 11, पिपल चौतारा, बाँके।
9: अस्पतालबाट प्रदान गरिने सेवाहरू
8: 24 घण्टा, इमर्जेन्सी भर्ना तथा एम्बुलेन्स सेवा,
9: पेट, छाती, कलेजो तथा मुटु सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच,
8: नसा, न्युरो सर्जरी, हार्ट जोर्नी, जनरल सर्जरी, मनोरोग, बाल रोग, स्त्री प्रसुति, नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
9: आँखा उपचार र सुलभ शुल्कमा चस्मा बनाउने सेवा,
8: सुविधा सम्पन्न फिजियोथेरापी र एक्युपन्चर थेरापी,
9: डिजिटल एक्सरे, भिडियो एक्सरे, ईसीजी र इको सेवा।
8: सुपथ मूल्यमा सबै प्रकारका औषधि उपलब्ध।
9: ल्याब सेवा, रगत, दिशा, पिसाब, थाइराइड चेक जाँच र छिटो रिपोर्ट,
8: पेट, कलेजो, मृगौला, सुगर सम्बन्धी सफल उपचार,
9: प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूको बिना अपरेशन फिजियोथेरापी, एक्युपन्चर द्वारा उपचार।
8: प्यारालाइसिस भई मुख बाङ्गिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट सफल उपचार।
9: किशोर किशोरी तथा युवाहरूलाई प्रजनन स्वास्थ्य तथा परिवार योजना सम्बन्धी निशुल्क परामर्श सेवा उपलब्ध।
8: ज्येष्ठ नागरिक र असहायहरूलाई सेवामा 10% छुट।
7: कौशल्य अस्पताल प्राली, कोहलपुर 11, पिपल चौतारा, बाँके।
9: सम्पर्क नम्बर 081540133, 081541312, मोबाइल नम्बर 98580291, 98580337371।

0: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
1: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू
1: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्युरो सर्जरी,
1: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: दशकौंदेखि स्वास्थ्य

0: यो रोग वा चोटपटकको शल्यक्रिया,
1: बालबालिकाको न्युरो सर्जरी,
0: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
1: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
0: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
5: हार जोड्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
6: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
3: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
7: इन्डोस्कोपी सेवा,
3: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट, यस शिव मेडिकल हलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
9: दाङ मध्यपश्चिम पोलिक्लिनिक खोराहीमा विशेषज्ञ डाक्टरी सेवाहरू, वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपम शर्मा, वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर हिमांशु शाहद्वारा दैनिकी चेक जाँच गरिनुका साथै यस दाङ मध्यपश्चिम पोलिक्लिनिकमा भिडियो एक्सरे सेवा वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रामेश्वर देवकोटाद्वारा गरिन्छ। नोट, 500 MA डिजिटल एक्सरे तथा ल्याब सेवा साथै औषधि पनि सुपथ मूल्यमा पाइन्छ। फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ। दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, घोराई, दाङ।
10: साथै हरेक महिनाको शुक्रबार मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ नशा टाउको तथा मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक आउँदै हुनुहुन्छ। सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: सम्पर्क नम्बर 082-59-0079 र 98-29-54-555।
11: होइन हो रोशन, सुनको भाव पनि साह्रै महँगो भयो। सुन किन्न सकिला जस्तो पनि छैन। घरमा बुढी गना लगाउने भनेर हैरान छ। घरकी बुढीले झुक्याउने कुनै मन्त्र छैन?
12: ओहो मदन, झुक्याउनु नै पर्दैन नि। हेर्दा सुनभन्दा कम छैन, हराईमा डर छैन। भाउजूलाई सिधै शान्तिनगर 5 रगैजा डाङमा रहेको सञ्चिता आयन शिवांशी ग्यारेन्टेड गहना पसलको ग्यारेन्टी गहनाले सजा दिनु न।
11: सही हो रोशन, तर भाइको विवाहको लागि सुनकै गरगहना चाहियो त?
12: त्यसको लागि पनि चिन्ता गर्नु पर्दैन मदन, त्यही शान्तिनगर 5 रगैजा दाङमै छ नि सृजन सुन शान्ति पसल। दुवै समस्याको समाधान अब शान्तिनगर गाउँपालिका 5 रगैजामा।
13: हामी कहाँ आधुनिक तथा परम्परागत डिजाइनका सुन र चाँदीका गहना उचित मूल्य, शुद्ध गुणस्तर र आकर्षक संग्रहका साथ पाइन्छ। पुराना गहनाहरूको साथफेर मर्मत तथा नयाँ डिजाइन बनाउने सुविधा पनि उपलब्ध छ। आज आउनुहोस् सृजन सुन चाँदी पसल, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय, रगैजा डाङ। प्रोप्राइटर सन्तोष सुनार। सम्पर्क नम्बर 97-422-15-554 र 98-279-777। तपाईँको हरेक शुभ अवसरको लागि उत्कृष्ट गहनाको भरपर्दो गन्तव्य हो सृजन सुन चाँदी पसल। यदि तपाईँ सम्पूर्ण पञ्चधातुका आकर्षक तथा टिकाउ खालका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् सञ्जिता एन्ड्रेड शिवांशी ग्यारेन्टेड गहना पसल, प्रोप्राइटर निरु सुनार। सम्पर्क मोबाइल नम्बर 98-260-61-415, शान्तिनगर गाउँपालिका 5 पुरानो ओडा कार्यालय, रगैजा दाङ।
14: रेडियो होलेरी FM 102.5 MHz।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक,
2: टाइम चेक,
1: इट्स 10 पीएम।
3: अहिले रातको 10 बजेको छ।

0: रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: टाइम चेक। It's 11 PM।
2: अहिले रातको 11 बजेको छ।
3: अँध्यारो रात हेर्नुस् त, बाहिरपट्टि कति धेरै शून्यता छाएको छ। दिनभरि व्यस्त बनेको सडक आराम गरिरहेको छ। तपाईँ पनि बिस्तारै बिस्तारै निद्रा देवीको समीपमा पर्दै हुनुहुन्छ होला। अब हामी पनि तपाईँको समीपबाट आजको लागि विदा माग्दैछौ। संसारको रीत नै यस्तै छ, मिलनको लागि बिछोड आवश्यक छ। हामी तपाईँलाई सूचना, सन्देश र मनोरञ्जन प्रदान गर्ने कोसिस गर्यौं। तपाईँको चित्त बुझ्यो या बुझेन, तपाईँको चित्त बुझाउन हामी अनवरत रूपमा लागि पर्नेछौ। दिनभरि गरेको कामको मूल्याङ्कन गर्नुहोस्। बिग्रेका कामहरू सुधार्नु तपाईँ हाम्रो दायित्व। संसार स्वार्थी छ भन्छन्, घरको झ्याल ढोका बन्द गर्नुहोस्। हाडैमा एक आमकुरा पानी पनि राख्न नबिर्सनुहोस्। राति तिर्खा लाग्न सक्छ। छिटो उठ्नुपर्नेछ भने मोबाइलमा अलार्म पनि लगाउनुहोस्। समय महत्वपूर्ण छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद। भोलि बिहानै भालेको डाँको सँगसँगै हामी तपाईँलाई भेट्न फेरि आउनेछौ। आजको लागि बिदा माग्छ। नमस्कार, शुभरात्रि।

0: सभ्य तथा सुरक्षित समाजका लागि रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज।
1: शुभ प्रभात। भालेको डाकुसँगै सदाजी आज पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं। रातभरिको विश्रामपछि उदाउँदो यो सुनौलो बिहानीसँगै तपाईँमा सकारात्मक सोच र जाँगर पलाओस्। हिजोको दिनमा पूरा हुन नसकेका कामहरू सहजै रूपले काम गर्ने वातावरण मिलोस्। कुनै महत्वपूर्ण कामको थालनी गर्दै हुनुहुन्छ भने राम्ररी सोच विचार गरेर मात्र थालनी गर्नुहोस्। दिनभरि गरिने कामको समय तालिका बनाउनुहोस् र पूर्ण तयारीका साथ कामको शुरूआती गर्नुहोस्, जसका कारण तपाईँलाई सफलता हासिल गर्न सहज हुनेछ। तपाईँ आफ्नो काम सँगै रेडियो होलेरी एफएम 102.5 मेघार्ज सँगै रहनुहोला। हामी तपाईँलाई बिहान 5 बजेदेखि राति 11 बजेसम्म विभिन्न सूचना, समाचार र मनोरञ्जन प्रदान गर्नेछौ भन्दै सेवाको शुभारम्भ गरौं यो धार्मिक भजनबाट।